विदेशी मुद्राको सुविधाजनक संचित रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने घोषणा गर्नु भएको थियो। बजेट घोषणापछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले पनि उक्त योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको पुष्टि गर्नुभएको छ। गवर्नर पौडेलका अनुसार अहिले नेपालसँग धेरै विदेशी मुद्रा संचित रहे पनि न्यून प्रतिफल आउने ठाउँमा लगानी भइरहेकाले सरकारले परिचालन गर्न सोभरेन वेल्थ फण्ड प्रभावकारी हुनेछ। त्यस्तै अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा लगाइएको 3% कर फिर्ता नहुने बताउनु भएको छ। आर्थिक वर्षको बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निजी विद्यालय कलेज तथा अस्पतालमा लगाइएको कर फिर्ता गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अर्थमन्त्री सोलिम वाग्ले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमा यो वर्ष श्रुतिजन्य पदार्थमा 10% कर वृद्धि गरेको घोषणा गर्न साथ ताली बज्यो, तर सरकारले जारी गरेको आर्थिक विधेयकमा समावेश करको वृद्धि दर फरक परेपछि झुक्याएको आरोप लगाइएको छ। श्रुतिजन्य पदार्थमा अत्याधिक कर वृद्धिपछि अभियन्ताहरूले आपत्ति प्रकट गरेका छन्। लामो समयदेखि श्रुतिजन्य पदार्थ नियन्त्रण अभियानमा अनुसन्धानमा सारिक नेपाल विकासतले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेको हो।
2: पार्टी संगठनलाई व्यवस्थित नगर्दै छोटो समयमा देशको ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा जुटेको छ। महाधिवेशन मार्फत पार्टी संगठनलाई व्यवस्थित बनाउन थालेको सो दलले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई समेत केन्द्रमा राखेको छ।
1: पोखराको फिर्के खोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ। फिर्के खोला खोजी अभियान अन्तर्गत खोला घरमा बनेका तथा खोला घरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो।
2: प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिजाको दुरूपयोग रोक्न अध्यागमन विभाग सहितका निकायहरूलाई कड़ा निर्देशन दिएको जानकारी दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालबाट भिजिट भिजामा गएर कामका लागि अनुमति पाएपछि कामदार भिजा लिन नेपाल आउनुपर्ने बाध्यता भने हटाएर सहजीकरण गरिएको बताएका हुन्। प्रधानमन्त्री शाहले भने भिजिट भिजामा गएर काम पाएको अवस्थामा विदेशमै बसेर भए पनि भिजिट भिजालाई वर्क भिजामा कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको छ।
1: चितवन जिल्लालाई सहयोगपेक्षी सड़क आश्रित मानव मुक्त जिल्ला घोषणा गरिएको छ। मानवता प्रवर्धन महाअभियानलाई सफल बनाउने उद्देश्य सहित मानव सेवा आश्रमको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई औपचारिक रूपमा सड़क आश्रित मानव मुक्त घोषणा गरिएको हो।
2: यस्तै विगत चार वर्षदेखि अलपत्र देशकै गौरवको आयोजनाको रूपमा शुरू गरिएको निजगढ़ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी 6 महिनाभित्र एकिन गरिने अर्थमन्त्री डाक्टर सोडिम वाग्ले दावी गरेका छन्। आर्थिक वर्ष 83-84 लागि संघीय संसदको संयुक्त बैठकमा शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्ले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अघि बढ़ाउने बताएका हुन्।
1: दूधकोशी र सुनकोशी नदीको संगम स्थल जोर्तीघाटमा एकैसाथ दुईवटा झोलुङ्गे पुल निर्माण गरेर संचालनमा ल्याइएको छ। खोटाङको हलस्थित वाचुङ नगरपालिका 1, बाहुनी डाँडा स्थित ठूलो डुंगा ओखलडुंगाको मानेभन्ज्याङ गाउँपालिका 6, हिलेपानी र उदयपुरको कटारी नगरपालिका 14 लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो।
2: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुई महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम आइतबार विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेद्वारा आइतबार जारी विज्ञप्ति अनुसार प्रमाणीकरण भएका विधेयकहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 रहेका छन्।
1: कालीकोट जिल्लामा 420 मेगावट क्षमताको जल विद्युत उत्पादन हुने भएको छ। कालीकोटको खाडाचक्र नगरपालिका 8, सेरा बाडामा 420 मेगावट क्षमताको तिला 2 जल विद्युत आयोजना निर्माण हुने भएको हो। तिला 2 जल विद्युत आयोजना अन्तर्गत विद्युत गृह निर्माण, सुरुङ लगायतका पूर्वाधार निर्माणका लागि औपचारिक शिलान्यास गरिएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। शुरूमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन्। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सटिओसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाएका छन्, यद्यपि विस्तृत विवरण खुलाइएको छैन। सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बागर गलिफाले भनेका छन्, इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौ। ट्रम्पले आफ्ना प्राथमिकताहरूमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। इण्डियन प्रिमियर लीग आईपीएल 2026 को उपाधि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै बेंगलुरूले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। गुजरात टाइटन्सले दिएको 156 रनको लक्ष्य बेंगलुरूले 18 ओभरमा मात्रै 5 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूको जितमा स्टार ब्याटर विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै 42 बलमा 75 रनको अभिजित इनिङ खेलेका हुन्।
1: अब विचार तथा विश्लेषण। वार्षिक बजेट र जनताका आशा भरोसा शीर्षकमा हिमाली टाइम्समा मेघनाथ दाहालको विचार छापिएको छ। आम मानिसले बजेटले आर्थिक सामाजिक क्षेत्रमा संरचनात्मक साहसिक काम गर्नेमा ठूलो भरोसा गरेका थिए, तर धेरै विषयमा तुषारापात गरिदिएको देखिन्छ। वार्षिक बजेटलाई आम मानिस र सरकारमा बस्नेहरूले फरक किसिमले लिने गरेको पाइन्छ। आम मानिसको बुझाइ सरकारी कर्मचारीको तलब बढ़नाले महँगी माथि जाने बुझाइ छ। सरकारी कर्मचारीलाई केही राहतको अनुभूति गराएको यस बजेटले समग्र मागमा विस्तार गराउने र साथमा साप्ताहिक 2 दिने विदाको सदुपयोगले आन्तरिक पर्यटनको विस्तारमा सहयोग पुग्ने विश्वास छ। पूर्वाधार डिजिटल तथा नयाँ अर्थतन्त्रको आधारशिला निर्माणको थालनीमा बजेटले शुरूआत गरेको छ, तर स्रोतको जोहो गर्ने क्रममा केही समस्या छन्।
2: कर्णालीमा विकासको खेतीपाती शीर्षकमा आजको हिमालय टाइम्समा विनोद कुमार भण्डारी लेख्नुहुन्छ। कर्णालीमा फेरि बजेटको मौसम आएको छ। खेतबारीमा मकै रोप्ने समय जस्तै मन्त्रालयमा योजना रोप्ने बेला पनि यही हो। फरक यति मात्रै हो, गाउँले किसानले माटो खनेर बिउ हाल्छ, सरकारका किसानले फाइल खनेर योजना हाल्छन्। किसानले वर्षात कुरेर खेती गर्छ, सरकारका किसानले असार कुरेर विकासको खेतीपाती गर्छन्। यसैबीच कर्णालीका जनताले फेरि आकाशतिरै हेरेर भन्लान्, हे विकास देवता, यो वर्ष त कम्तीमा हाम्रो खेतीमै उम्रिनु, फाइलको गमलामा मात्रै होइन, विकासको खेतीपाती यस्तै छ, कागजमा सधैँ हराभरा, जमीनमा सधैँ प्रतिरक्षारत। कर्णालीले अब भाषणको मल, आश्वासनको बिउ र उद्घाटनको पानीले मात्रै खेती गर्न सक्दैन, उसलाई परिणामको माटो चाहिएको छ, नत्र विकासको यो खेतीपाती सधैँ झोलामा बोकिएको बिउ जस्तै रहनेछ, हरेक वर्ष गनिने, कहिल्यै नरोपिने।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आधी खुला 105.4
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
0: रेडियो आदि खुला 105.4
3: नमस्कार आदरणीय श्रोता भइसकेको छु नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर छरिएर रहेका नेपालीहरूले सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz नेपाली बहस प्रसारण भइरहेको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं र विशेष गरी सामाजिक आर्थिक राजनैतिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस लाउने गर्दछौ र नेपाली बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग हाम्रो सिधा र खरो प्रश्न हुन्छ र हाम्रो खबरदारी निरन्तर बहस मार्फत जारी रहन्छ। आदरणीय श्रोता, यतिखेर हामी नेपाली बहसमा उठान गर्न चाहन्छौ सीमाबारे दिएको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका कारण उनी फेरि एकपटक विवादमा आएका छन्। लामो समय नबोलेर विवादमा आएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमाको विषयमा दिएको अभिव्यक्ति उनका लागि निकै ठूलो भारी बन्ने खतरा बढ़ेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले 10 गजा र सीमाको विषयमा छुट्याउन नसक्दाखेरि उनीहरूले बचाउ पनि गरिरहेका छन्। तर सीमा विवादको विषयमा सीमाका विज्ञहरू हिजोका भारतीयका लागि नेपाली राजदूतहरू लगायतका विभिन्न व्यक्तिहरूले नेपालको सीमा विवाद भारतसँग रहेको तर भारतको सीमा विवाद नेपालसँग नरहेको विषयलाई यतिखेर अगाडि ल्याइरहेका छन्। प्रधानमन्त्री बालेनको अभिव्यक्ति विवादमा तानिएपछि परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै उनले उल्लेख गरेको विषय 10 गजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बर्डर अकुपेशनसँग सम्बन्धित रहेको प्रष्टीकरण पनि दिएको छ। यो लज्जाको विषय पनि हो। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स बााउण्ड्री सिद्धान्त अवलम्बन गरेका कारण क्रस बर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको परराष्ट्रले समेत जनाएको छ। कुनै पनि तयारी बिना बालेन शाह जसरी हिजोको आइतबारको संसदमा प्रस्तुत भए जुन कुरा सभामुखलाई पनि थाहा थिएन किनभने बालेन शाहको संसदमा उपस्थिति हात उठाएर संसदको रोषक्रममा गएको विषय र त्यस पछाडिको प्रश्नोत्तर कार्यक्रमले गर्दाखेरि उनले सीमामा बोलेका विषयहरू र अन्य केही विषयहरू यतिखेर विवादमा तानिएका छन्। एउटा सार्वभौम सत्ताको राष्ट्रको प्रधानमन्त्रीले जुन किसिमले तयारीका साथ संसदमा फेस हुनुपर्थ्यो यो त विश्वले हेर्ने संसद हो, हरेक नेपालीहरूले हेर्ने संसद हो। संसदमा उनको जुन उपस्थिति र उनको जुन लापरवाहीपन देखिएको छ त्यसमा धेरैले आलोचना पनि गरेका छन्। अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको बोली र सीमाबारेको अभिव्यक्ति सच्याउनका निम्ति पनि दबाव छ। त्यसलाई संसदको रेकर्डबाट हटाउनका निम्ति पनि दबाव दिइएको छ किनभने सरकार बनेको 2 महिना 4 दिनपछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक आइतबार संसदको रोस्टमबाट बोले। न पूर्व निर्धारित कार्यक्रम न पूर्व तयारी, उनले बोल्नका लागि समय मागेर हात उठाएर उठिहाले। बालेनको यो शैलीले प्रतिनिधि सभाका सभामुख डीपी अर्याललाई समेत एकचोटि अलमलमा पारेको थियो। छोटो परामर्श गरेर उनले आकस्मिक रूपमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर गराए। संसदमा प्रधानमन्त्री बालेनको खोजी हुन थालेको धेरै भएको थियो। प्रधानमन्त्रीको जवाफ मागेर विपक्षी दलहरूले विरोध र अवरोध गर्दै समेत आएका थिए। सभामुख आफैले आग्रह गर्दा समेत संसदमा आउन र संसदका प्रश्नको जवाफ दिन नमानेका बालेन आइतबार भने अनपेक्षित रूपमा प्रस्तुत समेत भए। संसद नियमावलीका प्रक्रिया र परम्परा भत्काउँदै सरप्राइजकै रूपमा उनी पहिलो पटक संसदमा बोले। प्रधानमन्त्री पालिनको पहिलो संशोधन विवाद रहित भने हुन सकेन। भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्तिले उनी विवादमा यतिखेर परेका छ। दश गजाको कुरा छ, सीमाको कुरा छ, हामी सीमाका विषयमा चाहिँ संवेदनशील हुनुपर्छ, राष्ट्रका विषयमा संवेदनशील हुनुपर्छ। बजेट आएको छ, बजेटका नीति सिद्धान्तका विषयमा छलफल र बहस हुनुपर्दछ। 21.25 खर्ब बराबरको बजेट अनुमान गरिएको छ, त्यो बजेट आइसके पछाडि त्यसबाट राजस्वबाट हुने जुन संकलनको अपेक्षा लिइएको छ होइन, त्यसै गरी वैदेशिक अनुदानका कुराहरू, वैदेशिक ऋणका कुराहरू होइन, आन्तरिक राजस्वका कुराहरू, आन्तरिक ऋणका कुराहरू, अझै भन्दा राजस्वको विषयलाई जुन किसिमले 12 खर्ब बराबरकै हाराहारीमा हामीले अहिले राजस्व उठाउने गरेका छौं, तर 14.5 खर्ब बराबरको हाराहारीको राजस्व अपेक्षा गरिएको छ। यस कारणले गर्दाखेरि बजेट सबैभन्दा महत्वपूर्ण कुरा हो, नीतिता कार्यक्रम सबैभन्दा महत्वपूर्ण कुरा हो, तर बालिन शाह जुन प्रधानमन्त्रीजीले आज सीमालाई फेरि कोट्याएर भारतले समेत नेपालसँग सीमाको विवाद छैन भन्दै गर्दाखेरि उहाँले चाहिँ भारतसँग समेत नेपाल सीमा विवाद छ भनेर जुन अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्तिका कारणले गर्दाखेरि आज उनको क्षमतामाथि चाहिँ निकै ठूला प्रश्नहरू उठेका छन्, उनी कमजोर रूपमा प्रस्तुत भएका छन् भन्ने ढंगले पनि यतिखेर चर्चा परिचर्चा भइरहेको छ। बजेट कार्यान्वयनमा शंका नगर्न अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले आग्रह त गर्नुभएको छ, तर डाक्टर सोलिम वाग्लेको एकल प्रयासले त्यो सम्भव हुने छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने यतिखेर भारत जाँदै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाको अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार अर्थात आज भारत जाने तय भएको छ। पार्टीका केही नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लागेका हुन्। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोली नयाँ दिल्ली जानेछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी सहित सरकारी अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम तय भएको पनि बताइएको छ। भारतले राज्यसभाका सभापति रवि लामिछानेलाई भव्य रूपमा स्वागतको तयारी पनि गरेको र भाजपाको मुख्यालयमा समेत उनलाई प्रवेश गराइने, त्यहाँ पनि उनको भेटघाट कार्यक्रम रहेको विषयहरू यतिखेर आएका छन्। आफ्नै श्रोता राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धवल शमशेर राणाले धक्का दिएका छन्। विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण अभियानमा जुट्न नेता धवल शमशेर राणाको आह्वान पनि यतिखेर छ र यतिखेर धवल शमशेर राणाले जुन पार्टी फुटाउनका निम्ति कसरत गरेका छन् यसको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी अब कमजोर हुने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन किसिमले आफ्नो भूमिकालाई यतिखेर देखाइरहेको थियो, निर्वाह गर्दै गइरहेको थियो, त्यो आज फुट्ने अब अन्तिम संहारमा, विभाजनको अन्तिम संहारमा पुगिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धवल शमशेर राणाले धक्का दिएका छन्। विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण अभियानमा जुट्न नेता धवल शमशेर राणाको आह्वान पनि यतिखेर छ।

0: आज आफै कमजोर बन्ने एउटा परिस्थितिमा छ, आफै बस्ने खतरामा राष्ट्रिय प्रजातन्त्र पार्टी यतिखेर रहेको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ, जब नेकपा माओवाद दोस्रो पटक त्यागेर प्रचण्डले नेकपा बने, नेकपाका आज संयोजक छन् प्रचण्ड, तर नेकपाभित्र पनि पुराना राजनीतिक दलका केही नेताहरू त्यहाँ समेटिएका छन्, पुराना वामपन्थी नेताहरू समेटिएका छन्। त्यो कारणले गर्दाखेरि नेकपाभित्र पनि एउटा विवाद छ, नेतृत्वले युवा पुस्ताको मन बुझ्न नसकेको, जेएनजी विद्रोहको मन बुझ्न नसकेको र एकल काटेर एकलौटी रूपमा जुन किसिमले दबाव र सृजना गरेर पार्टीलाई कमजोर बनाउने र ध्वस्त पार्ने प्रयत्न भएको छ, त्यसका लागि नेकपाका युवा नेताहरूले पनि आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दै गएका छन्। यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9141443842।
2: मूल्य होइन स्वास्थ्य रोजौ।
3: सरा, किन बोलाको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन, अलि विश्वासिलो ज्योतिष।
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेर्दीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ, साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
6: रेडियो आदिखोला 105.4।
0: तपाईँ त नेपालको राजनीतिमा लामो समयदेखि हुनुहुन्छ, भारतको सीमा, भारतको भूमि नेपालले मिच्या छ र अहिलेसम्म
7: त्यो मलाई थाहा भएन, उहाँले कसरी बोल्नुको थाहा छैन, तर आजसम्म नउठेको प्रश्न हो यो, जानकारी भएको विषय भएन मलाई।
0: भनेपछि भारतको सीमा अतिक्रमण गरेको छैन नेपालले?
7: त्यो गरेकै छैन नि, किनभने नेपाल जस्तो एउटा सानो देश एउटा सम्भव पनि हुँदैन। पहिलो कुरा त होइन, सानो शक्तिको सानो भारत हुन्छ, त्यस कारणले यो प्रश्न न भारतले कहिले उठाएको छ, न हामीले यसमा कहिले जवाब दिनु परेको अवस्था छ, त्यस कारणले यो मैले चाहिँ बिल्कुल थाहा नभएको विषय हो।
0: तर प्रधानमन्त्रीले त कहाँबाट पत्ता लाउनु भएको छ त्यसो भए?
7: त्यो उहाँलाई नै सोध्नु होला, मलाई सोध्दै होइन नि त।
0: अब आज चाहिँ आज चाहिँ जुन किसिमले पार्लियामेन्टको दृश्य तपाईँहरूले देखिराख्नु भएको छ, हिजो प्रश्नोत्तर कार्यक्रममा पनि उहाँले जवाब दिने कार्यक्रम, सभामुख पनि एकपटक अलमलमा परेको विषय,
7: मलाई पार्लियामेन्टको अहिले नसोध्नु होला।

0: म पार्लियामेन्टको सबै कुरा फलो गरिरहेको हुन्न कि म पार्लियामेन्टमा छैन सबै कुरा मलाई जानकारी हुँदैन मसँग सरकारवाला विषय मात्रै सोध्नु होला
1: हामी बजेटको विषयमा कुराकानी गर्छौँ बजेट त राम्रो आयो नि यसपाल होइन डाक्टर सोनी माग्लेजीले चाहिँ करिब करिब भोल्युम बढाएर बजेट ल्याउनुभयो यसको बजेटको अहिलेको यो चित्र जसरी आएको छ रूपरेखा यो कार्यान्वयनका जटिलता चुनौती वा सम्भावनाहरूलाई कसरी हेर्नु भएको छ
0: पहिलो कुरा त जुन ढंगले यो बजेट आएको छ त्यो नियमित हिसाबले नै आएको छ विगतका प्रोग्रामहरूलाई यसले क्यारी अन गरेका छ केही केही थोर बहुत सामान्य नयाँ कुरा पनि गरे जस्तो देखिन्छ हरेक अर्थमन्त्रीले केही न केही नयाँ कुरा गर्ने चाहना हुन्छ इच्छा हुन्छ त्यो स्वाभाविक भएर नै नयाँ मान्छेको एउटा अदला बदलीको कारण पनि त्यो हो त्यस्तो ठूलो त्यसले अमूल हुन्छ नि नयाँ कुरा यसले केही गरेका छैन पहिलो कुरा मेरो बजेटको बारेको टिप्पणी दोस्रो कुरा विगतका अर्थमन्त्रीहरूलाई एउटा प्रश्न आउने गर्थ्यो जहिले पनि त्यो प्रश्न उहाँले फेरि छोडेर जानुभयो त्यो नदिएको भए हुन्थ्यो भन्ने थियो मेरो त्यो भनेको के भने बिना स्रोत बिना आधारमा चाहिँ बजेटको स्रोत बिनाको चाहिँ बजेट आयो यो बजेट कार्यान्वयन हुन्न भन्ने जो प्रश्न विगतमा उठ्ने गर्थ्यो सायद पहिलेका अर्थमन्त्रीले पनि यो प्रश्न गए वर्ष गत वर्षको बजेटको सन्दर्भमा टिप्पणी गर्दा सायद उठाउनु भएको थियो होला आज उहाँको निम्ति पनि यही प्रश्न फेरि दोहोरिएको छ किन दोहोरिएको छ भन्दा 21 अरबको चाहिँ लक्ष्य जो छ त्यो चाहिँ स्रोतबाट पूरा गर्न सक्ने अवस्था देखिन्न सरस्वती हेर्दा पनि उहाँले पनि त्यसलाई चाहिँ एस्योर गर्न सक्ने कुनै आधार देख्दिनँ म त्यस कारणले पनि जुन प्रश्न विगतका अर्थमन्त्रीहरूको सामु उभिन्थ्यो आज त्यो प्रश्न उहाँको सामु पनि उभिएको छ अर्थात् यो बजेट कार्यान्वयन हुन सक्दैन या ठूलो चुनौती छ र वर्षको मध्यावधि समितिपछि फेरि बजेटको आकार घटाउनुपर्ने अवस्था हुन्छ जुन कुरा यसपटक भएको थियो फेरि अर्को पटक पनि त्यही हुने भयो भन्ने मात्रै मलाई चाहिँ लागेको छ चिन्ता लागेको छ त्यो नगरिदिएको भए राम्रो हुन्थ्यो भन्ने मेरो चाहिँ सुझाव थियो
1: प्रविधिका क्षेत्रमा त बजेटले राम्रो होइन अपेक्षा गरेका छन् एम्बिसन निकै ठुलो ल्याएर आयो नि त होइन बजेटले
0: होइन यो नवप्रवर्तन आदि ठिक छ 4 अरब रुपियाँ राखेको कुरालाई तपाईँले बिल्कुल टर्निङ पोइन्ट भन्दा यो अलि अगाडिदेखि नै बहस हुँदै आएको विषय पनि थियो त्यसरी नवप्रवर्धन रिसर्च आरएनडीमा चाहिँ सरकारले खर्च गर्नुपर्छ जीडीपीको 1% भन्ने त धेरै अगाडि म नै अर्थमन्त्री भएको बेलामा यो विषय उठाएर मैले अगाडि सारेको त्यस बेला 1 अरब रुपियाँ चाहिँ स्टार्टअपलाई पैसा दिने भनेर चाहिँ अर्थ मन्त्रालय अन्तर्गत राखेर त्यो त्यसको वितरण पक्ष राम्रो भएन तर यो कन्सेप्ट त्यस बेला पनि आएको थियो र त्यो बजेटमा रहँदै आयो तर कार्यान्वयनको पक्ष एकदमै अँध्यारो रह्यो त्यो एकदमै त्यसप्रति मेरो चाहिँ दुःख छ दुःख लाग्छ किनभने आएका कन्सेप्टहरूको कार्यान्वयन एकदमै तीव्रताका साथ त्यो तत्परताका साथ नगर्ने हाम्रो सरकारी क्षमताको कारणले गर्दा चाहिँ हामीले सरकार यसको आलोचना र मार खानु परेको छ अब अहिले पनि त्यो 4 अरब उहाँले राख्नु भएको छ त्यो राम्रो कुरा हो त्यो राम्ररी सदुपयोग होस् भन्ने म चाहन्छु किनभने पैसा राखेर बजेटमा चाहिँ शीर्षकको झुन्ड्याएर मात्रै हुँदो रहेछ विगतका अनुभवले के देखाउँछ भने राखेका योजनाहरू कैयौं चाहिँ के भने कार्यान्वयन हुँदैनन् नभएपछि जनताले के भन्छन् भने तिम्रो चाहिँ के भने बजेट त कार्यान्वयनबाट नै मान्छेले माप्ने मापन गर्ने हो नि मेजर गर्ने हो नि कागजको चाहिँ मापन त गर्दैन त्यस मानेमा उहाँले ल्याउनु भएको कुरामा ठिकै छ त्यसमा कुनै ऊ छैन तर यो नितान्त नयाँ पनि होइन मैले यहाँलाई भन्न खोजेको कुरा के भने विगतमा पनि थियो 1 अरब रुपियाँ त्यस बेला पनि राखिया थियो वर्षको अन्तमा चाहिँ 4 करोड 5 करोड मात्रै चाहिँ निकासा भयो भन्ने मैले सुने किनभने म त छोडेर हिँडेँ होइन त्यस कारण यस्तो हुँदै आएको छ अहिले यस्तो नहोस् भन्ने चाहिँ मेरो चाहिँ आग्रह छ
1: जस्तो साहब एउटा कुरा मैले हिजोसम्मको डेटमा हेर्दाखेरि करिब 10.25 खर्ब चाहिँ राजस्व उठ्या छ अब हामीसँग एक महिना मात्र बाँकी छ करिब करिब 12.25 खर्ब बराबरको हाराहारीमा राजस्व उठ्ला तर उहाँहरूले 14.5 खर्ब बराबरको अपेक्षा चाहिँ अब आगामी वर्षको राजस्वको लिनु भएको छ होइन ऋणको कुरा पनि त्यस्तै छ होइन आन्तरिक ऋणको कुराहरू छन् भोलि अब यी स्रोत व्यवस्थापन गर्न नसकेको खण्डमा मलाई लाग्छ 4 खर्ब बराबरको उहाँले ऋणको अपेक्षा गर्नुभएको छ हामीसँग अहिले 30 खर्ब छ 4 खर्ब बढिसके पछाडि करिब 34 खर्बको ऋणको भारी हामी टाउकोमा बोक्दैछौ प्रत्येक वर्ष 4-4.5 खर्ब त ब्याज र किस्तामा मात्रै हामीले जान्छ त्यसका लागि ऋणै काट्नुपर्ने स्थिति छ भन्दा अबको अवस्थालाई कसरी चाहिँ एउटा समुन्नत बनाउन

0: ऋणबाट ऋणै तिर्ने स्थिति छ, या हाम्रो चाहिँ अरू हाम्रो राजस्वबाट चाहिँ बचत पैसाबाट दिनुपर्ने हुन्छ होइन, हाम्रै आफ्नै सरकारी ट्रेजरीबाटै दिने हो, त्योबाट भए पनि ऋणले पनि त्यो ट्रेजरीमा आउँछ, या हाम्रो राजस्व भए पनि त्यसैबाट तिर्ने हो हामीले झण्डै झण्डै। अहिले स्थिति के छ भने हाम्रो पिक्चर चाहिँ कस्तो छ भने 1200 राजस्व उठ्दाखेरिमा प्रदेश र स्थानीय तहमा 1/3 जान्छ, अनि तलब भत्ता पेन्सनमा 1/3 जान्छ, अनि 1/3 समाज भुक्तानीमा जान्छ। भनेपछि हामीलाई त विकासको लागि त पूर्वाधार निर्माणको लागि त पैसै बच्दैन, त्यो त्यसको लागि या त हामीले वैदेशिक ऋण वा सहायतामा भर पर्नु पर्यो, या त हामीले आन्तरिक ऋणमा भर पर्नु पर्यो। भनेपछि हाम्रो डेभलपमेन्ट कस्टिङ नै एकदमै महँगो हुँदैछ, किनभने जब ऋण लिएर चाहिँ हामीले चाहिँ पूर्वाधार निर्माणमा जानुपर्ने स्थिति आउँछ भने त हाम्रो लागत त यसै पनि महँगो हुन्छ नि। पहिलो त सरकार प्रभावकारी छैन, हुँदैन कहिले पनि, अनि सरकारी खर्च गर्ने प्रणाली प्रभावकारी नहुने, तर ऋण लिएर चाहिँ गर्नुपर्ने भयो भने आफ्नो राजस्वबाट गर्न पाउँदा त्यही पनि त ऋण तिर्नु नपर्ने अवस्था हुन्थ्यो नि, होइन? त्यो पनि अवस्था छैन अहिले। त्यस कारणले हाम्रो चाहिँ यो अर्को सालको चाहिँ राजस्व लक्ष्य अब बनाउने, जस्तो एउटा सानो कुरा भनेर भन्छु, अब चालु खर्च चाहिँ अहिले जति राखेको छ झन्डै झन्डै चालु खर्च हाम्रो चाहिँ छेउछाउमा पुग्छ, तर जसले हाम्रो आर्थिक वृद्धि गर्नलाई मद्दत गर्छ त्यो चाहिँ पुँजीगत खर्च भन्ने गरिन्छ, त्यो चाहिँ झन्डै झन्डै 25% मात्रै खर्च भएको छ अहिलेसम्म। 407 अरब चाहिँ खर्च गर्ने भनेको ठाउँमा चैत मसान्तमा 96 अरब खर्च भएको थियो, वैशाख भरिमा अलिकति बढ़ायो होला, भनेपछि यो 1.5 खरब भन्दा माथि जान सक्ने कुनै सम्भावना देख्दिनँ म 4 खरबमा, भनेपछि त त्यो 30% हाराहारी भन्दा माथि खर्च नहुने लक्ष्य भन्दा, अनि अर्को साल पनि 431 अरब चाहिँ गर्छु भनेको छ, त्यो पनि माथि नजाने, अरू खर्च नै राजस्व पनि नउठ्ने, ऋण पनि कम आउने, आन्तरिक ऋण चाहिँ बढेर जाने, यो खालको चाहिँ स्थिति हुँदा 21 खरब 34 अरब मध्ये 18.5 खरबको आसपासमा मात्रै बजेट चाहिँ एक्ज्याक्ट रहन्छ भन्ने म देख्छु। अब त्यो चाहिँ 18.5 भनेपछि 19.5, 20, 21 भनेपछि म्याक्सिमम भए 19 होला, 2 खरब 2.25 खरब भन्दा बढी चाहिँ अहिलेको बजेटको आकार चाहिँ वर्षान्तमा पुग्दा घट्छ। त्यो घट्ने हुँदा कहाँ घट्छ भन्दा चालु खर्च गर्दैन, समाव्याज भुक्तानी पनि गर्दैन, तलब भत्ता पनि गर्दैन, घट्ने कहाँ पुग्छ भन्दा कुन खर्च घटाउनु पर्ने हुन्छ भन्दा हामीले पुँजीगत खर्च घटाउनु पर्ने हुन्छ। पुँजीगत खर्च कटौती गरेर अथवा घट्ने स्थितिबाट हामीले 7% लक्ष्य जो ग्रोथ राखेका छौँ, 6% यो मूल्य के अरे मुद्रास्फीति राखेका छौँ, त्यो 13% अथवा 13.42% एभरेज ग्रोथ नभइकन यो टार्गेट पुग्दैन। जो यस वर्ष पनि थियो 6.5% उठाउने ग्रोथमा जान्छौँ भनेको थियो, अहिले कति छ उहाँले भन्नुभएको छ 3.85% ग्रोथमा छौँ, हुन सक्ने सम्भावना छ भनेको छ, त्यो पनि ठ्याक्कै हुन्छ भन्ने छैन, किनभने अन्तिममा अझ खर्चको बाँकी नै छ, होइन? भुक्तानी गर्नु बाँकी नै छ।
1: अब जाँदा जाँदै अब धेरै नेपालीहरूले चाहिँ अपेक्षा गरेको सुन्न चाहेको एउटा विषय पनि छ, किनभने नेकपा एमाले भित्रको जुन अहिलेको विवाद छ नि त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ अब शल्यक्रिया नै गर्नुपर्छ भन्ने ढंगले जानुभएको थियो, तर पेन किलरले सन्चो भयो होइन अहिले
0: त्यो विषयमा अहिले आज त्यो छलफल गरौँ न, तपाईँले बजेट भनेर कुरा गर्नुभयो होइन, जानु जाँदै होइन न, होइन के हो भने होइन अहिले अहिले आम रूपमा नेकपा एमाले को भित्र कार्यकर्तादेखि समर्थक नेता जम्मैले उठाएको प्रश्न हो, यो पार्टी सामान्य सुधारबाट मात्रै होइन यसमा ठूलो रेभोल्युसनको खाँचो होइन, रिफर्म होइन रेभोल्युसन आवश्यक छ समग्र होइन, अनि सबै कुराको यसको विचारदेखि लिएर संगठनदेखि लिएर नेतृत्वदेखि लिएर संगठन बन्द गर्ने पद्धतिदेखि लिएर पार्टी सदस्यता दिने पद्धतिदेखि लिएर सबै कुराको चाहिँ के भने पुनर्गठनको खाँचो छ होइन, कार्यशैलीदेखि लिएर समग्र कुराको चाहिँ परिवर्तनको खाँचो छ, त्यो नगरेसम्म हामी अगाडि जान सक्दैनौँ, र त्यसको लागि चाहिँ अब अहिले पनि सचिवालय सेन्ट्रल कमिटीमा छलफल चलिरह देखिन्छ होइन, एउटा कार्यदल बनिया छ, अब यसले कस्तो नतिजा ल्याउँछ कस्तो सिफारिस गर्छ त्यो निर्णय कसरी हुन्छ, किनभने अन्य कार्यदलहरू जस्तै सामान्य चाहिँ काम चलाउ खालको नियत एउटा चाहिँ नियमित चाहिँ बनाइदियो समितिले, एउटा चाहिँ के भने रिपोर्ट दिउँ भनेर मात्रै आउँछ कि

0: त्यसपछि जुन सुबह विक्रम बाजी गरे पनि अहिलेको नेतृत्वबाट सम्भव हुँदैन, अब नयाँ ढंगले चाहिँ अगाडि बढ्नुपर्छ, त्यसको विकल्प छैन छ
1: होइन. त्यो त हामीलाई भनौँ न कहिले पनि जस्तो टेस्टिङ के होले भयो भने नतिजा नै हो नि. कसैले पनि उच्चतम उपलब्धि लिँदा पनि नेतृत्वले लियो भन्छन्, नेतृत्वलाई जस जान्छ. सरकारले राम्रो गर्यो भने कसलाई जान्छ? जस जस कुनै मन्त्रीले गरे नि प्रधानमन्त्रीलाई जान्छ नि, होइन र? प्रधानमन्त्री नै त्यसको लागि चाहिँ मुख्य पात्र नहुन पनि सक्छ, कहिले काहीँ अरूले गर्दै आउन सक्छ. तर जस कसलाई जान्छ? प्रधानमन्त्रीलाई जान्छ. खराबी भयो भने खराबी भयो भने कसलाई जान्छ? उसैलाई जान्छ नि त, किन अरू नियन्त्रण
0: नेतृत्वले लिनुपर्छ.
1: बिल्कुल,
0: अन्य नेता कार्यकर्ताले पनि लिनुपर्छ, फेरि सबै थुपारेर पनि
1: हुन्छ. त्यो त सबै छ, तर मुख्य जवाफदेही को हुन्छ? वडाको कारणले चाहिँ वडाको सदस्यले राम्रो काम नगरे हुनाले यो नतिजा आयो भन्ने निष्कर्ष निक्लिन्छ र? होइन, त्यसो भए त उपलब्धि लिँदा पनि वडाको कारणले लिएको भन्न सक्नु पर्यो नि. त्यो त हुँदैन, कसैले भन्दैन, भन्छ पार्टीहरूमा अन्य राजनीतिमा त्यस्तो देखिन्छ. यसको चाहिँ जस्तै हामीले लिनुपर्छ भन्छौँ, होइन हामी माथि. तर स्वाभाविक छ, सबभन्दा धेरै जिम्मेवारी सबभन्दा जिम्मेवार ठाउँबाट चाहिँ हुन्छ.
0: छोड्नका निम्ति त पार्टी अध्यक्ष तयार हुनुहुन्न, किनभने भर्खरै मात्र महाधिवेशन भएको छ, एघारौं महाधिवेशन स्थापित गर्ने भन्नुभएको छ, उहाँको प्रश्नै छ नि.
1: होइन, त्यो विषय अर्कै हो, त्यो छलफल त हामी फेरि पनि गरौँला. तपाईँले भने कुरामा कहाँ पुग्छ, परिस्थितिले कहाँ चाहिँ मान्छेलाई धकेल्छ भन्ने कुरा, मान्छेको इच्छाले मात्रै निर्णय गर्ने स्थिति बन्दैन नि, परिस्थितिले नै त्यो ठाउँमा पुर्याउँछ. त्यस कारणले कुनै पनि कुराको समीक्षाको पनि आधार चाहिँ परिस्थितिले सिर्जना गर्ने हो. राम्रो भइरहेको बेला समीक्षा गर्नुपर्ने हुँदैन, नराम्रो हुँदा नै समीक्षा हुन्छ धेरै जसो, होइन त? त्यस कारणले यो पनि त्यो गरौँला.
0: हस्, यस विषयमा थप कुरा गरौँला डाक्टर साहब. अहिलेको लागि समय दिनुभयो, सुझाव दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार.
1: हस,
0: उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता डाक्टर सुरेन्द्र पाण्डे. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुन्छ.
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न.
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि.
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ.
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्.
2: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी.
4: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123.
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि.
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ.
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ.
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको
7: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
10: रेडियो आदि खोला 105.4।
11: आको आकृति, उहाँको स्वरूप, उहाँको भावना चाहिँ हिजो प्रतिनिधित्व भयो र बुढापाकाले भन्ने गर्छन् बिरालालाई अन्तिममा म्याउ गरे जस्तो, उहाँले पनि राष्ट्रियताका विरुद्धमा चाहिँ म्याउ गर्नुभयो र उहाँलाई हिजोदेखि नै लागेको आरोप के हो भने बालेन्द्र शाह काहीँ न काहीँबाट परिचालित व्यक्ति हुन्, उहाँलाई काहीँ न काहीँ हुन् भन्ने कुराको पुष्टि स्वयं आफैले संसदको रोस्टमबाट गर्नुभयो र उहाँलाई अब चाहिँ जनताले चिन्न बाँकी केही पनि रहेन र उहाँको सक्कली आकृति ऐनामा देखियो। त्यसो भएको कारणले अब उहाँका विरुद्धमा एउटा चाहिँ राष्ट्रवादी जनताहरू चाहिँ एकजुट भएर अब उभिनुपर्छ भन्ने ठानेको छु मैले।
0: होइन, प्रधानमन्त्री भएपछि भारतकै बार्गेनिङ पावर बढाउने गरी अभिव्यक्ति दिने बालिन शाह अहिलेको प्रधानमन्त्री तिनै नेता हुन् जसले काठमाडौँ महानगरको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा समेत टाँसेका थिए नि त, होइन?
11: हजुर, त्यो त नक्कली रहेछ भन्ने कुरा पुष्टि भयो नि त। उहाँले जे गर्नुभयो हिजो, जे गर्नुभएको थियो त्यो त नक्कली रहेछ। उहाँ चाहिँ आज चाहिँ सक्कली अनुहार त के हो भन्ने कुरा त देखियो नि त। उहाँले
0: राष्ट्र मन्त्रालयले त एउटा वक्तव्य जारी गरेर उनले उल्लेख गरेको विषय 10 गजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको प्रष्टीकरण दिएका छन् त। फेरि
11: एउटा कुरा चाहिँ कुन ठाउँमा नेपालले भारतको जग्गा मिचेको छ के अरे, सुस्तामा हो कि महेशपुर हो कि कालोपानी हो कि लिपुलेक हो कि त्यस पछाडि चाहिँ नि उता चाहिँ हाम्रो पशुपति नगर हो कि यता चाहिँ कञ्चनपुर हो कि यता झापा हो कि यता चाहिँ मोरङ हो कि कुन ठाउँमा कति इन्च कति छ चपरी जग्गा नेपालले चाहिँ भारतको चाहिँ लिएको छ त्यो कुरा त पुष्टि गर्नु पर्यो नि। आजसम्म चाहिँ हाम्रो सीमा क्षेत्रको सबभन्दा बुद्धिजीवी हाम्रो चाहिँ श्रेष्ठ सरले भन्नुभएको छ अनि त्यस पछाडि दिप के अरे सम्पूर्ण परराष्ट्रविदहरूले भन्नुभएको छ, विज्ञहरूले भन्नुभएको छ कि नेपाल नै भारतको सीमा क्षेत्रमा सबभन्दा अतिक्रमित भएका क्षेत्रहरू भारतले अतिक्रमण गरेको छ भनेर त दुनियाँले भनेको छ। त्यसो भएको कारण आज एउटा मान्छे फुत्त आयो प्रधानमन्त्री भयो अनि भारतको चाहिँ नि भारतको जग्गा नेपालले मिचेको छ भनेर अभिव्यक्ति दिने उनलाई कहाँबाट सास आयो, कहाँबाट आँट आयो, कहाँबाट त्यो जग उहाँले चाहिँ बसाल्ने कोसिस गर्नुभयो? त्यसो भएको कारणले यसो हेर्दाखेरि जुन ढङ्गले चाहिँ अहिलेको सरकार अहिलेको पार्टी बेलुन जस्तो फुकेर ठुलो भएको छ त्यसमा काहीँ न काहीँको चाहिँ दम सुई परेको भन्ने कुरा चाहिँ पुष्टि भएको छ र आज सम्पूर्ण नेपाली जनताहरू भारतको थिचोमिचो भारतको चाहिँ अतिवादका विरुद्धमा भारतीय विस्तारवादका विरुद्धमा जे चाहिँ नारा चाहिँ घन्काइरहेका छन् त्यसको ठिक उल्टो आज चाहिँ भारतको भारतलाई भारतमा चाहिँ भारतको चाहिँ नेपालले जग्गा मिचेको छ भनेर उहाँले भन्नुभयो। उहाँले सुस्तामा जानुभएको छ, म गएको छु सुस्तामा, सुस्तामा त्यहाँका जनताहरू लोइला बेगमको घर लुटिएको छ होइन, त्यहाँ चाहिँ सारा नेपाली जनताको चाहिँ जग्गा जमिन लुटिएको छ। त्यस पछाडि चाहिँ आज लिपु लेक लिम्बिया धुरा जो नेपालको हो त्यहाँ चाहिँ त्यहाँको बारेमा एउटा संसदमा चाहिँ बोल्न सक्दैन प्रधानमन्त्री अनि उल्टै आएर के भन्छ नेपाली जनतालाई चाहिँ मूर्ख बनाउन के भन्छ भन्दाखेरि चाहिँ भारतको जमिन हामीले पो लुटेका रहेछ, म त प्रधानमन्त्री भएर थाहा पाएँ भनेर यस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिने पनि नेपालको प्रधानमन्त्री हुन्छ? त्यसो भएको कारणले गर्दाखेरि यो चाहिँ बालेन्द्र शाह जसरी नबोली बसेका थिए बोलेपछि उनको चाहिँ नाङ्गो रूप हिजो संसदमा नेपाली जनताले प्रश्न देखे, अन्तर्राष्ट्रिय जगतले प्रश्न देख्यो र अब यस्तो मान्छेबाट देश सञ्चालन गर्न सकिँदैन भन्ने कुरा नेपाली जनताको निष्कर्ष पुगेको छ र हाम्रो पार्टीको पनि त्यही हो।
0: कि त राजीनामा दिनुपर्छ प्रधानमन्त्रीले, त्यसो भए
11: तपाईँ लथालिङ्गम भइसकेको उहाँको अभिव्यक्ति भनेको चाहिँ राजीनामा नदिएर के गरेर बस्नुहुन्छ?
0: राजीनामा
11: अहंकारी अहंकारी दम्बी घमण्डी निरङ्कुश चरित्र भएको मान्छेलाई त अब जनताको चाहिँ आँधीबेहरीले स्याल्छ नि त।
0: नेपालले भारतको जग्गा कहीँ पनि मिच्या छैन, यो चाहिँ गलत हो, यसले चाहिँ दुई देश बीचको सम्बन्ध जनता जनता लडाउने खेल सुरु गर्नु भएन प्रधानमन्त्रीले।
11: उहाँले त पहिलो कुरा त उहाँले नेपाली देशको एउटा अस्मितामाथि नै धावा बोल्नुभयो नि। तपाईँले हिजोको उहाँको अभिव्यक्ति हाम्रो नेपाल जस्तो एउटा चाहिँ हाम्रो पराष्ट्र नीति एकदमै सन्तुलित पराष्ट्र नीति हो, यस्तो चाहिँ गैर जिम्मेवारी बोल्ने मान्छे त प्रधानमन्त्री हुनै सुहाउँदैन पहिलो कुरा। त्यसो भएको कारणले उहाँले देश देश बीचको सम्बन्ध हाम्रा चाहिँ भू राजनीतिको चाहिँ सम्बन्धलाई पनि उहाँले त चाहिँ खतरामा पुर्याउनु भयो नि। त्यसो भएको कारणले मान्छेहरूले भन्ने गर्थे युक्रेनको जेलेन्स्की चाहिँ नेपालमा जन्मियो भने जस्तै उहाँ पनि फेरि नयाँ जेलेन्स्कीको रूपमा उदय भएको छ र यो हाम्रो राष्ट्रियतामाथि खतरा छ। अब सबभन्दा राष्ट्र जोगाउने हो भने बचाउने हो भने तुरन्त यी राष्ट्रघाती बालेन्द्र शाहले राजीनामा दिनुको विकल्प छैन।
0: होइन, यो राष्ट्रलाई त कसले जोगाउन खोज्यो र यो राष्ट्रलाई त कसले राम्रो बनाउन खोज्यो, यो राष्ट्रलाई चाहिँ कसले चाहिँ होइन यो देश एकदम राम्रो कायापलट गर्न खोज्यो, सबै उस्तै आए जो आए पनि एउटै त रहे नि भन्ने खालको छ नि त जनतामा होइन भाष्य चाहिँ।
11: होइन, जनताले चाहिँ जनताका केही दिनानुदिनका आकांक्षाहरू दिनानुदिनका समस्याहरू परिपूर्ति गर्न पुराना दलहरूले सकेन, त्यो कुरा सत्य हो। तर पुराना दलका चाहिँ अहिलेसम्म भागका परराष्ट्र मन्त्री भागका चाहिँ प्रधानमन्त्रीले यस्तो किसिमको अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति दृष्टिकोणबाट सार्वजनिक गरेनन् नि। हो, उहाँहरूले हामी हाम्रो पार्टी अथवा पुराना दलहरूले
0: पनि राष्ट्रवादलाई त सत्ताको भर्याङ त बनाए नि, के उपलब्धि गर्ने ठोस रूपमा होइन।
11: होइन, सत्ताको राष्ट्रवादको भर्याङ भन्दा पनि हिजो यथार्थको जगमा चाहिँ राष्ट्रियताको कुरा चाहिँ उजागर भएको कुरा हामीले स्वीकार्नुपर्छ। हामी बिचमा नै कमी कमजोरी भए होला नभए भन्दिनँ, तर यस्तो राष्ट्रघाती अभिव्यक्ति संसदमा गएर उभिएर हाम्रा पार्टीका नेताहरूले पूर्व प्रधानमन्त्रीहरूले दिएका छैनन् नि। त्यसो भएको कारणले हामी के बुझ्छौँ भने अहिलेको नयाँ जो प्रियतावाद अहिले चाहिँ यो प्रियतावादको जगमा उक्लेको यो सरकार यो पार्टी हेर्दा हेर्दै अराजकतामा परिणत भयो। अराजकता केमा गयो भने फाँसीवादमा गयो, फाँसीवादबाट चाहिँ अन्त एउटा चाहिँ अन्धोवादमा गयो, त्यस पछाडि अब हुँदा हुँदा चाहिँ अर्काको गुलामवादमा चाहिँ परिणत हुँदैछ। त्यसो भएको कारणले अहिले के देखिन्छ भने यो सरकार अहिले सरकारको प्रधानमन्त्रीको गतिविधि हेर्दैखेरि नि देशमा यिनले चालेका चाहिँ नि कदमहरू यिनले बोलेका बोलीहरू यिनले चाहिँ देखाउन खोजेका चाहिँ जान खोजेका बाटाहरू अँध्यारो हुन्, यिनले चाहिँ कुनै पनि गन्तव्य र लक्ष्यमा पुर्याउँदैनन् भन्ने कुरा चाहिँ हामीले।
0: होइन, सतीश पराजुलीजी तपाईँ त युवा नेता हो होइन, हिजो विद्यार्थी अनि तपाईँले काम गर्नुभयो, फेरि अर्को झटारो हान्नु भएछ एक दिन अगाडि, नबोलाउँ नलेखौं भन्यौं तर हेर्दा हेर्दा वैराग लाग्ने अवस्था देखिन्छ। नेपाली कम्युनिष्ट पार्टीको संगठन सञ्चालकको तरिका हेर्दा लाग्छ भीरमा लड्ने गुरूलाई राम राम बाहेक के नै भन्न सकिन्छ र हाम्रै कर्मले बन्यो हाम्रै वर्मले सक्नेछौ भने जस्तो हुँदै सक्नेछौ भन्ने जस्तो हुँदैछ भनेपछि अब यो को प्रचण्डजी अब भीरमा लड्दै हुनुहुन्छ यतिखेर।
11: होइन, त्यस्तो होइन, मैले चाहिँ हाम्रो पार्टी जुन ढङ्गले एकता भयो र त्यत्रो आम निर्वाचन चाहिँ सम्पन्न भइसक्यो, हाम्रा सांगठनिक त्यो तरिकाहरू बिग्रेका छन्, यसलाई मिलाउनु पर्यो र नेताहरूले अहिले नि बुद्धि पुर्याउनु पर्यो। यत्रो समय छ, यस्तो समयमा त चुस्त दुरुस्त सांगठनिक गतिविधि हुनु पर्यो भन्ने कुराको चाहिँ अभिव्यक्ति हो र हाम्रा केही केही नेतृत्वकोमा वरिपरि रहेका मान्छेहरूले जुन गतिविधि चाहिँ सांगठनिक गतिविधि गर्नुभएको छ त्यस्तो गतिविधिले चाहिँ सङ्गठनको चाहिँ मूल मान्यतालाई पनि नछोएको देखिन्छ। त्यसो भएको कारणले मैले यो कुरा चाहिँ लेखेको हो र हामी त्यस्ता मान्छे हौ।
0: नेतृत्वप्रति तपाईँको आक्रोश पलायो नि त, फेरि नेतृत्वले काम गर्न सकेन, निराशा छ पार्टीमा नेकपामा, यतिखेर हस हजुर चल्छ, कसैले जान्छन् दर्शन गर्छन् अभिवादन गर्न छुट्यो, लाल सलाम गर्न छुट्यो, भर्खर भर्खर आकारले खुट्टा छुन्छन् पाउ मोल्छन्, अहिले त गजब छन् त नेकपामा दृश्यहरू।
11: त्यही भएर त हामी त्यस्ता कार्यकर्ता हौ, हेर्नुहोस् होइन, हामी कसैको चाहिँ गुलाम भएर कसैको दास भएर चाहिँ पार्टीभित्र लागेका मान्छे हौ हामी। सिद्धान्तको स्वतन्त्रताको एउटा चाहिँ अगुवा हौ, अभियन्ता हौ। त्यसो भएको कारणले गर्दाखेरि कसैले चाहिँ पार्टीको विधि पद्धति कसैले नीति विचार दृष्टिकोण कसै चलविचल गर्छ भने त्यसका विरुद्धमा त हाम्रो चाहिँ हिजो पनि हामी बोलेका हौ, आज पनि बोल्छौँ र भोलि पनि बोल्छौँ। यसमा कुनै पनि हिचकिचा हातै छैन र आजको नेतृत्वले पनि गल्ती गर्छ भने त्यो नेतृत्वमाथि हामीले प्रश्न गरेर सच्याउन प्रयत्न गर्ने, सच्याउन सचिनु भएन भने समय क्रमले त छोड्ने छ नि त, समय त समयको रफ्तारलाई कसैले रोक्न सक्छ र हाम्रा नेताहरूले समयको रफ्तारलाई बुझ्नु भएन भने त समय त अगाडि बढ्छ, त्यसो भएको कारणले हामीले जाने बाटो हामीले चाहिँ सङ्गठनको चाहिँ नि मूल मान्यता हामीले लिएको नीति विचार कार्यक्रमहरूको कार्यान्वयनको सन्दर्भमा हामीले जुन गतिका साथ हिँड्नुपर्ने हो
0: अब अहिलेको पुराना अनुहारहरूबाट पुरानै नेताहरूबाट चल्छ र भने यसपटक प्रचण्ड त जोगिनुभयो, उहाँले अलिकति आइडिया लाउनुभयो, रुकुमतिरै पुग्नुभयो होइन, अरू ठाउँ भएको भए चाहिँ जमानतै जफत हुने स्थिति हुन्थ्यो भनेर आलोचना टिप्पणीहरू हुन्छन् अहिले, किनभने केपी शर्मा ओलीजीको होइन झापाको हालत देखिहाल्नुभयो, मान्छे एकचोटि कुन वेगमा थियो आज कुन वेगमा हुनुहुन्छ उहाँ भन्ने खालका पनि विश्लेषणहरू हुन्छन्। अब पनि पार्टी युवाको नेतृत्वमा जाने त सम्भावना रहेन क्या नेकपा, अब कि छोडेर हजुर भन्दै बस्छ
11: ठिक। एउटा कुरा के हो भने चाहिँ नि हिजोको केपी ओली होइन हिजोको केपी ओलीको त्यो चाहिँ नि उच्च हाइट र आज रसातलमा पुगेको केपी ओलीको चाहिँ त्यो भूमिका
0: हेरेर उतार चढाव हुँदो रहेछ क्या, यो चाहिँ बाप आएको जस्तो के।
11: त्यही त राजनीति त्यो हो भने त नेताहरूले त्यो कुरा बुझ्नु पर्यो नि, हिजोको
0: बुझाउनै सक्नु भएन नि त। होइन
11: हेर्नुहोस् त्यो समयले जस्ता सुकै चाहिँ नि माइबापहरू सत्ताका चाहिँ ठुला ठुला चाहिँ म यो म नै राज्य हो भन्ने मान्छेहरू नि जनताको आवेग अगाडि जनताको चाहिँ त्यो आफ्नो सार्वभौम अधिकारमाथि समाप्त भएका छन् पराजित भएका छन्। जनताको समयको वेगलाई सबैले बुझ्नुपर्छ, हाम्रो पार्टीका नेताहरूले पनि बुझ्नुपर्छ र हिजोको केपिएललाई हेरेर आजको केपिएललाई हेरेर पनि हाम्रो पार्टीका नेताहरूले आफूलाई मूल्याङ्कन गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको।
0: होइन अहिले त संसदमा युवा युवाहरू आएका छन्, रेस्लिङ पनि चलिरहेको छ, तपाईँले हेरिरहनु भएको छ नि होइन।
11: ठिक हो त्यो अहिले मलाई एउटा यति चाहिँ भनौँ, वाउ संसद, हिजोको संसद वाउ थियो, आजको संसद थि संसद जस्तो भयो। तपाईँले संसदको मर्यादा हामीले हिजो अन्धरा सुमीमा लाग्दाखेरि प्रारम्भ कमिटीको बैठक पनि यति अमर्यादित हुँदैन थियो। हेर्नुहोस् त
0: सांसदले पूर्व मन्त्रीले चाहिँ पूरै मोबाइलमा आफ्ना बुढीलाई संसदका गतिविधिहरू देखाइरहेको भिडियो नि भाइरल भइरहेछ कि अहिले।
11: तपाईँको यो चरित्र त देखिन्छ नि, हिजो चुनावबाटै देखिन्छ नि। हिजो के अरे चाहिँ कुखुराको त्यसलाई समातेर मलाई भोट देऊ भन्ने मान्छेहरू, हिजो लुगा पसलमा गएर डमीसँग हात मिलाएर मलाई भोट दिनुहोस् है भनेका मान्छेहरूको चरित्र देखेपछि यो संसदको आकार त हिजै हामीले विश्लेषण गरेको हो नि। हिजो चाहिँ त्यही धादिङमा होइन त कुखुराको टाउकोलाई मलाई भोट देऊ भन्ने मान्छे, अनि गोर्खामा गएर हिजो चाहिँ लुगाको चाहिँ डोमीलाई हात मिलाउँदै मलाई भोट देऊ भन्ने अराजनीतिक असंस्कारी मान्छेहरू संसदमा पुगेपछि यो भन्दा चाहिँ गतिलो व्यवहार हुन्छ भन्ने कुरा त जनताले बुझ्नु पर्यो नि त। त्यसो भएको कारणले यो गतिविधि हिजो नै देखिँदैछ, यो चित्र हिजो नै थाहा थियो। त्यसो भएको कारणले यी संसदमा आएका अधिकांश धेरै मान्छेहरू राजनीतिक संस्कार विहीन मान्छेहरू छन्। यहाँ राजनीतिक मान्यता के हो, संसदको चाहिँ अनुशासन के हो, संसदको मान्यता के हो, संसदको परम्परा के हो, एउटा प्रधानमन्त्रीलाई त त्यो भएको मान्छेलाई त संसदको परम्परा मान्यता नीति नियम विचार थाहा छैन भनेपछि त्यस्तो पार्टीमा लागेका मान्छेहरू जो हिजो चाहिँ के अरे चाहिँ क्यामराले आफ्नो मोबाइलको क्यामराले चाहिँ कलम खिचेर फोटो खिच्दै भिडियो खिच्दै भाइरल भएका मान्छेहरू चाहिँ आज संसदमा पुगेका छन् भनेपछि यो संसदको आकार प्रकार हुने नै यही हो। यसबाट हामीले ठुलो अपेक्षा गर्नु कुनै पनि जरुरत छैन र यो संसद आफै पनि लज्जाजनक स्थितिमा पुगेको छ जस्तो लाग्छ। भनाइ छ नि लथा लिङ्ग मान्छेको भत्ता भुङ्ग घर भने जस्तै आजको संसदको अवस्था लथा लिङ्ग छ, भत्ता ढुङ्ग बनाउँदैछन् यी मान्छेहरूले संसदको गरिमा नै चाहिँ तोडमोड गरिरहेका छन्। यसमा कुनै पनि दुविधा छैन।
0: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद सुदेश पराजुलीजी, नमस्कार।
11: धन्यवाद मलाई महत्वपूर्ण विचार राख्न दिनुभएकोमा, तपाईँको लोकप्रिय रेडियोमा धेरै रेडियोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किमजीलाई
0: नेकपाका नेता सुदेश पराजुली आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुन्छ।
12: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
13: Oh. होइन के भयो किन बन्द भएको गाडी
14: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
13: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
14: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
13: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
14: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
15: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
16: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
15: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
16: फोन नम्बर 0364415502 मोबाइल 9850405502 र 9840501
14: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु
17: रेडियो आदि खुला 105.4
18: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
19: यतिको राम्रो बीचमा भारतका लागि पूर्व राजदूत निलाम्बर आचार्य हुनुहुन्छ आचार्यजी नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ नमस्कार
20: नमस्कार धन्यवाद
19: अब यो भारतले पनि नेपालको सीमा मिचेको रहेछ भनेर प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रुस्तममै उभिएर अभिव्यक्ति दिनुभयो यसले कस्तो खालको असर पार्यो त्यो छ कि छैन यसको तथ्यहरू अर्थात् अहिलेसम्म चाहिँ भारतले दावी गरेका छ कि नेपालले यस्तो दावी गर्यो कि यो कुन प्रयोजनले यो अभिव्यक्ति आयो जस्तो लाग्छ
20: त्यो त प्रधानमन्त्री नै जान्नु होला तर हाम्रो दाबी त चाहिँ यो रिम्पियालुरा रिपुले कालापानी एरिया र सुस्तासँग हो त्यहाँ चाहिँ भारतले मिचेको छ भन्ने हो मिचेको मात्रै होइन कि कालापानीमा त सैनिक नै राखेको छ र नेपालले कहीँ पनि नेपाल राज्यले चाहिने भारतको भूमि मिचेको छैन र हाम्रो खुला सीमा भएको हुनाले 10 गजामा पनि मानिसले चाहिने 10 गजा मिचिएर बस्न थालेको हुनाले अनि कतिपय ठाउँमा सीमावर्ती ठाउँमा नेपालीहरूले चाहिने भारतीय दुर्गा आवाज गर्ने उपभोग गर्ने भारतीयहरूले नेपालको दुर्गा गर्ने भन्ने चाहिने भएको छ यसलाई चाहिने नेपाल राज्यले सीमा मिचेको छ र उल्लेख गर्न मिल्दैन यी दुईटा कुरा बेग्ला बेग्लै हुन् किन भन्दाखेरि यो हाम्रो 10 गजालाई चाहिने खाली पार्नुपर्ने आवश्यकता छ र अर्को चाहिने हाम्रा जङ्गी पिलरहरू हराएका छन् त्यसलाई ठाउँमा राख्नुपर्ने आवश्यकता छ जाँदा पिलरहरू छैनन् त्यहाँ पिलरहरू राख्नुपर्ने आवश्यकता छ हाम्रो करिब 97% चाहिने बोर्डरमा त दुईटाका बीचमा समझदारी भइसकेको छ त्यसैले 97%मा सीमावर्ती मानिसहरूले एक अर्काको जग्गामा कतै कतै चाहिने भारतीयहरू नेपालको जग्गा आवाज गर्ने नेपालको जग्गा भारतीयले गर्ने यो क्रस बोर्डिङ होल्डिङ भयो भन्दैमा राज्यले मिचेको भन्न मिल्दैन राज्यले मिचेको होइन हाम्रा सैनिक उता गएको छैनन् र मेरो जानकारीमा आएसम्म भारतले कहिले पनि नेपालले राज्यले भारतमा भारतको जग्गा मिच्यो भारतको जग्गा अतिक्रमण गर्यो यो ठाउँ चाहिने खाली गरिदेऊ भनेर चाहिने माग गरेको छैन दाबी गरेको छैन विरोध गरेको छैन अब प्रधानमन्त्रीजीले कसरी भन्नु हो सायद चाहिँ प्रधानमन्त्रीजीले भन्न खोज्नु भएको यो क्रस बोर्डिङ होल्डिङ बारेमा होला तर ती बेग्ला बेग्लै कुराहरू हुन्
19: प्रधानमन्त्रीले रोस्टममा उभिएर यो अभिव्यक्ति दिइरहँदाखेरि यसले कस्तो सन्देश प्रवाह गरे
20: पहिलो कुरा त के बुझ्नुपर्छ भन्दाखेरि कालापानी लिपुलेक बारे समस्या समाधान गर्नको निम्ति दुई देशका बीचमा कुराकानी गर्ने भने त पहिलेबाटै सहमति भएको छ। यदि नेपालले मिचिया भएपछि नेपालको मिचिया बारे पनि त्यहाँ त्यहाँ गरौँ भन्ने हुन्थ्यो होला नि त, त्यसैले यो छैन, त्यस्तो छैन। अनि तर के भयो भने त्यो संयन्त्र त बनाइयो, संयन्त्रको बैठक चाहिँ बसाउने काम गरिएन, समस्या त्यहाँनिर भयो। अनि यहाँ चाहिँ दुईटा बेग्ला बेग्लै चरित्रका कुरालाई छ्यासमुस पारेर चाहिँ यो भ्रम सिर्जना भएको हो। यसले चाहिँ समस्या समाधान गर्नुभन्दा पनि समस्यालाई जटिल पार्न सक्दछ, होसियार हुनुपर्छ, संवेदनशील विषयमा राम्रो तयारी गरेर प्रष्ट हुने गरी मात्रै बोल्नु पर्छ जस्तो लाग्छ। प्रधानमन्त्रीजीले छोटो दुई शब्दमा भन्दा फेरि छोटो भन्दा फेरि यो चाहिँ यस्तो भएको हुन सक्छ, अलिकति लामो व्याख्या गर्नु हो भने प्रष्टिएर आउला भन्ने मलाई लाग्दछ।
19: लामो समयपछि संसदमा उपस्थित हुनुभयो, संसदमा प्रतिपक्षीहरूले उहाँको उपस्थिति खोज्नु पनि भएको थियो। आज संसदमा हेर्दै गर्दाखेरि पनि सभामुखलाई पनि जानकारी नभएको जस्तो हात उठाएर रोस्टरमा जाँदै गर्दाखेरि यी अभिव्यक्तिहरूले नेपालको सार्वभौमिकतामाथि, दुई देशको सम्बन्धहरूमाथि, अझ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमणको पूर्व सन्ध्यामा दिइएको अभिव्यक्तिले निकै ठूलो असर गर्छ राष्ट्रियतामा भनेर यहाँ आलोचनाहरू पनि त भइरहेछन् नि।
20: जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण छ, त्यो भारत भ्रमण हुनु राम्रो हो, किनभने यो चाहिँ उच्च राजनीतिक स्तरको नै भ्रमण यो हुनेछ। यसले दुई देशका बीचको चाहिने हार्दिकतालाई बलियो पार्न र हाम्रा चाहिने समस्याहरू भएकालाई चाहिने समाधानको बाटो खोज्न मदत पुर्याउनेछ भने, जहाँ जहाँ घनिष्ठ सहयोग भएछन् त्यसलाई आदर्श सुदृढ पार्न विस्तार गर्न मदत गर्नेछ, र सरकारी तहका भ्रमणको आदान प्रदानलाई पनि यसले चाहिने बाटो खोल्न मदत गर्नेछ भन्ने लाग्छ। त्यसैले यो
19: उहाँको भ्रमणलाई जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले त्यस्तो असर नपार्ला आचार्यजी?
20: कुरा चर्चा त आइहाल्छ, तर त्यसले उहाँको भ्रमणलाई चाहिने असरै पारिहाल्छ भन्ने मलाई लाग्दैन।
19: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमण तर प्रधानमन्त्रीलाई निम्तो छैन, प्रधानमन्त्रीको भ्रमण चाहिँ भएन, त्योभन्दा अगाडि पार्टीकै सभापतिको भ्रमणलाई चाहिँ कसरी हेर्न सकिन्छ?
20: मैले भनिहालेँ, यो भ्रमणलाई मैले सकारात्मक रूपमा लिएको छु। अनि सत्तामा रहेको त्यो पनि चाहिँ बलियो बहुमत साथ सत्तामा रहेको पार्टीको सभापतिको भ्रमण चाहिने त स्वाभाविक रूपले चाहिने महत्वपूर्ण भ्रमण हुन जान्छ।
19: भारत र नेपालको आजको सम्बन्ध अलिकति चिसिएको, चिडिएको, यो दुईटै नजिकको सरकार आइसके पछाडि पारस्परिक सम्बन्ध हुन नसकेको, कूटनीतिक हिसाबले पनि नेपालको प्रधानमन्त्रीले कस्तो खालको प्रोटोकल निभाउने हो वा अन्यलता रहेको जस्तो स्थिति थियो यो बीचमा?
20: किन भन्दाखेरि हामीले के अपेक्षा गरेका थियौं भन्दाखेरि उच्च स्तरको त्यसमा पनि चाहिँ भारतको विदेश सचिवको भ्रमण हुने भन्ने चाहिने मिति पनि चाहिने संचार माध्यममा आइसकेको अवस्थामा त्यो भ्रमण स्थगित हुँदाखेरि के भयो, केही चाहिँ अलिकति किसिम गयो कि भन्ने चाहिने आभास परेको थियो। तर हामी दुई देशका बीचको सम्बन्ध चाहिने एक दुईवटा घटनाले नै किसिम जाने असर पर्ने अलिकति चाहिने न्यानोपन कम होला पर्ने भन्ने मलाई लाग्दैन। अब अहिले चाहिने सभापति रवि लामी छानेको भ्रमणले केही चिसिन गएकोलाई पनि त्यसलाई चाहिने न्यानो पार्न मतलब गर्ला।
19: यहाँ त लामो समयलाई थाहा छ, अब यो नेपाली बहस लाखौं जनताले यतिखेर सुनिराख्नु भएको छ। नेपाल भारत नेपालबाट के चाहन्छ र नेपालको भारतसँगको उपस्थिति कस्तो रहनुपर्छ कूटनीतिक हिसाबले?
20: हामी दुईटा घनिष्ठ मित्र हौ, नेपालको सीमा चाहिने भारततिर चाहिने बढी खुलेको छ, बढी सहज छ, जनस्तरमा जति व्यापक सम्बन्ध भारतसँग हाम्रो छ त्यति कसैसित पनि रहेको छैन।
1: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
21: यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
22: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर सुरु गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। मीडियामा एआई को प्रयोग सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम वालिङमा सम्पन्न। एआई को प्रयोगले सहसासँगै चुनौती पनि। नेपाल रेड क्रस सोसाइटी स्याङ्जाको 41 औं साधारण सभा सम्पन्न। विभिन्न व्यक्तित्व र संस्थाहरू सम्मानित। र गण्डकी प्रदेशमा राइड सेयरिङको भाडा दर निर्धारण। मीडियामा एआई को प्रयोग सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम वालिङमा सम्पन्न भएको छ। एआई का विभिन्न एप्लिकेशनहरूबाट बनाइएका विभिन्न अडियो तथा भिडियो सामग्री आजभोलि सामाजिक सञ्जालमा निकै हेर्न र सुन्न पाइन्छ। विश्वका विभिन्न देशहरूमा एआई का टूल्सहरू प्रयोग गरी समाचार बनाउने र पढ्ने अभ्यास पनि भइसकेको छ। यही सन्दर्भमा पत्रकारिता क्षेत्रमा पनि एआई को प्रयोगले पत्रकारहरूलाई सहजता प्रदान गर्ने पत्रकारहरूले बताएका छन्। नेपाल पत्रकार महासंघ स्याङ्जाको आयोजना तथा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको प्रेस रजिष्ट्रारको कार्यालयको सहयोगमा मीडियामा एआई आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम समापन समारोहमा तालिम लिएका पत्रकारहरूले यस्तो बताएका हुन्। तालिम समापन समारोहमा आफ्नो अनुभव आदान प्रदान गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाको पूर्व अध्यक्ष ओम प्रकाश शर्माले समग्र पत्रकारिता तथा जिल्लाको पत्रकारिताको स्मरण गर्दै बदलिदो समय अनुसार पत्रकारहरूले आफूलाई ढाल्न सक्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, हस्तलेखन समाचार फ्याक्सबाट पत्रकारिता शुरू गरेको हामी अहिले इन्टरनेटबाट सबै काम हुने समयसम्म आइपुगेका छौं। यस्ता प्रविधिहरूको सही प्रयोग गर्दै अगाडि बढ्नुपर्छ। प्रविधिसँगै विकसित भएको एआई को प्रयोग सहसासँगै थप चुनौती पनि रहेको पूर्व अध्यक्ष शर्माले बताउनुभयो। गण्डकी समाचार .com का संचालक तथा सम्पादक हिमलाल पराजुलीले भन्नुभयो, एआई को प्रयोगले पत्रकारको पेशालाई थप सहज र छिटो छरितो बनाउन सहयोग गर्नेछ। विभिन्न एप्लिकेशनहरूको प्रयोग गर्दा आफूले दिने सूचना सही हुनुपर्ने भन्दै पत्रकारहरूलाई पनि समय अनुसार परिमार्जन आवश्यक रहेको उहाँले बताउनुभयो। कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका पूर्व उपाध्यक्ष भवानी अधिकारी, प्रेस युनियनका उपसभापति गोपी कृष्ण रेग्मी, प्रेस सेन्टर स्याङ्जाका अध्यक्ष केपी खनाल, जनपत्रकार संगठन स्याङ्जाका अध्यक्ष ध्रुव गौडे लगायतले आफ्नो अनुभव आदान प्रदान गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले पत्रकारिता क्षेत्रलाई राज्यले थप चुनौतीपूर्ण बनाएको भन्दै सरकारले ल्याएको विभेदकारी निर्णय फिर्ता हुनेछ भन्ने प्रतीक्षामा पत्रकार महासंघ रहेको बताउनु। उहाँले भन्नुभयो, पत्रकार तथा पत्रकार सम्बद्ध हरेक संघ संगठनहरूका हरेक भेलामा राज्यको विभेदकारी निर्णयको विषयमा छलफल भइरहेको छ। पत्रकारहरू अझै पनि आन्दोलित छन्। खुल्ला अर्थतन्त्रको नीति रहेको राज्यमा सरकारी विज्ञापन सरकारी मीडियालाई मात्र दिने निर्णय यो नीति विपरीत रहेको अध्यक्ष कोइरालाले बताउनुभयो। आगामी दिनमा पनि पत्रकारहरूको क्षमता विकास गर्ने र पत्रकारहरूको हक हितका लागि महासंघ सधैं सकारात्मक भावनाका साथ अघि बढ़ने अध्यक्ष कोइरालाले बताउनुभयो। तालिममा नेपाली रेडियो नेटवर्कका संस्थापक एवं वरिष्ठ पत्रकार जीवन भण्डारीले मीडियामा एआईको बढ़दो प्रभाव, यसका अवसर, चुनौती र मल्टिमीडिया सामग्री उत्पादनमा एआई टूल्सहरूको व्यावहारिक प्रयोगबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। तालिममा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाको 41 औं साधारण सभा विभिन्न कार्यक्रमका साथ स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन समारोहमा बोल्दै निमित्त प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीले रेडक्रसले मानवीय सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। वहाँले विपद व्यवस्थापन र दुःखमा परेका नागरिकको उद्धारमा रेडक्रसको भूमिका सधैँ सराहनीय रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा र सामाजिक सेवाको समन्वयबारे प्रहरी उपरीक्षक रंजित सिंह राठौरले आफ्ना भनाई राख्नु भएको थियो। यस्तै पतरी बजार नगरपालिका वडा नम्बर 1 वडा अध्यक्ष उत्तम श्रेष्ठ, विभिन्न संघ संस्थाहरूको तर्फबाट गण्डकी यातायातका भानुभक्त बराल, स्थानीय पालिका संयोजकहरूको तर्फबाट लक्ष्मण प्रसाद भट्टराई र उपशाखाहरूको तर्फबाट बाढखोला उपशाखा अध्यक्ष लेखनाथ शर्मा, शिक्षक नायक यज्ञ पुरूष ढकाल लगायतले रेडक्रसका आगामी योजना र संस्थागत सुदृढ़ीकरणका विषयमा आफ्नो धारणा राख्नु भएको थियो। साधारण सभाको अवसरमा रेडक्रसको अभियान र मानवीय सेवामा उत्कृष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ। उत्कृष्ट कर्मचारी प्राविधिक ल्याब टेक्निशियन भावना शर्मा, जुनियर युवा रेडक्रस पुरामित भवानी, जुनियर युवा रेडक्रस सर्कल, उत्कृष्ट शिक्षक नायक यज्ञ पुरूष ढकाल, उत्कृष्ट रक्तदाता संस्था सन्त निरंकारी मण्डल, उत्कृष्ट उपशाखा नेपाल रेडक्रस सोसाइटी चापाकोट उपशाखालाई सम्मानित गरिएको रेडक्रसले जनाएको छ। कार्यक्रममा रेडक्रसका सभापति दिनेश अर्यालले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष महेश बहादुर थापाले कोषाध्यक्षको प्रतिवेदन, समग्र जिल्लाको प्रतिवेदन मन्त्री रामचन्द्र अर्यालले प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा रेडक्रसका पदाधिकारी, सदस्यहरू, विभिन्न उपशाखाका प्रतिनिधिहरू तथा स्थानीय सरकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम सभापति अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपमन्त्री राजेन्द्र देव खनालले गर्नुभएको थियो भने धन्यवाद विष्णु गहिरेले गर्नुभएको थियो। नेपालमै पहिलो पटक राइड सेयरिङलाई वैधता दिएको गण्डकी प्रदेश सरकारले यस सेवाका सवारी साधनको भाड़ा दर निर्धारण गरेको छ। गण्डकी प्रदेश राइड सेयरिङ नियमन र व्यवस्थापन दोस्रो संशोधन नियमावली 2083 अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भाड़ा दर निर्धारण गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले हालै नियमावली अनुसार मन्त्री स्तरीय लडाई मार्फत भाड़ा दर तोक्नु भएको हो। अब सेवाग्राहीले राइड सेयरिङमा सेवामा चारपाङले सवारी प्रयोग गर्दा चढ़ने बित्तिकै शुरूआती भाड़ा 60 रूपियाँ तिर्नु पर्नेछ। जतसुकै कम दूरी भए पनि शुरूआती भाड़ा 60 रूपियाँ र 2 किलोमिटरको भाड़ा 97 रूपियाँ गरी न्यूनतम 157 रूपियाँ तिर्नु पर्ने व्यवस्था गरिएको छ। यसपछि प्रति किलोमिटर 48 रूपियाँ 50 पैसा भाड़ा तोकिएको छ। तोकिएको भाड़ा दरमा पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनका लागि 10% र विद्युतीय सवारीका लागि 15% छूट दिनुपर्ने व्यवस्था गरिएको छ। आधार भाड़ा न्यूनतम 2 किलोमिटरको भाड़ा तथा त्यसपछि प्रति किलोमिटर भाड़ा एपमै देखिने गरी कम्पनीले व्यवस्था गर्नुपर्ने मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले जानकारी दिनुभयो। सेवा दिने कम्पनीले तोकिएको शुल्क बाहेक अतिरिक्त रकम लिन नपाउने व्यवस्था गरिएको छ। यसै गरी दुई पाङ्ग्रे सवारी साधन, मोटरसाइकल र स्कूटरका लागि राइड सेयरिङको शुरूआती भाड़ा 30 रूपियाँ तोकिएको छ। त्यसपछि प्रति किलोमिटर 16 रूपियाँ 85 पैसा भाड़ा निर्धारण गरिएको छ। दुई पाङ्ग्रे सेवामा जतिसुकै छोटो दूरी भए पनि न्यूनतम 48 रूपियाँ 85 पैसा भाड़ा लाग्ने व्यवस्था गरिएको छ। पेट्रोलियम सवारीमा 10% र विद्युतीय सवारीमा 15% छूट दिने प्रावधान पनि राखिएको छ। संघीय सवारी तथा यातायात व्यवस्थापन ऐन नायकाले यो नियमावली गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 दफा 13 टेकेर लागू गरिएको हो। गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनीहरूको दर्ता प्रक्रिया पनि शुरू भइसकेको मन्त्रालयले जनाएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
0: रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका तीनमा रहेको पुरानो धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्वको तीनतले समर गुफा नयाँ पर्यटकीय गन्तव्य बनेको छ। 16 शताब्दीदेखि मानव बस्ती रहेको मानिने यो गुफा मरमत सम्भारको अभावमा जीर्ण बनेपछि स्थानीय समुदायको सक्रियतामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय लोमानथाङले पदमार्ग मरमत सहित पूर्वाधार विस्तार गरेपछि उपल्लो मुस्ताङ घुम्न आउने पर्यटक का लागि आकर्षक गन्तव्य बनेको हो। समर गाउँबाट नजिकै रहेको गुफासम्म पुग्ने सिढ़ी सहितको पदमार्ग तथा गुफाभित्र झ्यालझोका निर्माण गरिएपछि तीनवटै तल्लासम्म सहजै पुग्न सकिने पूर्व वडाध्यक्ष नवीन गुरूङले बताउनुभयो। समर गुफामा साना ठूला गरी 15 कोठा रहेका छन् जसको अवलोकन गर्न सकिने व्यवस्था छ। सदरमुकाम जोमसुम लोमानथाङ हुँदै कोरला जाने सड़क मार्गबाट करिब आधा घण्टाको दूरीमा रहेको यो गुफा सजिलै पुग्न सकिने स्थानमा पर्छ। गुफाभित्र भाँडाकुँडा लगायत पुराना सामग्रीहरू पनि भेटिने गरेको एकाप लोमानथाङका प्रमुख उमेश पौडेलले बताउनुभयो। गुफाबाट करिब 1 किलोमिटर नजिकै गिद्ध अवलोकन केन्द्र स्थापना गरिएकाले पर्यटकको बसाई लम्ब्याउन सहज भएको छ। एक्यापले उपल्लो मुस्ताङमा रहेका प्राचीन सभ्यता झल्किने क्षेत्रहरूको संरक्षणमा विशेष ध्यान दिँदै आएको छ। गुफा मरमत तथा पूर्वाधार विस्तारमा एक्याप मार्फत 11 लाख रूपियाँ भन्दा बढ़ी खर्च भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई 2082 उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई गोर्खाको बारपाक सोलिकोट गाउँपालिकाले 1 लाख रूपियाँ नगद पुरस्कार सहित सम्मान गरेको छ। गाउँपालिका 7 स्थित शैलीपुत्री माविबाट एसईईमा उत्कृष्ट 4 जीपीए ल्याउनु भएका युनिक पनेरूलाई गाउँपालिकाले नगद 1 लाख पुरस्कार सहित सम्मान गरेको हो। गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने विद्यार्थी शिक्षक तथा प्रधानाध्यापकलाई प्रोत्साहन स्वरूप सम्मान गरेको बारपाक सोलिकोट गाउँपालिका का अध्यक्ष विष्णु भट्टले बताउनुभयो। पालिकाले एसईईमा 3.4 जीपीए भन्दा माथि ल्याउने 9 विद्यार्थीलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको बताएको छ। 3.40 देखि 3.59 जीपीए प्राप्त गर्ने 7 विद्यार्थीलाई जनही 10,000 रूपियाँ र 3.60 जीपीए ल्याउने 1 विद्यार्थीलाई 15,000 रूपियाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। त्यसै गरी कक्षा 12, कक्षा 10, कक्षा 8 र कक्षा 5 विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउने 32 शिक्षकलाई जनही 5,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। कक्षा 12 9 कक्षा 8 7 कक्षा 5 6 शिक्षक सम्मानित भएको गाउँपालिकाले जनाएको छ। अब अन्तिम आदि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मीडियामा एआई को प्रयोग सम्बन्धी 2 दिने अभिमुखीकरण तालिम वालीमा सम्पन्न। एआई को प्रयोगले सहजतासँगै चुनौती पनि। नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको 41 साधारण सभा सम्पन्न। विभिन्न व्यक्तित्व र संस्थाहरू सम्मानित। र गण्डकी प्रदेशमा राइड सेयरिङको भाडा दर निर्धारण। आदि खोला खबर सकियो। साँझ 6:30 अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

एस आदि खुला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज त्यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट।

आज मिति 2083 साल जेठ महिनाको 18 गते सोमबार तदनुसार सन् 2026 जून 1 तारीक ज्येष्ठाधिक कृष्ण पक्षको प्रतिपदा तिथि दिउँसो 3:25 बजेपछि द्वितीया तिथि बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था हुन सक्छ। कामको चाप बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ। वृष राशि हुनेहरूको लागि हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आमदानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार समेत पाइनेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वाद विवादबाट जोगिने प्रयत्न गर्नुहोला। मिथुन राशि हुनेहरूको लागि स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पछ्याएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुक्नाले दिगो काम शुरू गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। कर्कट राशि हुनेहरूको लागि श्रम परे पनि सुखद समाचारले उत्साह जगाउनेछ। तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आमदानीका स्रोत बढ़नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ़नेछ। सिंह राशि हुनेहरूको लागि परिस्थिति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमीनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। मेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। कन्या राशि हुनेहरूको लागि परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भर पर्दा काम बिग्रन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तुला राशि हुनेहरूको लागि आवेशको लडाईले समस्या निम्त्याउन सक्छ। बोली व्यवहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ़नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। आलस्य गर्नाले अध्ययनमा कमै प्रगति हुनेछ। मेहनतले शीघ्र कला निखार्ने अवसर प्राप्त हुनेछ। आय स्रोत अलि कमजोर हुनाले नयाँ काम शुरूआत गर्न समय लाग्ने देखिन्छ। वृश्चिक राशि हुनेहरूको लागि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोड़िएका आफन्तसँग भेटघाट होला, तर सानो असावधानीले स्वास्थ्य समस्या आउन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अवसरले पछ्याए पनि विवादास्पद निर्णयले समस्या पर्न सक्छ। तर्क र कूटनीतिले पछि परिए पनि आत्मसम्मान जोगाउन सजग रहनु पर्ला। धनुराशि हुनेहरूको लागि खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नु पर्ला। दोहोराएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। अर्थ सञ्चय नहुन सक्छ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ।
मकर राशि मकर राशि हुनेहरूको लागि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफ योग्य काम सम्पादन गर्दै मनज्ञ धन आर्जन गर्न पनि सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। कुम्भ राशि हुनेहरूको लागि प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता र मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि फाइदै हुनेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हात पार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन्। तारिफ योग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलिक ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63-44-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई हजुर हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई

63 44 42 250 मा फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आदि खोला संचार सहकारी संस्था लिमिटेड वालिङ आर्ट स्याङ्जीद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्जका सेयर सदस्य हुनुहुन्छ हरिनाथ पाँचका हाल वालिङ आर्ट निवासी प्रणामित भवानी माविका प्रधान अध्यापक पनि हुनुहुन्छ दीपक लम्सालजी। उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। त्यस्तै गरी वालिङ छका रेखा थापाज्यूको पनि आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँहरू दुवैजनालाई सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँहरू दुवैजनालाई जन्मदिनको अवसरमा विशेष विशेष शुभकामना।

हजुर अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निष्ठा दिनुहुन्छ भने यहाँहरूको यात्रा फललाई रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते। Yeah.

0: रेडियो आदिखोला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364433031 मोबाइल

0: 98 5 60 55 331।
1: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
4: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98 5 60 51 068 र 98 6 73 70 771।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइस।
3: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 03-4141-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846605556।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
2: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 9856031730 9856555536 र 9843-41-010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
4: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
4: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
2: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9850501119 र 9850533246।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9855154 र 9008447723।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SC कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा नपाएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू
6: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुर लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
8: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भुमरे सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन, जोन नम्बर 30 पुरानो बस्ती, जोन नम्बर 31 मन्दिर लाइन, जोन नम्बर 32 सात धारा, जोन नम्बर 33, 34, 35 पर्वत रोड का सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम समय सन्दर्भमा। समय सन्दर्भ तपाईले सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्जमा हरेक सोमबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म यहाँले सुन्न सक्नुहुनेछ। समय सन्दर्भको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तोलाकान्त। तपाईले यो कार्यक्रम हाम्रो यहाँले प्रत्यक्ष रूपमा र हाम्रो वेबसाइट www.radioalikhula.org पनि एकैसाथ सुन्न सक्नुहुन्छ। साथै हाम्रो फेसबुक पेजबाट पनि रेडियो आलीखोलाको फेसबुक पेजबाट पनि यहाँले एकैसाथ सुन्न सक्नुहुनेछ। समय सन्दर्भको आजको श्रृंखलामा हामीले स्याङ्जा जिल्लाकै पुरानो मध्येको एक पुरामृत भवानी मावि र त्यहाँको शैक्षिक अवस्था, शैक्षिक गुणस्तरमा विद्यालयले चालेका कदमहरू, साथै भौतिक पूर्वाधार निर्माण लगायतका विषयमा केन्द्रित रहेर समग्रमा शैक्षिक क्षेत्रमा पुनामृत भवानीले गर्दै आइरहेका प्रयास र आगामी योजनाहरू, भावी योजनाहरू के छन् लगायतका विषयहरूमा केन्द्रित रहेर विद्यालयको यो स्याङ्जा जिल्लाको नमूना विद्यालयको रूपमा पनि पुनामृत भवानी मावि रहेको छ र सोही विद्यालयका प्रधान अध्यापक आदरणीय गुरू दीपक रमसालज्यूसँग कुराकानी गर्न लागिरहेको छु। विशेष गरेर पुनामृत भवानी एउटा नमूना माविको रूपमा, सामुदायिक विद्यालयको रूपमा अगाडि बढ़दै गर्दाखेरि उसले चालेका असल अभ्यासहरूका विषयमा केन्द्रित रहेर, जुन अरू विद्यालयहरूका लागि पनि सिकाइ हुन सक्छन्, सोही विषयहरूमा केन्द्रित रहेर समग्रमा शैक्षिक अवस्था, शैक्षिक गुणस्तर वृद्धिका विषयमा पुनामृत भवानी माविका विषयमा केन्द्रित रहेर कुराकानी गर्न लागिरहेका छौं। कुराकानीका लागि हाम्रो स्टुडियोमा हुनुहुन्छ पुनामृत भवानी मावि वालिङका प्रधान अध्यापक दीपक रमसालज्यू। यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम समय सन्दर्भमा।
1: धन्यवाद तोला सर। समग्र देश विदेशमा रहेर यो रेडियोलाई सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा म मेरो तर्फबाट, रेडियोको तर्फबाट र विद्यालयको तर्फबाट हार्दिक अभिनन्दन गर्न चाहन्छु।
0: हजुर, तपाईँ लामो समयदेखि यो शिक्षा क्षेत्रमा रहनु भएको छ, विशेष गरेर सामुदायिक विद्यालयमा यहाँले नेतृत्व पनि गरिरहनु भएको छ, यो भूमिकामा रहँदै गर्दाखेरि यहाँले कस्तो अनुभवहरू सङ्गालिरहनु भएको छ, छोटकरीमा बताइदिनुहोस् न।
1: धन्यवाद तला सर। अत्यन्तै समय सान्दर्भिक र एउटा इतिहाससँग जोडिएको प्रश्न सोध्नुभयो। म तत्कालीन चिन्नेवास गाविस वार्ड नम्बर 7 र अहिले हरिनाश 5 जन्मे र मेरो इतिहाससँग हेर्दा मेरो बाबाले शिक्षाको अभाव भइरहेको बेलामा घरदेखि तल एउटा विद्यालय खोल्नु हो। त्यो विद्यालय खोल्दाखेरिमा मलाई त्यो विद्यालय देखाएर के भन्नुभएको थियो भने, बाबु राम्रो पढ्यो भने यो विद्यालयको शिक्षक हुन पाइन्छ भन्नुभयो। त्यो बाढी मेरो आज पनि त्यस्तै छ र उहाँले त्यो मलाई शिक्षक बनाउने बाबाको सपना र ग्रामीण क्षेत्रमा शिक्षा नपाएका बालबालिकाहरूलाई शिक्षा दिनुपर्छ भन्ने त्यो सपनाबाट म मोटिभेटेड भएँ। त्यहाँबाट मैले पढ्नुपर्छ र शिक्षा दिनुपर्छ भन्नेमा लागेँ र त्यसैसँग जोडिएर तत्कालीन अवस्थामा अलिक गाह्रो मान्ने र सबैको चाहनाको विषय के हो भनेर खोज्दै गर्दा म इङ्ग्लिस विषयलाई, अंग्रेज विषयलाई मैले आफ्नो रोजाइको विषय बनाएर अध्ययन गरेँ। त्यसपछि शुरूमा मैले मेरो एसएलसीसम्मको, त्यति बेला अहिलेको एससीको कक्षा सकिसकेपछि म भैरव बहुमुखी क्याम्पसमा गएर मेरो आफ्नो उच्च शिक्षा लिएँ। त्यसपछि 1 जनयुद्ध मावि चापाकोटमा निम्न माध्यमिक तहको अंग्रेजी शिक्षकको रूपमा शिक्षण गरिसकेपछि उच्च शिक्षामा पोखरा पुगेँ। अनि पोखरामा पढ्दै अनि शिक्षा पनि बाँड्दै गर्दै गर्दा तत्कालीन पुनामृत भवानी माध्यमिक विद्यालयमा अंग्रेजी विषय शिक्षणको लागि एउटा शिक्षक आउनु पर्यो भनेर तत्कालीन अवस्थामा अध्यक्ष हुनुहुन्थ्यो भोजराज सर, उहाँले मलाई सम्पर्क गरेर आउनुपर्छ भनिसकेपछि म यो विद्यालयमा प्रवेश गरेँ 2056 पुसेको। आज 26 पार गरेर 27 वालिङको परिवेशमा रहेर उहाँदेखिको समुदायमा रहेर मेरो आफ्नो शिक्षा ज्ञान बाँड्ने तमाम विद्यार्थीहरूलाई अवसर प्राप्त भयो। यो बीचमा केही उदार चढ़ावहरू भए तर मेरो आफ्नो विषयगत रूपमा एकदमै सन्तुलन भएर कसरी सिक्न सकिन्छ र कसरी सिकाउन सकिन्छ भन्ने विषयमा धेरै नै तल्लीन रहे र त्यसबाट मेरो अति प्रिय सबै हिसाबबाट प्रिय विद्यार्थी भाइ बहिनीहरू विगतदेखि अहिलेसम्म दिनुभएको त्यो रेस्पोन्स र उहाँहरूले गर्नुभएको म प्रतिको त्यो एउटा भाव सम्मानले मलाई यो क्षेत्र छोडेर अन्त जाने कुनै दिन सपनामा दिनमा पनि आएन। हुन त समुदायले कता कति शिक्षण पेसालाई विभिन्न किसिमले विश्लेषण गर्दा पनि आफ्नो कर्म राम्रो गरिदिइरहँदा त्यो स्वत रूपमा त्यसको फल पनि राम्रो हुन्छ भनेर लागिरह्यो र अहिले त्यो विद्यालयको परिवेशमा रहेर सेन्द्रा जिल्लाभरिको विशेष गरी वालिङ र आसपासका विद्यार्थीहरूलाई शिक्षण गर्दै पुरामृत भवानी माध्यमिक विद्यालयलाई एउटा राम्रो विद्यालय असल विद्यालय र रोजाईको विद्यालय कसरी बनाउन सकिन्छ भनेर विभिन्न प्रधानाध्यापकहरू पूर्व प्रधानाध्यापकहरूसँग सहकार्य गर्दै म 56 सालमा प्रवेश गरेपछि 57 सालमा नै तत्कालीन मुक्ति प्रसाद सुवेदी सर हुनुहुन्थ्यो उहाँले मलाई 11-12 निमित्त प्रभावको रूपमा काम गर्ने गरी जिम्मेवारी दिइसकेपछि र प्रशासनिक र टिचरको रूपमा दुवै भएर काम गर्ने अवसर प्राप्त गरिरहे। उमेर अवस्थाले छिटो चाहिँ प्रशासनमा जानुभन्दा छिटो यो क्षेत्रका बाल बालिकाहरूलाई सेवा दिनुपर्छ मैले आफूसँग भएको ज्ञान बाँड्नुपर्छ भनेर अगाडि बढ़िरहे र त्यो ज्ञान बाँड्नमा नै मलाई अहिले पनि आनन्द आउँछ र मैले यो शिक्षण र प्रशासन अलिकति फरक हुन्छ त्यो ब्यालेन्स गर्न सकिएन भने कहिलेकाहीँ त्यसले तनाव ल्याउने अनि त्यसले अलिकति पेसागत दक्षतामा असर गर्ने पनि हुन सक्छ तर त्यो चाहिँ अत्यन्त ब्यालेन्स भएर सन्तुलित भएर यसलाई मेरो कर्म हो मेरो मन्दिर हो पूजा हो भनेर गर्दै गइयो भने यसले राम्रो गर्छ भन्ने गरी हामी अगाडि बढ़िरहेका छौं। हजुरहरू मीडियामा हुनुहुन्छ हजुरहरूले हामीलाई दिएको सुझाव सल्लाहलाई हामीले गहनाको रूपमा लिएर अगाडि बढ़नुपर्छ त्यो हाम्रो अहिले पनि मान्यता छ र अहिले वर्तमान अवस्थामा अहिले एउटा ठूलो टिमवर्कसँग काम गर्दैछौ हामीले अत्यन्तै ऊर्जाशील हुनुहुन्छ साथीहरू पनि त्यसले उहाँहरूलाई सबैजना हामी को के हो भन्ने भन्दा पनि हामीले के गर्नुपर्ने हो के लिन सकिन्छ भन्दा पनि के दिन सकिन्छ भन्ने भावका साथ काम गरिरहेका छौं र अर्को कुरा सामुदायिक विद्यालय सुधार गर्ने मार्ग के हुन सक्छन् भनेर अध्ययन पनि गरिरहेका छौं र यसले केही चुनौतीहरू र केही शुभ संकेतहरूलाई हामीले पछ्याएका छौं र त्यो दुवै पक्षले हामीलाई कुन अवस्थासम्म लान्छ र अब विद्यार्थी भाइ बहिनीहरूसँग पनि रेस्पोन्स लिएर हजुरहरूलाई यो विद्यालयमा अध्ययन गरिरहँदा के सहजता छ के असहजता छ भन्ने विषयमा पनि सोध्ने विद्यार्थी अन्तर्क्रिया गर्ने अभिभावकज्यूहरूलाई हजुरहरू यहाँको विशेष व्यक्तित्वहरू हो हजुरहरूको बालबालिकाको भविष्य हाम्रो कर्तव्य हो र हजुरहरूले जे भन्नुहुन्छ हामी त्यही रूपमा विद्यालय अगाडि बढ़ाउँछौ भनेर अभिभावक भेला गर्दा अभिभावकले दिनुभएको सुझावलाई हामीले पालना गर्दै विद्यालय अगाडि बढ़ाइरहेका छौं यसले एउटा जीवन आनन्दको अनुभूति पनि गराइरहेको
0: अहिले यो पुनामृतमा नयाँ शैक्षिक सत्र भनेको यो शैक्षिक सत्र नयाँ शैक्षिक सत्र भर्खरै वैशाखबाट शुरू भएको छ कति विद्यार्थीहरू अहिले अध्ययनरत हुनुहुन्छ कुन कुन विषयहरूमा पुनामृतमा अहिले अध्यापन हुने गरेको
1: अब हाम्रो पहिला हाम्रो 4 कक्षादेखि 10 कक्षासम्म थियो त्यसपछि 2056 सालमा हामीले नेपाल सरकारको नीति अनुसार नै कक्षा 11-12 उच्च माध्यमिक तत्कालीन रूपमा हामीले सञ्चालन 57 सालबाट सञ्चालनमा आइरहेको छ त्यो हिसाबले अहिले बाल विकासदेखि 12 कक्षासम्म सञ्चालित छ विद्यालय अनि 12 कक्षासम्म रहँदा कक्षा 11-12 साइन्स म्यानेजमेन्ट प्लान्ट साइन्स र एजुकेसन समूहका विषयहरू पढाइ हुन्छ र त्यो पढाइ हुँदाखेरिमा नेपालमा पढाइ हुने विषयहरू चाहिँ सबै विषय छन् हाम्रोमा भनेर हामीले भन्न सक्छौ अब अहिले तत्कालीन रूपमन्त्री 11-12 नेपाल सरकारले अवलम्बन गरेका पाठ्यक्रमका विषयहरूलाई हामीले अवलम्बन गरेका छौं। बाल विकासमा पहिला अलिकति कम बाल बालिकाहरू जानुहुन्थ्यो, यसपालि हामीले बाल विकासमा बाल रोजाईका कुराहरूलाई अवलम्बन गरेका छौं र त्यहाँ विशेष गरी बाल बालिका हाम्रा पनि सन्तति हुन्, बाबा आमाले जन्म दिनुभयो, कर्मदिन हामीलाई दिनुभएको छ भनेर हामीले बाल बालिकालाई आवश्यक पर्ने जस्तो बच्चाले कहिलेकाहीँ दिशा पिसाब गर्दा समस्या पर्न सक्छ, त्यसमा चाहिँ हामीले अन्डरवेयरहरू, त्यसको सेफ्टीहरू, अनि बच्चाले विशेष गरी खेलमा रमाउने हुनाले हामीले खेल सामग्रीहरू, अनि कहिलेकाहीँ बच्चा दिउँसोमा सुत्न खोज्नुहुन्छ त्यो उहाँहरूलाई झलुङ्गो समेत व्यवस्था गरेर अहिले बाल बालिका साना बाल बालिकाहरूलाई माया भाव साथ पढाउने र ठूला बाल बालिकाहरूलाई उहाँहरूको जीवनको उद्देश्यको भाव साथ पढाउने कर्मलाई हामीले संस्कारसँगै शिक्षा भन्ने कुरालाई अवलम्बन गरेका छौं र यसले हामीलाई एक प्रकारको आनन्द अनुभूति पनि दिएको छ र कर्ममा रमाउने भएपछि जुनसुकै कर्म गर्दा पनि रमाइन्छ। म चाहिँ अत्यन्तै रमाउँछु त्यो कर्ममा, किन भन्दा शिक्षा कर्म मलाई कतैबाट कहिलेकाहीँ जीवनमा सधैँ समानता रहँदैन, तनाव आयो भने पनि म कक्षाकोठा प्रवेश गरेर त्यो बालबालिकासँग कुरा गर्न, उहाँहरूसँग कर्म गर्न थालेँ भने त्यही रमाउने भएको हिसाबले पनि मलाई अत्यन्तै रमाइलो लाग्छ।
0: यो जस्तै यहाँ पुनामृतको नेतृत्व गरेर अगाडि बढ्दै गर्दाखेरि पुनामृत भवानी नै विद्यार्थीहरूले अभिभावकहरूले किन रोज्ने, पुनामृत नै किन जानुपर्छ भन्ने लाग्छ यहाँलाई?
1: अब पुनामृत जानुपर्छ भन्ने विषयमा पोइन्ट मैले दुई चारवटा पोइन्ट चाहिँ हजुरहरूलाई दिन्छु। अहिले एउटा कुरा, वालिङमा रहेको मध्यभागमा रहेको हिजो इतिहास बोकेका गरौंकोटका राजा जुन दाताहरू हो, दाताहरूले यो क्षेत्रका बाल बालिकाहरूको शिक्षाको ज्योति बाल्नको लागि अरू तमाम क्षेत्र थिए होला, सरस्वती माताको हातमा दिएको भूमिमा अवस्थित विद्यालय हो, यसैले यो एउटा इतिहास बोकेको विद्यालय छ। हिजोदेखि आजसम्म 2017 सालदेखि नै आजसम्म एउटा इतिहास आफैमा इतिहास बोकेर आएको छ, अनि त्यो इतिहास बोकेको विद्यालयमा विभिन्न समयमा नेतृत्व गर्ने वालिङका र बाहिर नेपालका नेतृत्वकर्ताहरूले त्यो विद्यालय बनाउनु पर्छ भनेर भएका प्रयासहरू पनि विद्यालयभित्र जाँदा तमाम देख्न सकिन्छ। त्यसको अलावा अहिले हामीले विद्यार्थीलाई चाहिने विषय के हो भन्ने कुरामा हामी पूर्ण रूपमा विद्यार्थीलाई चाहिने भनेको विशेष गरी अध्ययनमा आफ्नो भविष्य देख्ने बालबालिकाहरूलाई सुविधा सम्पन्न पुस्तकालय चाहियो। अहिले अध्ययनको बानी घटिरहेको छ, मोबाइलमा बच्चाले बढ़ी समय बिताउनुभयो भन्ने अभिभावकको गुनासो भएको हुनाले हामीले गत साल 8 बजेदेखि 5 बजेसम्म बालबालिकालाई भित्र नै समय दिएर अध्यापन गरायो। त्यसैले अहिले हाम्रो बीएलईमा वालिङ नगरपालिकाले लिएको बीएलई परीक्षा र अहिलेको एसई परीक्षामा भलै हामी 100% पुग्न सकेनौं, त्योभित्र हामीले सामाजिक परिवेशहरू पनि धेरै आउँदो रहेछ, त्यो दुवै परीक्षाहरू त्यो उत्कृष्ट जीपीए सहित हाम्रो राम्रो नतिजा छ। बीएलईमा एकजना बहिनीले सामान्य विषयमा राम्रो गर्न सक्नु भएन, 68 जनामा 67 जना र हाम्रो एसई परीक्षामा पनि 82 जनामा 70 जनाले पास गरेर, त्यसमा पनि न्यूनतम जीपीए भनेको 2.4 छ, त्योभन्दा माथि नै छ, जुन पुरानो हाम्रो पालाको हाम्रो गुड सिलगढी सेकेन्ड डिभिजन भन्थ्यौं, त्यो जीपीएको हिसाबले पनि राम्रो छ, त्यसले हाम्रो बच्चाहरू राम्रो अध्ययन गर्नुहुन्छ भन्ने छ। अर्को कुरा, हजुरहरूले कहिलेकाहीँ अप्रत्यक्ष रूपमा पनि हेर्न मिल्ने अत्यन्तै अनुशासित हुनुहुन्छ, अनुशासन भनेको सफलताको कडी छ, अनि 11-12 विज्ञान विषय पढ्ने बालबालिकाहरूलाई 3 ल्याब अत्यन्तै आधुनिक बनाइएको छ, त्यसमा अहिले वालिङ नगरपालिकाले समेत सहयोग गरेर हामीले यो क्षेत्रकै उत्कृष्ट साइन्स ल्याब बनाउने, जुन चाहिँ हामीले काठमाडौँमा पनि हेरेका छौं, पुटोलमा पनि हेरेका छौं, सबैलाई सबै विद्यालयमा भएको भन्दा राम्रो साइन्स ल्याब बनाउने भनेर दूरसञ्चार प्राधिकरणबाट हामीलाई करिब करिब 50 लाख जति आएर अत्यन्तै उत्कृष्ट इन्टरनेट सहितको आईसीटी ल्याब छ अनि पढ्नको लागि अनि त्यसको अलावा पढ्दा बालबालिकाहरूलाई तिर्ख लाग्ला भोक लाग्ला हरेक कुरा हुन्छ हामीले डोरमा नै चिसो तातो पानीको व्यवस्था छ बालबालिकाहरू आफ्नो कक्षा कोठा खोजेर पानी पिउने निउमा अरू निउमा पाइदिनु पर्दैन उहाँहरू कक्षा कोठामै रमाउनुहुन्छ अनि तेस्रो कुरा हामीले बालबालिकाहरूलाई नियमित परामर्श गरिरहेछौँ उहाँहरूलाई कुनै विषयमा अहिले केही कुनै विषयमा समस्या देखियो भने त्यो समस्या देखिनुको कारण के हो भनेर खोजेर त्यसप्रति हामीले सुधारात्मक बाटाहरू अवलम्बन गरेका छौँ अनि चौथो विषयमा हामी अभिभावकसँग नियमित परामर्शमा आउँछौँ अहिले पनि हामी यहाँ राष्ट्रिय परीक्षा बोर्डको परीक्षण केन्द्र पनि थियो विद्यालयमा त्यो हुँदाहुँदै पनि हामीले कक्षा 10 का भाइ बहिनीहरूको अभिभावकहरूसँग परामर्श गरेर कक्षा 10 लाई अहिले हामीले 8 बजेदेखि क्लास सञ्चालन गरिसकेका छौँ 8 बजेदेखि 5 बजेसम्म नै उहाँहरूको बालबालिकाहरूले नानी बाबुहरूले हजुरहरूलाई कुन विषय अलिकति गाह्रो लागिरहेछ त्यसमा हामीले के सहजीकरण गर्नुपर्छ भनेर उहाँहरूले माग गर्नुभएको विषयलाई हामीले सहजीकरण दिइरहेका छौँ अनि हेर्दै स्वर्गको टुक्रा जस्तो छ विद्यालयको बाटोमा नगढे नै पढौं जस्तो छ अनि अहिले हामीले पार्कमा बालबालिकाहरूलाई बोर लाग्दा त्यो झुलामा झुलेरै बसेर पढ्न मिल्ने खालको वातावरण गरेका छौँ खेल सामग्री छ प्लान्ट साइन्स पढ्ने विद्यार्थीहरूलाई अहिले 1000 थान केरा केराभित्र खुर्सानी र अनि हामीले फेरि बोडी लगाएर बेसार लगाएर हामीले यसलाई पढ्दै कमाउँदै सिक्दै कमाउँदैलाई अनि बहु कृषि प्रणालीलाई अवलम्बन गरेका छौँ भने अहिले शिक्षा विकास तथा समन्वय इकाइको आर्थिक सहयोगमा अहिले हामीले विद्यालयमा 9-12 पढ्ने बालबालिकाहरूलाई यति बेला हाउस वायरिङको तालिम चाहिँ चलिरहेको छ विद्यालयभित्र त्यो बालबालिकाहरूले अत्यन्तै खुसी साथ सिक्नु भएको छ जसले गर्दा भोलि घरमा परेका सामान्य विद्युतीय समस्याहरू बालबालिकाहरूले आफैले समाधान गर्न सक्नुहुन्छ र हाम्रो अभियान पनि के छ भने बालबालिकाले विद्यालयमा पुस्तक मात्रै होइन जीवन पनि पढुन् जीवन शिक्षा लिएर जाउन् मैले किताबमा पढेको कुराले मलाई काम नगरे पनि मैले कर्मले प्रयोगात्मक गरेको विद्यालयमा सिकेको सिपले मेरो जीवन चलोस् भन्ने गरी लिउन् भनेर हामीले विद्यालयलाई त्यसरी विकास गरिरहेका छौँ भौतिक र फर्निचरको हिसाबबाट हेर्दा पनि बजारलाई हामीले लास्ट इयर नै करिब करिब 12-15 लाखको फर्निचर लिएर आएर 1 स्टुडेन्ट 1 चेयर 1 डोर 1 लक डोर समेतको व्यवस्था गरेका छौँ बुक र कक्षाभित्रै छ अनि बाहिर हेर्दाखेरिमा अब त्यस्तो साँगुरिन पर्ने वातावरणहरू पनि केही छैन शिक्षकहरू अत्यन्तै उत्कृष्ट हुनुहुन्छ गोल्ड मेडलिस्टदेखि अब पुरै पोस्ट ग्रेजुएट टिचरहरू अनुभवी टिचरहरू हुनुहुन्छ अब शिक्षक राम्रो हुनुहुन्छ विद्यार्थी अनुशासन राम्रो छ भौतिक संरचना राम्रो छ अब अहिले आधुनिकता आईसीटी पुस्तकालयदेखि राम्रो छ सिक्दै कमाउँदैको वातावरण छ अनि जाँदाखेरिमा पनि आनन्दित छ भने नरोज्न पर्ने कारण त के नै रहला मलाई त्यस्तो लाग्छ
0: जस्तै विद्यालयको चौथो विकासका लागि स्थानीय सरकार अनि अभिभावक र समुदायले कतिको अपनत्व महसुस गरिरहेको छ र सहयोग समन्वय विद्यालयसित अभिभावक स्थानीय समुदाय र स्थानीय सरकारले कतिको समन्वय र सहकार्य भइरहेको छ
1: धन्यवाद सर अत्यन्त समसामयिक प्रश्न सोध्नुभयो स्थानीय सरकार विद्यालयको अभिभावक हो कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई जसरी माया गर्नुहुन्छ उहाँहरूले विद्यालय सबैलाई त्यसरी माया गर्नुपर्छ र वालिङमा पनि स्थानीय सरकारले विद्यालयको विकासको लागि शिक्षाको विकासको लागि हाम्रो अभियान नै हो भनेर लागू भएको छ भलै ब्रेन चेन्ज भनेको कुरा हामीले सोचे जस्तो आजको भोलि त देखिँदैन तैपनि गत सालको यो वर्षको यसी नतिजाले वालिङको शिक्षा क्षेत्र स्थानीय सरकारको अपनत्वभित्र छ भन्ने देखाएको छ राम्रो गरेको छ त्यसको अतिरिक्त अब अन्तर्राष्ट्रिय रूपमा बालबालिकाहरूलाई विकास गर्नको लागि ब्रिटिस काउन्सिल रुम टु रेड जस्ता कार्यक्रमहरू अपनत्व लिएर होइन त्यो कार्यक्रम त्यो प्रोजेक्टसँग सहकार्य गरेर लगानी गरेर कक्षा कोठामा नै शिक्षकसँगै उहाँहरूको एउटा नयाँ आधुनिक शिक्षण सिकाइ मनोवैज्ञानिक सिकाइलाई उहाँहरूले प्रवर्तन गर्नुभएको छ. यसको अतिरिक्त नियमित रूपमा संघीय सरकारबाट आउने स्थानीय सरकारले आवासीय विद्यालय कार्यक्रम विद्यालय पोसाक दिने कार्यक्रम जस्ता कार्यक्रमहरूलाई पनि उहाँहरूले अवलम्बन गरेर आफ्नो कार्यनीतिमै छ. अब शिक्षा क्षेत्रका आवश्यकताहरू अत्यन्तै धेरै छन् र त्यसलाई परिपूर्ति गर्न एउटा नेतृत्व गर्ने मान्छेले भनेर चाहेर पनि स्रोत साधनले सबै कुरा नभ्याएको हुनसक्छ. तर उहाँहरूले प्रयास स्थानीय सरकारको प्रयास अब शिक्षा शाखादेखि लिएर स्थानीय प्रतिनिधिहरू वार्डाध्यक्षहरूको भूमिका मैले विद्यालय बनाउनुपर्छ शिक्षा बनाउनुपर्छ भन्ने अत्यन्तै हुटुटीका साथ काम गरिरहनु भएको चाहिँ मेरो आफ्नो देखाइमा छ. उनीहरूको दृष्टिकोण आफ्नो आफ्नो हुन्छ. त्यो स्थानीय सरकारको हिसाबमा मैले वालिङले शिक्षा क्षेत्रमा विगतदेखि वर्तमानसम्म म जति समय रहेको छु जुनसुकै नेतृत्व हुँदा पनि शिक्षा क्षेत्र वालिङको हब हो वालिङलाई शैक्षिक हब बनाउनुपर्छ भन्ने जुन हिजो हाम्रो अग्रजहरूले जुन विरासतको एउटा भाव बोक्नु भएको थियो त्यो भावलाई अत्यन्तै पछ्याएर काम गरिरहनु भएको मैले हिजोदेखि आजसम्म देख्छु र मैले नेतृत्व गरिरहँदा पनि त्यस्तै अनुभव गरेको छु. अनि अभिभावकको कुरामा हेर्ने भने अभिभावकमा अलिकति विभिन्न परिवेशका अभिभावकहरू हुनुहुन्छ. कतिपय अभिभावकहरू बालबालिकाप्रति पूर्ण उत्तरदायी हुनुहुन्छ भने कतिपय उत्तरदायी हुँदाहुँदै पनि त्यो आफूले चाहे जति समय दिन आफ्ना केही बाध्यताहरूले नभ्याएको अवस्था पनि देखिन्छ. किनभने श्रम गरेर बालबालिकालाई शिक्षा दिनुपर्ने बालबालिकालाई विद्यालय पठाउनु पर्ने हुनाले आफ्नो समय बालबालिकाको विद्यालय पठाइसकेपछि उहाँहरू श्रम दान गर्नको लागि श्रमजीवी भएर श्रम गरेर केही आर्जन गर्नको लागि जानुहुन्छ. उहाँहरूले पनि बोलाएको समयमा आफ्नो समय मिलाएर विद्यालय आउनुहुन्छ. विगतमा अलिकति समस्या थियो अभिभावक नआइदिने भन्ने, अहिले त्यो किसिमको समस्या पनि छैन. उहाँहरूलाई हामीले समय मिलाएर बोलाउँछौ अनि बालबालिकाहरूले इमान्दारीका साथ गइदिनुहोस् भन्नुहुन्छ. अनि हामी हाम्रो नानी बाबुहरूलाई पनि हजुरहरूको भविष्यको लागि हजुरहरूलाई राम्रो बनाउनको लागि हो, हामीले नराम्रो कुरा केही गर्ने पनि छैनौँ र तपाईँहरूलाई कुनै सुधार गर्नुपर्ने कुरा भयो भने हामी पर्सनल्ली भन्छौँ राम्रो कुरा गर्नुहोस् राम्रो भावसाथ अगाडि बढ्नुहोस् राम्रो हुन्छ भनेर हामीले नियमित परामर्श गर्दा हाम्रो नर्स मिस हुनुहुन्छ नियमित परामर्श गर्दा अत्यन्तै राम्रो देखिएको छ. अभिभावकको तर्फबाट पनि समुदायको तर्फबाट पनि अधिकांश वालिङमा मात्रै नभएर सेङ्गामा नेपालमै नेतृत्व गर्ने धेरै जसोले कता न कता पुरानो शिक्षा लिनु भएको छ. वालिङका संघ संस्था बाहिरका संघ संस्थालाई हेरे भए पनि पुरानो एकचोटि नछिरेको नेतृत्व हामीले कम भेट्छौँ. त्यसो भएपछि आफूले शिक्षा लिएको विद्यालयलाई मातालाई झन् माया गर्ने समुदायको बानी नै छ, माया गर्नुभएको छ. हामी जाँदा पनि अत्यन्तै मायाका साथ हेर्नुहुन्छ र त्यसो भएर समुदायको अभिभावकको र स्थानीय सरकारको सबैको माया चाहिँ अहिले हामीले प्राप्त गरेको. त्यो मात्रै नभएर अब मिडिया गर्ने साथीहरू मिडिया जगतबाट पनि विभिन्न समयमा भिजिट गर्ने के गर्नुभएको छ यो काम गर्नुहोस् भन्ने, अब शिक्षासँग सम्बन्धित अब शिक्षा विकास तथा समन्वय इकाइ हाम्रो सामाजिक विकास कार्यालय राष्ट्रिय परीक्षा बोर्डदेखि सबैले यो विद्यालयलाई राम्रो बनाउनुपर्छ भनेर शिक्षक विकासका कार्यक्रमहरू पनि पुरातत्वमा नै भइरहेको हुनाले अब हामीले यसलाई इमान्दार सिपाही भएर अगाडि बढाउन सक्यौं भने विद्यालयले र समुदायले खोजे जस्तो विद्यालय बढाउन सकिन्छ कि नानी बाबुहरूको रोजाइको विद्यालय बन्छ अब भन्नेमा हामी विश्वस्त छौं.
0: हामी कार्यक्रमको अन्त अन्तमा छौं, छोटकरीमा बताइदिनु होला विद्यालयको शैक्षिक सुधारका लागि अहिले भावी योजनाहरू आगामी भावी योजनाहरू के छन् त्यो बारेमा बताइदिनुहोस् न.
1: हामीले शैक्षिक सुधारलाई प्रमुख बनाएका छौं. बालबालिकाहरूलाई हाम्रो ब्रोचरमा धेरै कुरा लेखेका छौं. हामीले यात्रा तनावबाट मुक्त गराउने भनेका छौं. यात्रा तनाव भनेको जस्तो बालबालिकाहरू यात्रामा चाहिँ मेरो बस आउने बेला भयो भनेर दुबुर्दै जाने अनि फेरि बस छुट्छ कि भन्ने अनि बसमा बस्ने लामो समय यात्रा गर्ने कुरालाई हामीले मुक्त गराएर बालबालिकाहरू विद्यालयभित्र नै बसेर आफ्नो भविष्य देख्ने वातावरणमा पुस्तकालय विकास गर्ने, आईसीटी ल्याब विकास गर्ने, अनि प्रत्येक कक्षामा चाहिँ हामीले अहिले स्मार्ट टिभी हालेका छौँ। स्मार्ट बोर्डलाई हामीले यो वर्ष चाहिँ स्मार्ट बोर्ड राखिदिने, अनि बालबालिकाहरूले रिसर्च गरेर सर्च गरेर पढ्ने, यात्रामा चाहिँ मेरो बस आउने बेला भयो भनेर दुबुर्दै जाने, अनि फेरि बस छुट्छ कि भन्ने, अनि बसमा बस्ने, लामो समय यात्रा गर्ने कुरालाई हामीले मुक्त गराएर बालबालिकाहरू विद्यालय

0: अत्यन्त यो प्लम्बिङ हाउस वायरिङ डान्स प्रेजेन्टेसन का कुराहरूलाई हामीले प्रमोसन गर्ने, किन भन्दा राम्रो वक्ता भयो भने पनि उसले आफ्नो जीवन चलाउँछ, उहाँहरूको सोचाइ कहाँ छ, उहाँहरूको इन्ट्रेस्टको विषय कहाँ छ, अनि गेम्स स्पोर्ट्स गर्ने मान्छे बालबालिकाहरूलाई त्यसैमा प्रमोसन गर्ने। अस्ति हाम्रो अलिकति हेर्दाखेरिमा क्रिकेटमा चाहिँ केही बाबुहरू चाहिँ इन्ट्रेस्टेड देखिनुभयो, हामीले जिल्ला स्तरीय क्रिकेटमा तुरन्तै आजको भोलि नै पठाउँ, तीन चारजना छनौट हुनुभयो भनेपछि उहाँहरूको त्यो चाहना छ क्रिकेट खेल्ने, तर हामीले त्यसलाई रोकिरहेछौँ अनि त्यो चाहिँ नगर्ने। अहिले हामीले भन्दा पनि नानी बाबुहरूलाई के भन्छौँ भने हजुरहरूलाई जेमा इन्ट्रेस्ट छ त्यो काम पहिलो प्राथमिकतामा गर्नुहोस्, त्यसको सँगसँगै पढ्नुहोस् किनभने सर्टिफिकेट पनि चाहिन्छ। आफ्नो इन्ट्रेस्टको मास्टरी हुँदाहुँदै त्यसको साइडमा सर्टिफिकेट पनि चाहिन्छ, त्यसैले तपाईँहरूलाई पढ्नको लागि ल्याब अनि त्यसपछि हाम्रो आइसिटी ल्याबमा बसेर उहाँहरूले खोज्दै पढ्दै गर्ने, अनि भोलि चाहिँ मेडिकल इन्जिनियरिङ तर्फ चाहिँ एउटा छात्रवृत्ति पाउनको लागि पुस्तकालय महत्वपूर्ण हुन्छ, त्यहाँ बसेर पढ्ने। यसको अलावा हामीले काठमाडौँ अनि अमेरिकासँग पनि टाई अप गरेर भर्चुअल मिटिङ गराउने, उहाँका प्रोफेसरहरूले कहिलेकाहीँ पढाइदिने, अनि हामीले सिक्दै कमाउँदै कार्यक्रमलाई पैसा के हो, किन चाहिन्छ, बचत किन गर्ने, अनि ब्याङ्क के हो, अनि ब्याङ्कले के काम गर्छ होइन, अनि ब्याङ्कमा किन जानुपर्छ, अनि शैक्षिक संस्था के हो, घर परिवार के हो, समुदाय के हो भन्ने किसिमका समेत हामीले शिक्षा दिने, स्थानीय रूपमा रहेका प्राकृतिक सांस्कृतिक सम्पदाहरूलाई भिजिट गराउने, किन माया गर्नुपर्छ भनेर चाहिँ त्यो कुरालाई हामीले परामर्श दिने, अनि त्यसपछि बालबालिकाहरूलाई विशेष गरी स्वास्थ्य एकदमै महत्वपूर्ण हुन्छ, त्यसैले हामीले स्वास्थ्य राम्रो भयो भने नै हाम्रो मस्तिष्क राम्रो हुन्छ र हामी अध्ययन गर्न सक्छौ भन्ने कुरालाई विद्यालयभित्र पनि जङ्क फुड टोटल्ली अन्त्य गर्ने र जङ्क फुड खानेकुरालाई हामीले सबर घरबाट पनि प्रोत्साहित नगर्ने गरी विद्यालयमा काउन्सिलिङ गरेका छौं र त्यो कुरालाई हामीले निरन्तरता दिन्छौं र आगामी दिनमा हामीले विशेष गरी अब गण्डकी विश्वविद्यालयले अवलम्बन गरेको वालिङको अवस्थाले साथ थियो भने मेडिकल सेक्टरको कुनै एउटा विषय सञ्चालन गर्ने र अहिले बालबालिकाले माग गरिरहेका अरू एक दुईवटा विषयहरूलाई थप गरेर लैजाने, त्योभन्दा अगाडि हामीले अहिले 12 कक्षासम्म हाम्रा जे विषय छन् त्यसको गुणस्तरीयता कायम गर्ने भन्ने नै हाम्रो योजना हो र विद्यालय अब विगतदेखि जुन रूपमा एउटा प्रोग्रेसिभ रूपमा आइरहेको छ त्यसलाई अबका दिनहरूबाट पनि समय सापेक्ष लाने, विद्यालयको भौतिक वातावरण, प्रशासनिक सुधार, पारदर्शिता अनि त्यसपछि गएर अभिभावक विद्यार्थी र शिक्षक बीच अन्तर्क्रिया, परामर्श, स्वास्थ्य सेवा अनि त्यसपछि हाम्रो अलिकति समस्या भएको कस्तो छ भने वालिङको परिवेशमा हेर्दा विद्यार्थीले जेब्रा क्रसिङ के हो भन्ने समय थाहा नभएको अवस्था, हाम्रो सडकमा हेर्दाखेरिमा हामीले हाम्रो सुरक्षा निकायसँग पनि सहकारी गरेर त्यो जेब्रा क्रसिङ के हो अनि ट्राफिक लाइट के हो यी कुराहरूलाई पनि ख्याल गराएर म एकचोटि भ्रमण जाँदाखेरिमा श्रीलङ्कामा पुग्दाखेरिमा के देख्थेँ भने त्यहाँ एउटा सानो बालक हुनुहुन्थ्यो सायद एक दुई कक्षामा पढ्नेवाला, त उहाँको त्यति बेला गाडी केही आएको थिएन, उहाँ जेब्रा क्रसिङमा हुनुहुन्थ्यो तर त्यो ट्राफिक लाइटको सिग्नल नपाउँदासम्म उहाँले क्रस गर्नुभयो, त्यो त्यस्तो किसिमको अवेरनेस विदेशमा सानोबाटै छ भने हाम्रोमा धेरै ठूलो हुँदा पनि त्यो अवेरनेस नआएको हुनाले जीवनका हरेक कुरामा बालबालिकालाई अवेर गराउने र उहाँहरूले सपना देखेर म यो बन्दैछु भन्ने सपना देखेर शिक्षा लिने वातावरण चाहिँ विद्यालयको भावी योजना छ।
1: हजुर, आफ्नो व्यस्त समयका बावजुद पनि हाम्रो स्टुडियोमा आएर पुरामित भवानी माविको यो शैक्षिक गतिविधिका बारेमा हामीलाई जानकारी गराइदिनु, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँलाई सर, म रेडियो आदिफुलालाई मेरो व्यक्तिगत तर्फबाट विद्यालयको तर्फबाट आफ्ना भावनाहरू र विशेष गरी यो सबै कुराहरू शैक्षिक गतिविधि लगायत विद्यालयले गर्न खोजेका प्रयासहरूको बारेमा सुसूचित गर्ने अवसर दिनुभयो, हामीलाई धैर्य भएर सुनिदिनु भएकोमा हाम्रो सम्पूर्ण श्रोताहरूलाई मेरो तर्फबाट व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट हाम्रो

0: को तर्फबाट सबैको तर्फबाट हार्दिक सम्मान नमन गर्दै मेरो भनाई यो व्यक्त गर्ने अवसर दिनुभएकोमा विशेष गरी हजुरहरूलाई आभार व्यक्त गर्दै मेरो पनि भनाई अन्त्य गर्छु। धन्यवाद।
1: हस् धन्यवाद। आदरणीय श्रोता, समाज संघहरूको आजको श्रृंखलामा रहेर हामीले पुनामित भवानी मावि वालिङ दश सेन्जाका प्रधान अध्यापक दीपक रमसालज्यूसँग पुनामित भवानी माविले गरेका शैक्षिक क्षेत्रमा गरेका राम्रा असल अभ्यासहरू र समग्रमा शैक्षिक गतिविधिमा केन्द्रित रहेर कुराकानी गर्यौं। तपाईँलाई आजको कुराकानी कस्तो लाग्यो? कृपया हामीलाई सल्लाह सुझाव तथा प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृंखलामा हामी पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि हामीलाई विदा दिनुहोस्। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन। बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468323809 र 9856502071।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज, जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849718921 र 9842939399।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
8: चुरी घर का मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सन्ध्या।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: breakfast to all.
1: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छप मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुखको खजना
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अरर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अरर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: सरा किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू।
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू।
8: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9460216629 र 9461868251।
0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
9: थाइरा जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364140087, मोबाइल 9849701747। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
9: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
9: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर, वालिङ बजार।
9: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
10: मोबाइल नम्बर 98460-86005।
11: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
12: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
11: फर्निचरको सामानहरू दिदी? त्यसो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
12: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
9: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856030988 र 9856555988।
13: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
14: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
13: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
14: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
13: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
14: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ECG आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
13: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
15: गण्डकी मेडिकल कलेज GMC पोखराका वरिष्ठ पेट छाती मुटरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
14: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0363-440-594।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
17: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्ति बाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल तीन महीने सुगर जाँच मुटुको पीटीआईएनआर मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी बी ट्वेल्भ रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
17: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 0635900018 मोबाइल 9840516535 र 9815769611।
17: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
18: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
18: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
18: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
18: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
18: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
18: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
18: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
18: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अर्णिमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। रासोपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह लैंगिक विभेद कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 देखि 263 सम्म र अनुसूची 1 देखि 7 सम्म नियमावलीको अंग बनेको घोषणा गर्नुभयो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। रासोपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रबारसम्म भारत भ्रमणमा जानुहुनेछ। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। साथै वहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। पार्टी सभापतिसँगै वहाँकी पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत जाने रासोपाले जनाएको छ। भ्रमणका क्रममा रासोपा प्रतिनिधि मण्डलले अध्यक्ष नवीन सहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डाक्टर विजय चौथाइवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रासोपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रासोपा प्रतिनिधि मण्डलसँग रचनात्मक संवाद हुने विश्वास समेत व्यक्त गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजेल तथा मट्टीतेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गका लागि 222.50 रूपियाँ, दोस्रो वर्गका लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङ भित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो रसी सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलन मुख्य गरेर कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। यसैगरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ, प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटै पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य र समन्वयमा 2 दिनसम्म सञ्चालन भएको सम्मेलनमा कक्षा 11 र 12 अध्ययनरत कर्णालीका 79 पालिकाबाट 2-2 जना छोरी राउटे, राजी, कुसुन्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक र यौनिक अल्पसंख्यक, सीमान्तकृत लोपोन्मुख समुदायका छोरी सहित झण्डै 250 भन्दा बढ़ी छोरीहरूको सहभागिता थियो। सम्मेलन अवधिभर 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाए पनि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू भने पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाडौँमा भएको साफ महिला च्याम्पियनशीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। राष्ट्रपा सभापति लामी छानेको भारत भ्रमण आजदेखि, उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469 18921 र 98462 39390.
4: भिरकोट नगरपालिकाको अनुरोध. अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ. अनुरोध हक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा.
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार.
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन.
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको. के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन. यता भाइको नि यस्तै छ भन्दैछन्.
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन. देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि. अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ. अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ.
7: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015 23050, सहयोगका लागि मोबाइल 98015 23051.
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए.
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
3: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
8: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन वाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
8: मोबाइल नम्बर 9855543313 र 9141443432।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC

0: 31 मोबाइल 98565531।
1: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड। फोन नम्बर 9844-85-411। होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ।

0: एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त?
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 98560405002 र 98460151।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85 6067।

0: अनि एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9856501119 र 9856333246
0: चा कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9924040029
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
8: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303029
8: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
9: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
8: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
9: हेर भाइ म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
9: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
9: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
9: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
8: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
9: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
9: फोन 0 63 44 6 400
10: हजुर बुवा यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
11: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
10: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
11: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
12: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
13: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
12: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847069866
14: पर्वत जाने गेट सहारा एग्रोभेट
15: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
16: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
15: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
16: साथै इन्टरनेटको चरणमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
15: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
16: फोन 0 63 44 2 58
17: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
18: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
17: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
19: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
17: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
19: हाम्रा सेवाहरू
17: दाँत तथा मुखको परीक्षण
19: दाँतको एक्सरे
17: दाँत सफा गर्ने
19: दाँत टल्काउने
17: मुख गनाउने समस्याको उपचार
19: दाँत रङको सिमेन्ट भर्ने
17: दाँतको जरेदेखिको उपचार
19: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
17: साधारण दाँत निकाल्ने
19: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
17: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
19: गिजाको शल्यक्रिया
17: कृत्रिम दाँत राख्ने
19: दाँत रङको वा मेटलको
2: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
17: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आरटीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: दस नहीं
1: अहिले हाम्रो गर्नेमा
0: दस बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
4: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
4: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
4: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468832809 र 9856502171।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 6363-91-0004,
7: सम्पर्क मोबाइल 97484-34484।
8: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
7: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: पुनामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 मा यसरी पुनामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: पुनामृत नै किन?
1: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जंक फूड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पुर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 9865-28432
1: समयमै पुर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेएचएस 16 गते भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा
2: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
3: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुरसँगै जान्छु है
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
3: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
0: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
0: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू मासमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: सरा किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-61-52।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई
2: 54123 र 98-066-61-52।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य

0: जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210, 585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।

0: होइन के भयो किन बन्द भएको हो गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151 प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोग संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भुमरी सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन जोन नम्बर 30 पुरानो बस्ती जोन नम्बर 31 मन्दिर लाइन जोन नम्बर 32 सातधारा जोन नम्बर 33, 34, 35 पर्वत रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा
1: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
3: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
3: मुटुको जाँच ईसीजी सेवा
1: भाँचिएको हड्डी प्लास्टर सेवा
3: डिजिटल एक्सरे सेवा
1: चिरफार गर्ने
3: थाइराइड जाँच
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
3: सर्वसुलभ फार्मेसी सेवा
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
3: फोन नम्बर 0364-41087 मोबाइल 98469701-7740
0: ए दिदी पक्नुस् त भनेको होइन हतार हतार गर्दै कता हो र
4: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामान अरे दिदी त्यस्तो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
4: ए साँच्चै हो र ल त्यसो भए त म त्यही गइहालेँ
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरधारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 98560-39988 र 98560-55988

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज तो राम्रो कोट पैंट लगाएर हिड़े छौ तो ये राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल शॉपिंग सुटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक को ओरालोमा
0: मोबाइल 9815564396
2: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
3: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
2: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
3: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063412133
5: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
6: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
0: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 18921 र 98469 39399।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 37644331। मोबाइल 98560 55331।
0: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकको लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
5: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा SEE मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
4: नेपाल आदर्श नै किन रोज्ने त?
5: अनुभवी, दक्ष र समर्पित शिक्षक वृन्द,
4: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
5: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
4: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
5: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
4: खेलकुद, सांस्कृतिक तथा सहपाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
5: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
4: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
5: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98560-50143,
4: 98560-50142
5: र 98560-50133।
4: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8, भीमटारी, स्याङ्जा।

0: to all.
1: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
2: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा एघारमा साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
1: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
2: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
1: हाम्रा विशेषताहरू:
2: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
1: पुस्तकालयको समुचित व्यवस्था,
2: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
1: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
2: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
1: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
2: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
1: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
2: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
1: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
2: कक्षा सञ्चालन एजेट 18 गतेदेखि।
1: हामी बनाउँछौ हाम्रो रणवीर।
2: सम्पर्क मोबाइल नम्बर 9855-29222 र 9849-27847।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9855-19076, 9861-71-9076 र 9817-16823।

0: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
1: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिएको नि।
0: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
1: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
0: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
1: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
0: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: यस भोपुर सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
5: हाम्रा विशेषताहरू:
6: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
5: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने
6: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
5: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
6: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
5: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 063-441-2023,
6: मोबाइल नम्बर 9841-70-05-52
5: र 9842-64-38।
6: भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङ 8 स्याङ्जा।
1: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9846-85-411।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
8: के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
8: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
9: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
10: ए अङ्कल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
11: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएको छु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
10: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
12: उपलब्ध सेवाहरू।
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
12: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
12: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
12: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
12: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
12: मोबाइल 9846216629 र 9841668251।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
2: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
1: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिभा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9855685667।
4: फुटबल प्रतियोगिता हुने बारे सूचना:
0: 2050 दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
4: आयोजक वालिङ युवा क्लब, वालिङ आठ, स्याङ्जा।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
2: सुन्नु न,
1: भन त,
2: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि।
6: हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।
2: होइन, कुन पानी पिउनु भयो हजुरले?
1: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको।
2: नपिउनुहोस् त त्यो पानी, फोहोर छ, यो उमालेको पानी पिउनु।
1: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
2: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर

0: महिलाहरू जताततै नफ्याकौं, फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
1: अनुरोधक डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9855501119 र 9855332446 लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 9847621380
0: छ्या कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
4: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
1: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 9846086005
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9855603829
2: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
2: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
2: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
7: फोन 0364 40 600

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोबेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोबेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564696।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0638-440-594।
7: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
8: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
8: फोन 0638-441-258।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुर लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: पहले हम लोग दूसरे को 12 बजे कक्षा
1: ए समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे चोड़ी को डिपार्टमेंट स्टोर्स को 5 घर अगाड़ी जैसी 15 तर्फ जाने बाटो में कुना को साइड में
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
3: रेडियो आदिखोला 105.4
4: एकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवाद बारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने उदयपुरको कटारीमा खानेपानीको समस्या रितो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा नेपाल खबरमा अब पूरा खबर प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ संसद बैठक दिउँसो 1 बजे बस्दैछ संसद बैठक अघि विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद बारे दिएको विवादास्पद अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले यो अभिव्यक्ति संसदीय अभिलेखबाटै हटाउन माग गरेका छन् हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ वरिष्ठ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमल राज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर सीमाकोट पुगेको हो टोलीले सीमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक घटनामा संलग्न व्यक्ति र सीमा जोड़िएका क्षेत्रका जनप्रतिनिधि राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद भएको हो सीमा विवादले उग्र रूप लिँदा लामपाटामा 2 जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए घाइते 4 जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ीका विद्युतीय गाड़ी आयात भएका छन् गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा विद्युतीय गाड़ीको आयात 2 अर्ब 37 करोड़ रूपियाँले वृद्धि भएको छ वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै 15,271 विभिन्न थरीका विद्युतीय गाड़ीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1 अर्ब 65 करोड़ मूल्य पर्ने 9,042 विभिन्न विद्युतीय गाड़ी आयात गरिएका थिए त्यस बाबत 81,47,00,000 रूपियाँ राजस्व संकलन भएको थियो यो नाका हुँदै 31,31 करोड़ मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाड़ी तथा पाटपूर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले 1 हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको हो हिजो बिहान कटारी 4 डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्री सहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ पानी नभएर शौचालय जान दैनिक कार्य गर्न खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार राणा मगरले बताउनुभयो। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। खानेपानी आयोजनाको मोटर अर्थात पानी तान्ने उपकरण पटक पटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ। उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेश चन्द्र श्रेष्ठले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 20,500 बढेको सुनको भाव आज 200 रूपियाँले घट्यो, बागमती प्रदेश सभामा नीति कार्यक्रमबारे आजदेखि छलफल लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
5: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो वात्तै बढ़ेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रूपियाँले घटेर तोलाको 3,10,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेर 5,355 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रूपियाँ बढ़ेर 5,345 रूपियाँ थियो। बाजुराको बढ़ी मालिका नगरपालिकामा भीड़बाट लड़ेर हिजो दुईजनाको ज्यान गएको छ। बढ़ी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीड़बाट लड़ेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै बाढ़ी मालिका नगरपालिका 6 कोर्धका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसन्ना खड्काको पनि भीरबाट लड़ेर ज्यान गएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिफ्लिएर उहाँको ज्यान गएको हो। बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू भएको हुँदैछ। प्रदेशसभाको आज दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभयो। यही जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमति हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू तथा इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोका गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। वेस्ट इण्डिजले श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि टोली घोषणा गरेको छ। टोलीले पर्सिदेखि घरेलु मैदानमा खेल्ने श्रृंखलाका लागि टोली घोषणा गरेको हो। वेस्ट इण्डिजले अनुभवी ब्याटर सिमरन हेटमायरलाई टोलीमा पुनः समावेश गरेको छ। हेटमायर पछिल्लो पटक गएको वर्ष इंग्ल्याण्डसँग एक दिवसीय खेलेका थिए। त्यस यता उनी पाकिस्तान बंगलादेश र न्यूजील्याण्डसँगको श्रृंखलामा बाहिर रहेका थिए। त्यस्तै चोटका कारण लामो समय बाहिर रहेका तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन्। साथै गुडा मोटी पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाड़ी बाहिरिएका छन्। वेस्ट इण्डिजले पछिल्ला 6 मध्ये 5 एक दिवसीय खेलमा पराजित भएको छ। एक दिवसीय श्रृंखलापछि यी दुई देशबीच T20 र टेस्ट श्रृंखला पनि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने उदयपुरको कटारीमा खानेपानीको समस्या रित्तो गाग्री बोकेर पानी माग्ने स्थानीय मेयरको घरमा अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा. दिउँसो 12 बजेको नेपाल खबर सकियो. दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला. शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं. नमस्कार.

0: रेडियो आधी खुला 105.4
1: बिरगोट नगर पालिक को अनुरोध अनिवार्य तथा निःशुल्क शिक्षा संबंधी ऐन 2075 ले आधारभूत तह कक्षा 8 सम्म को शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्म का आफ्ना नानी बाबुहरूलाई विद्यालय में पठाई कक्षा 8 सम्म को शिक्षा पूरा गराउनु हुन संपूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरगोट नगर पालिक नगर कार्यपालिक को कार्यालय बैरघारी स्याङ्जा।
2: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिल्यो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र पर्यो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
2: भूपू सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
6: यस भूपू सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङमा कक्षा 11 मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
2: हाम्रा विशेषताहरू:
6: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने,
6: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
2: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
6: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
2: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 0364142023,
6: मोबाइल नम्बर 9841707552
2: र 9832640।
6: भूपू सैनिक इंग्लिश बोर्डिंग स्कूल, वालिङ 8, स्याङ्जा।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ सोध छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
3: मोबाइल नम्बर 98467 21380।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।

0: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
0: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
0: मूल्य होइन स्वास्थ्य रोजौं।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-44-331, मोबाइल 98-560-55-331।
0: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
5: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
5: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
5: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
5: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 063-44-41-624।

0: access to all.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625।

0: 1067 र 9806617137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: पुरामृत नै किन?
1: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पोसाकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 0364120221 मोबाइल नम्बर 9865288432
1: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
3: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779 र 582780
1: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भुमरी सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन जोन नम्बर 30 पुरानो बस्ती जोन नम्बर 31 मन्दिर लाइन जोन नम्बर 32 सात धारा जोन नम्बर 33, 34, 35 पर्वत रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ECG सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
7: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 0364-41087, मोबाइल 98469-7174।
1: कस्तो सास गनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
11: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
7: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।

0: दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुङ भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
1: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
1: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063412133
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
0: फोन 063441258
1: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
5: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
0: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
0: हाम्रा सेवाहरू
1: दाँत तथा मुखको परीक्षण
0: दाँतको एक्सरे
1: दाँत सफा गर्ने
0: दाँत टल्काउने
1: मुख गनाउने समस्याको उपचार
0: दाँत रङको सिमेन्ट भर्ने
1: दाँतको जरेदेखिको उपचार
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
1: साधारण दाँत निकाल्ने
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
0: गिजाको शल्यक्रिया
1: कृत्रिम दाँत राख्ने
0: दाँत रङको वा मेटलको खुल लगाउने
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
1: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
0: प्रोप्राइटर डाक्टर
2: किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
6: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
7: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
6: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
7: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
6: हाम्रा विशेषताहरू,
7: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
6: पुस्तकालयको समुचित व्यवस्था,
7: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
6: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
7: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
6: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
7: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
6: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
7: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
6: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
7: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
6: हामी बनाउँछौ हाम्रो रणवीर।
7: सम्पर्क मोबाइल नम्बर 9556029222 र 9869727847।
6: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364147769 र
10: 0063414268।
11: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनत न अहिले हाम्रो गाउँमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नु।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन जगाउँछौ कार्यक्रमका मुस्लिका भागकाको एस सुन्दर चौधरीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका मुस्लिका भागकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम कामबस्तीका भागका यहाँहरूले स्याङ्जे जिल्लाको पहिला आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामबस्तीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बसिखा भाकाको सुन्दर व्यवसाय सोमबारी व्यवसायमा छौ। सोमबारी व्यवसायमा रहेर हामी सुमधुर खालका पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्नेछौ। यहाँहरू कार्य व्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राख्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घाँड्छौ। सुमधुर खालको भाकाबाट सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा त्यो मन रुन नहोला र मलाई जस्तै तिमीलाई निभा थियो रे भेटै हुन नहोला र यस्तो मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा। सुमधुर खालको भाकासँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो पनि उभार्यौं र यसै क्रममा अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आहा, कति राम्रो हो बाली नाली! बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364140696।
5: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
8: छिटो भनेको वर्ल्ड लिङ्क।
3: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
10: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
11: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
10: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
11: मोबाइल नम्बर 9847621380
12: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।

0: to all.
1: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना यस वालिङसाना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भूमरी सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन जोन नम्बर 30 पुरानो बस्ती जोन नम्बर 31 मन्दिर लाइन जोन नम्बर 32 सात धारा जोन नम्बर 33, 34, 35 पर्वत रोड का सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308।
3: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विस्तृता भागमा। यहाँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खुला एफएम 105.4 MHz, इन्टरनेट अनलाइन मार्फत www.radioadikhula.org लगन गरेर अनलाइन मार्फत, साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम घाम बस्तीका भाकाको दोस्रो श्रृंखला अर्थात सोमवारीय श्रृंखलाको सुन्दर व्यवसायमा रहेका छौं। सोमवारीय व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़ने जमर्कमा जुटिरहँदा यति बेला हामी अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा गयो प्यारा रेलमा चढेर भयो संसार धेरै अध्ययारो मुर्छा परे चिठी पढेर यो सुमधुर अनि अत्यन्तै मन छुने खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम काम विस्तृका भाकामा फूलको डाली नुग्ने बेला भयो बाटो भेरी नरवही पियारी मेरो चिठी पुग्ने बेला भयो यो सुमधुर खालको भाका अत्यन्तै आफैमा एकदमै धेरै शब्दहरू बोकेको भाका तपाईँहरू समक्ष धेरै भावनाहरू जोडिएको भाका रहेको थियो देवहरू समक्ष मिस्टर माझी अनि युवराज आचार्यको आवाजमा सजिएको भाका जोडेका थियौं र यसै क्रममा हामी अर्को भाका जोड्छौं सही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पनि उपस्थित हुने नै छौं यहाँ भने हामीसँगै रहनुहोला।

0: ओइ आन्टी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट्स जङ्गल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
4: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856332446
5: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
0: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुरसँगै जान्छु है
5: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त
0: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
5: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
5: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
0: ओ माइला बा बिरामी हुनुभयो कि कसो
6: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहिबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्स रे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411। होइन के भयो किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
1: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
1: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अरियाल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
8: रेडियो आदिखोला 105.4।
2: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुस्तिका भागमा। र हामी यहाँहरूमाझ आज सोमबार व्यवसायमा रहेर सुमधुर खालका पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं। यहाँहरूमाझ रहेर तिनै अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़ने चमर्कोमा जुटी रहँदा अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरूमाझ रहेर नै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन खुदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति विशेष आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँ माझहरूको सुमधुर खालको भाका छोड्दै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सुनत न, आइले हाम्रो गर्नेमा 2 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन लखर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9808447723।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
7: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
6: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
7: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
6: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: सम्पर्क नम्बर 0364142120, मोबाइल नम्बर 9855031730, 9855555636 र 9843741010।
6: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-44-331, मोबाइल 98-55-55-331।
7: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: यस बोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल वालिङमा कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्रध्यापन गराइने
9: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
8: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
9: प्रयोगात्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
8: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 063-441-2023,
9: मोबाइल नम्बर 98-41-70-05-52
8: र 98-42-64-38।
9: भोपु सैनिक इङ्ग्लिस बोर्डिङ स्कुल, वालिङ 8, स्याङ्जा।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू:
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 063-441-6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङ आकर्षक फ्लेक्स प्रिन्ट, डोरिमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9917162223।

0: इट्स न्यू ग्यालेक्सी टाइम नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू गण्डकी प्रदेशमै 2079 कक्षा 12 को बोर्ड परीक्षामा छात्र तर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू इशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210 585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साथीहरू गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
2: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।
3: सरा किन बोलाएको मलाई? हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनी।
5: हाम्रा विशेषताहरू
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
4: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेडी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98-464-54-123 र 98-066-61-52।
6: ए अंकल गाला हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
7: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिले सन्चो नहुने भयो मलाई त
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
6: दाँत सफा गर्ने टल्काउने
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
6: दाँतको जरासम्म सफा गरी भर्ने
8: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
6: दाँतमा खोल राख्ने
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
6: बाङ्गो टिङ्गो दाँत मिलाउने
8: बच्चाहरूको दाँतको विशेष उपचार
6: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
6: मोबाइल 9846221629 र 9861668251
9: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
10: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइ रहनु भएको त
9: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
10: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिमा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
10: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
9: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9556085667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
11: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
9: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
11: मुटुको जाँच ईसीजी सेवा
9: भाँचिएको हड्डी प्लास्टर सेवा
11: डिजिटल एक्सरे सेवा
9: चिरफार गर्ने
11: थाइरा जाँच
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
11: सर्वसुलभ फार्मेसी सेवा
9: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
11: फोन नम्बर 0364140087 मोबाइल 9849706140

0: होइन, कुन पानी पिउनु भयो हजुरले?
1: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
0: हो। नपिउनुहोस् त त्यो पानी, फोहोर छ। यो उमालेको पानी पिउनु।
1: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौं। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
0: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं। फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
1: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।
2: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
2: अच्छा, क्यानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।

0: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
1: चा कस्तो सास गुनाको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोपराइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
4: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
4: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 98460-86005
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
7: फोन 063-44-6600
1: ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
2: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
1: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
2: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 98560-39988 र 98560-55988
3: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 98560075656 र 98460756

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815546496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: पुनामृत नै किन?
6: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
5: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
6: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
5: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श, जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
6: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
5: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
6: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
5: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
6: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
5: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
6: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
5: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
6: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
5: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
6: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय, वालिङ 10 फुलबारी, स्याङ्जा।
5: सम्पर्क नम्बर 063-412-021, मोबाइल नम्बर 9865-28-432।
6: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
5: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
6: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
12: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
11: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
12: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9813969611।
11: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
13: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
14: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
13: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
14: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
13: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
14: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
13: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
14: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
13: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
14: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
13: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
14: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
12: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
14: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
13: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
14: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
13: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बस ना अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाईप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि संघीय संसदका दुवै सदनको बैठक स्थगित। पूर्वाधार आयोजनाका कानूनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 जनाको शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोमा त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपा दलको नेता ज्ञानेन्द्र बहादुर साई, श्रम संस्कृति पार्टीका आर्यन राई लगायतले प्रधानमन्त्री के तथ्य पेश गर्नु पर्यो, होइन भने रेकर्डबाट हटाउनु पर्यो भनेर अपील गर्नुभएको हो। उहाँहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झण्डै 3 करोड़ नेपालीको शिर निहोरिएको बताउनु भएको छ। यदि प्रधानमन्त्रीले सत्य बोल्नु भएको हो भने कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको हो, एक एक तथ्य आफूहरूलाई चाहिएको सांसदहरूले बताएका छन्। त्यसअघि आज बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिलाई लिएर आज संसद अवरोध गर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो। कांग्रेस संसदीय दलका सचेतक निष्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै वर्षना गरेका छन्। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर टिका टिप्पणी भइरहेको छ। लिम्पिया, धुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले अवरोध गरेपछि संसद बैठक 15 मिनटका लागि स्थगित भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। सांसदहरूले नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक त्यसपछि शुरू भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएको छ। राष्ट्रपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भनिए पनि दुवै पक्षले आधिकारिक रूपमा भने यसबारे जानकारी गराएका छैनन्। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तीमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोर र अव्यवहारिक प्रक्रियाका कारण विकास योजना वर्षौंदेखि रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। पूर्व सचिव केशव कुमार शर्माले यो कानून कुनै एक परियोजनाका लागि नभई समग्र कानूनी संरचनाका अवरोध हटाउने लीगल फ्रेमवर्क सनसेट लको रूपमा आउनुपर्ने बताउनुभयो। पहिलो त्रैमासिकभित्र यो विषय टुंगिए बाँकी 3 त्रैमासिकमा पूँजीगत खर्च र आयोजना कार्यान्वयनलाई तीव्र गति दिन सकिने उहाँको भनाइ छ। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मचोक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लम्भई नगरपालिका वडा नम्बर 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। 56 वर्षका थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कल्पट्ठी क्षेत्रमा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत जवान पुन मगरको सब कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरूण बहादुर सिंहले जानकारी दिनुभयो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव सेवा आश्रम रानी छोइङ डोल्मा फाउण्डेशनले संयुक्त रूपमा शुरू गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत अहिलेसम्म 159 जना सड़क मानवको उद्धार भएको छ। गएको वैशाख

0: पुणे समाचार संस्था एपीले जनाएको छ। कार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्ष भन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न पहिचान गरी अनुसार पनि सम्बन्धित कम्पनीहरूको हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीहरूलाई 1 करोड़ मलेसियन रिंगटसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ़दै गएकाले कड़ा नियमन आवश्यक भएको हो। अब खेल खबर। सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड आईएफबीले भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ। जसअनुसार बल प्रहार गर्नु अघि कर्नर वा फ्री किकमा हुने फाउललाई रिभ्यू गर्न सकिनेछ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा शुरू हुनेछ। पहिलो पटक विश्वकप 3 देशको संयुक्त आयोजनामा हुँदैछ। यसपटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई 12 समूहमा छुट्याइएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालले भारतको भूमि लिचेको भन्ने प्रधानमन्त्रीको भनाईप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि दुवै सदनका बैठक स्थगित। पूर्वधारा आयोजनाका कानूनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने कार्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा 2 शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध।
1: नेपाल ब्याङ्क।

0: रेडियो आधी खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नै त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842349390।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052271।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9463686647।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
3: मोबाइल नम्बर 9856054313 र 9841443।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: होइन, यही चौपाटीमा बतास चले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरुबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9846-85-411।
0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
7: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ, अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
8: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
2: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: आज सरा किन बोलाएको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50

0: प्रतिशत छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
1: फुटबल प्रतियोगिता हुने बारे सूचना
2: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर सन्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको सन्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
1: आयोजक वालिङ युवा क्लब वालिङ आठ सेन्जा।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
3: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9462698145।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308239।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560-75656 र 98460-75656।
4: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 063-441-258।

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 4 69 र 0364 41 2 68।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
4: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राथमिक धार तर्फ भर्ना खुल्यो।
2: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेशन,
4: प्राथमिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
2: हाम्रा विशेषताहरू,
4: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
2: पुस्तकालयको समुचित व्यवस्था,
4: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
2: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
4: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
2: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
4: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
2: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
4: वित्तीय साक्षरता, वित्तीय विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
2: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
4: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
2: हामी बनाउँछौ हाम्रो रणवीर।
4: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9849 77 27 847।
2: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
5: सरी सित, म तिमीलाई अपनाउन सक्दिन, कारण किन कहिल्यै नसोधा।

0: सुनोस ना, आइले हम लोग आने में बार बजे का चार
1: इस समय को साथ मा जितू सुनचा दी पसल
2: भुसाल पेट्रोल पंप संगे चोड़िए को डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तरफ जाने बाटो मा कुना को साइड मा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गर गहना खरीद बिक्री करने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: सुख दुख का तरेलीहरू सँग रम्दै
4: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
3: तपाईको मनको ढुकढुकी आदि खोलाको स्पन्दन
4: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
3: 105.4 मेगाहर्ज
5: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ अनुरोधक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723
8: ओहो अङ्कल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
9: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
8: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
9: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
8: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
10: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
11: सम्पर्क मोबाइल 97484-34484
12: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
13: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 063-44-331 मोबाइल 98560-55331
14: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
15: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
16: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
15: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
16: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
15: हाम्रा सेवा तथा सुविधाहरू
16: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
15: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
16: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
15: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
16: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
15: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे,
14: सम्पर्क फोन नम्बर 0367414624।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: या दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162823।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9460216629 र 9461168251।
6: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना: यस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भुमरी सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन, जोन नम्बर 30 पुरानो बस्ती, जोन नम्बर 31 मन्दिर लाइन, जोन नम्बर 32 सात धारा, जोन नम्बर 33, 34, 35 पर्वत रोड का सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।
7: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मृदी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560585667।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
0: थाइराइड
10: जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
10: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
10: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-4740।
12: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
13: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
12: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
14: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
13: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
14: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
15: रेडियो आदिखोला 105.4

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यही
0: ल ठिक

0: बजार
1: प्रोप्राइटर भीमप्रसाद पांडे र थानेश्वर पांडे
0: मोबाइल नंबर 9846686005।
2: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846605556।
3: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
4: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँक दिएको नि।
3: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
4: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
3: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
4: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
3: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
5: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
6: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
5: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
6: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
6: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
6: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
5: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
6: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
6: फोन 0364460600।
7: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी?
7: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
8: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815546496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 भीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 9860 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635 90 18, मोबाइल 9840 51 56 35 र 9817 69 611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
12: छिटो भनेको वर्ल्ड लिङ्क।
13: रेडियो आदिखोला 105.4

0: यस मैम, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: बिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक, भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98469718921 र 98462939।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565-55271, 98468-32809 र 98565-50271।
4: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
4: मोबाइल नम्बर 98565-54313 र 98143348-32।
5: मूल्य होइन स्वास्थ्य रोजौ।
6: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
6: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560-51068 र 98637-70771।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9843686647।
1: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ। पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 0615702010, 5853007। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
2: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: पुनामृत नै किन?
0: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
0: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
0: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
0: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
0: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
0: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
0: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
0: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 0638412021 मोबाइल नम्बर 9865028432
0: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
0: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
5: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।

0: होइन, कुन पानी पिउनु भयो हजुरले?
1: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
0: हो। नपिउनु त त्यो पानी फोहोर छ, यो उमालेको पानी पिउनु।
1: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौं। पानी उमालेर फिल्टर गरेर क्लोरिन हालेर सोडिस गरेर शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
0: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं। फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
1: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
5: सरा, किन बोलाएको मलाई?
6: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-61-52।
8: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
9: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
10: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल
0: हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846211629 र 9841668251।

0: तयारी क्रममा थियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो।
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
3: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनिस न अहिले हाम्रो गर्नेमा छ बजे छ
1: ए समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा तीनजनाको ज्यान गयो, पाँचजना गम्भीर घाइते। डाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो।
1: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनुभन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
0: युद्ध शुरू भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
1: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-33-493-555।
2: नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि विपक्षी दलहरूले कड़ा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। आज बैठक शुरू हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै त्यसलाई नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकाल्यो। संयुक्त बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिचिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेका छन्। हिजो बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारपारको जग्गा भोगाधिकार र सीमा अतिक्रमण फरक कुरा भएका भन्दै दलहरूले विरोध गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध संसदमा अवरोध अवरोधसँगै सड़कमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमाले सड़कमा प्रदर्शन गरेको छ भने कांग्रेसको भातृ संस्था नेवी संघले पनि प्रदर्शन गरेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ़ राष्ट्रपा र प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक शुरू भए लगत्तै सबै विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख डीपी अरियालले आकस्मिक समयमा बोल्न समय दिनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर राखेको धारणाले नेपालीहरूको शिर निहुरेको टिप्पणी गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले हचुवाका भरमा नेपालले अरूको भूमि मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा आत्मसमर्पणवादको पराकाष्ठ देखिएको भन्दै सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा त्यस्तो अभिव्यक्ति दिनु संशयपूर्ण रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका नेता आर्यन राईले त्यो अभिव्यक्तिका कारण गहिरो लज्जाबोध भएको भन्दै यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट जिम्मेवार र राष्ट्रिय हित अनुकूल हुनुपर्ने बताउनुभयो। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्ना ध्यानाकर्षण भएको भन्दै बैठकको कार्यसूचीमा सहभागी हुन अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि अवरोध कायम भएपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक पनि चल्न दिएनन्। एकपटक स्थगित गरेर त्यसपछि बसेको बैठकमा पनि राजनैतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको हो। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
0: यसैबीच प्रतिनिधि सभाको बैठकमा हिजो भएको घटनाबारे छानबिन गर्न सभामुख डीपी अरियालले समिति गठन गर्नुभएको छ। सदन अवरोध गर्दा म अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अरियालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी दिनुभयो। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अरियालले समिति गठन गरेको बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेका लागि स्थगित गरेको जानकारी गराउनु भएको हो।
1: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले सीमाबारे दिएको विवाद अभिव्यक्तिलाई लिएर माफी माग्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुभएको हो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशको रूपन्देहीमा आज गरेको कार्यक्रममा सभापति थापाले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेसको रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको सभापति थापाले बताउनुभयो। प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको थापाको भनाइ छ।
0: भारतीय सशस्त्र सीमा बल एसएसबीले पश्चिम नवलपरासीको सुस्तामा नेपाल सरकारले निर्माण गर्दै आएको तटबन्धको काम रोकिदिएको छ। विवादास्पद क्षेत्रमा मात्र नभई भारतले आफ्नो दावी गरेको सीमाभन्दा 30 मिटर नेपालतर्फ भइरहेको निर्माण कार्य पनि एसएसबीले रोकेको सुस्ता बचाओ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको सिंचाई तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढ़ी नियन्त्रणका लागि झण्डै 12 करोड़ रूपियाँको लागतमा तटबन्ध बनाउँदै आएको थियो। अहिले झण्डै 1 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेकामा थप 132 मिटरको ठेका लगाइसकेको छ। एसएसबीले काम रोकेपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई खबर गर्दै शस्त्र प्रहरी मार्फत एसएसबीसँग छलफल गराएको भए पनि समस्याको समाधान हुन सकेको छैन। यो विषय आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नु भएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। उहाँ भाजपाकै निमन्त्रणामा भारत जानुभएको हो। सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनुभएको छ। रासपाका अनुसार लामिछानेले आजदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुनेछ। त्यस क्रममा नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रासोपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भेटघाट छलफल तथा भ्रमणका लागि नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको रासोपाले जनाएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा यसपालिको बजेटले पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
9: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
10: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, संघीय संसदमा दुवै बैठक स्थगित, संसदमा अमर्यादित व्यवहार गर्ने, सांसदमाथि छानबिन गर्न समिति गठन, विवादित अभिव्यक्तिमा माफी माग्न प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति थापाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारतमा लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रु सहित कालीकोटको शुभकालिका 6 हाउडी तर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौड़ाको भित्री सड़क खण्डमा दुर्घटना भएको हो। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालिका 5 का 32 वर्षीय कलबहादुर रोकाया, शुभकालिका 4 सुनार वडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका 6 हाउडीकी 65 वर्षीय पुल्ती सरा कामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 5 जना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर
12: सड़कबाट झण्डै 300 मिटर तल झरेको र दुर्घटना बारे अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ।
0: यसैबीच दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, एकजना गम्भीर घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मा चौक पार गरेर केही उत्तरतर्फ पुगेपछि विपरीत दिशाबाट आइरहेको टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लमही नगरपालिका नम्बर 5 का 35 वर्षीय मनोज नेपाल र उहाँका 5 वर्षका छोरा मीनराजको ज्यान गएको इलाका प्रहरीकारले तुलसीपुरका प्रमुख डीएसपी ओम बहादुर पराजुलीले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुसा नेपालीको उपचार भइरहेको छ। मनोज विदाको बेलामा तुलसीपुर 6 मा रहेको ससुराली गएका र आज छोरालाई विद्यालय पठाउनु पर्ने भएकोले बिहानै हिँडेकामा केही देरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
12: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्ले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा एक महिनाभित्रै महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले आउँदा दिनमा थप 30 देखि 35 वटा कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
0: यसैबीच नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 बजेटले निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने र सुस्थ रहेको अर्थतन्त्रलाई पुनर्गति दिने ठहर गरेको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले 273 प्रकारका औद्योगिक छात्रात्मक भन्सार दर घटाउने र 360 भन्दा बढ़ी वस्तुमा अन्तशुल्क खारेज गर्ने निर्णयलाई स्वागत योग्य कदम भन्नुभयो।
12: सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाब्ने र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने लगायत घोषणा बजेटमा छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिशियल इन्टेलिजेन्सी, एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो भनेर साथी विकास सापागाईले अर्थविद डाक्टर रेशम थापासँग कुराकानी गर्नुभएको छ।
13: तल्लो वर्ग खास गरी आर्थिक हिसाबले तल्लो वर्ग 20% जति जनता अझै पनि गरिब छन्, आर्थिक क्रियाकलापमा सक्षम छैनन् अथवा एक प्रकारले भन्ने हो भनेदेखि संरचनागत विभेदको कारणले असक्षम छन्। उनीहरूलाई असक्षम हाम्रो सरकारले अथवा संरचनाले बनाएको छ। उनीहरूको आवाज अथवा उनीहरूको रोजी रोजीको कुनै विकल्पको रूपमा चाहिँ यो बजेट देखिएन। अप्रत्यक्ष तरिकाले कुनै पनि देशको बजेट आइसकेपछि जीडीपीको 32% बराबरको आर्थिक क्रियाकलाप गरिसकेपछि अप्रत्यक्ष तरिकाले छुँदैन भन्ने होइन, सबैलाई छुन्छ, तर छुने तरिका प्रत्यक्ष तरिकाले मध्यम वर्ग भनिए पनि उच्च वर्गलाई प्रत्यक्षले सेवा प्रदान गर्ने तर निम्न वर्गलाई अप्रत्यक्ष तरिकाले मात्रै छुने हुनाले यो बजेटको अथवा यो सत्ता र सरकारको प्रायोरिटी उच्च वर्ग देखियो, निम्न वर्ग फर्स्ट प्रायोरिटी देखियो।
14: यो बजेटको सकारात्मक र नकारात्मक पक्ष हेर्नुपर्दा चाहिँ
13: अब यस्तो खालको छ, एउटा एम्बिसन जुन नयाँ भोटर, नयाँ पार्टी, नयाँ टिमले जुन सत्ता सञ्चालन गरिरहेको छ त्यसमा चाहिँ एउटा ठूलो सपना देखेको छ नेपाली समाजले। कुनै पनि हाम्रो जस्तो प्रजातान्त्रिक सिस्टममा सत्तापक्षको पार्टीको मात्रै राज्य अथवा सिस्टम हुँदैन, सम्पूर्ण नेपालीको सपना हो त्यो। त्यसमा चाहिँ एक प्रकारले ठूलो सपना साकार गर्नको लागि अलि पान्सनरी बजेट अथवा यसलाई विस्तारकारी बजेट सोचेको छ यो सरकारले। यो आफैमा सबल पक्ष हो, 7% आर्थिक वृद्धि गरेर त्योभन्दा तल अथवा 6% इन्फ्लेसनमा मेन्टेन गर्छु भन्नु यो उद्देश्य राख्नु चाहिँ आफैभन्दा राम्रो होइन, तर त्यो उद्देश्य प्राप्ति गर्नको लागि चाहिँ केही संरचनागत कुराहरू पहिलाकोलाई बिगार्यो भनिरहेका राजनीतिक पार्टीका नेताहरूले पहिलाको भन्दा पनि खराब दिशातर्फ जाने गरी वित्तीय स्रोत परिचालनका स्रोतहरूको बारेमा सोचेको देखिन्छ। नयाँ पार्टी युवाहरूको आन्दोलनबाट स्थापित भएको पार्टीले पुरानो जस्तै होइन, पुरानो भन्दा राम्रो गर्नु पर्थ्यो भन्ने मेरो लागि
14: न्यून आय भएका नागरिकका लागि यो महसुस हुने गरी यो बजेटमा सरकारले तत्काल सुधार गर्नुपर्ने विषय चाहिँ के के छन्?
13: एउटा चाहिँ शिक्षा र स्वास्थ्यको हिसाबले जाने हो होइन, अहिले 200 जना विद्यार्थी स्कुल जान्छन्, एउटा पनि सरकारले नबढाउने, एउटा पनि सरकारले स्कुल नखोल्ने, अनि त्यसपछि प्राइभेट स्कुललाई रहरले होइन बाध्यताले मान्छेले छोडिरहेको छ। अनि त्यही माथि चाहिँ तपाईँ गीत अब्रिनी भनेको चाहिँ एक नम्बरमा शिक्षा नै हो र अर्को चाहिँ यो निजी क्षेत्रलाई सुधार गर्ने निजी क्षेत्रलाई प्रमोट गर्ने बारेमा पनि प्रश्न देखिएन. बजारको नियमले ब्याङ्कमा थुप्रेको पैसा लगानी हुन्थ्यो भन्ने भएको थियो नि त. बजारको नियमले हुने रहेछ. अलिकति सरकारले अलिकति संरचनाको कुरा मिलाइदिनु हो भने अबका चार क्वार्टर भनेको एक वर्ष भएपछिभित्र चारै क्वार्टर 20% भन्दा बढी प्राइभेट सेक्टर लेन्डिङको हामी ग्यारेन्टी गर्छौँ भन्न सकेको भए प्राइभेट सेक्टर त्यतिकै फुर्न परिहाल्छ नि. प्राइभेट सेक्टरले यतिकै आफूले लगानी गरिहाल्छ नि. प्राइभेट सेक्टरले यतिकै जागिर सिर्जना गरिहाल्छ र ट्याक्स पनि हात तिरिहाल्छ. निजी क्षेत्र इफिसियन्ट छ, गभर्मेन्ट इनइफिसियन्ट छ. त्यसो भएदेखि इफिसियन्ट प्राइभेट सेक्टरबाट इनइफिसियन्ट गभर्मेन्टमा 400 अर्ब 422 अर्ब तानेर तिनीहरूले आन्तरिक वृद्धि गरेको छ. हो त्यो कुरा त्यसको क्षतिपूर्ति स्वरूप हामीले प्राइभेट सेक्टर लेन्डिङ 20% प्रत्येक महिना बढाइदिने हो भनेदेखि त्यसको क्षतिपूर्ति हुन्थ्यो र एग्रिगेट डिमान्ड पनि बढ्थ्यो अथवा उत्पादनशील क्षमता पनि बढ्थ्यो र उपभोग क्षमता पनि बढ्थ्यो. एग्रिगेट डिमान्ड एग्रिगेट सप्लाई दुइटै बढ्थ्यो र इन्फ्लेसन बढ्यो भने पनि इन्फ्लेसनभन्दा बढी आर्थिक वृद्धि हुन्थ्यो र एउटा विकासको पथमा जान्थ्यो.
0: उहाँहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर रेशम थापा. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353. के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
17: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
16: हाम्रा सेवाहरू
17: ओपीडी सेवा,
16: विशेषज्ञ ओपीडी सेवा,
17: निशुल्क औषधि वितरण,
16: सशुल्क फार्मेसी सेवा,
17: फिजियोथेरापी सेवा,
16: अकुपंचर सेवा,
17: योग परामर्श सेवा,
16: क्रियाकल्प सेवा,
17: पूर्वकर्म पञ्चकर्म सेवा,
16: छार सूत्र सेवा,
17: जलौका सेवा,
16: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
17: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
16: विस्तृत जानकारीका लागि
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063.
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछ राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा.
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
12: अब बाँकी खबर. बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ. शेयर बजार परिसूचक नेप्से आज 26.72 अंकले घटेर 2755.37 बिन्दुमा झरेको छ. आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 6% भन्दा धेरैले ओह्रालो लागेको छ. आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ. गएको बुधबार 6.3 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीका 1,33,00,000 कित्ता शेयर 5,31,61 करोड़ रूपियाँमा किनबेच भएको छ. सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर बढ़ाएको थियो. अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्छ. यसअघि यस्तो दर 5-7.5% मात्रै थियो.
0: सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ. राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षौंसम्म रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो. प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन निर्माण मूल्यांकनमा निर्माण सामग्रीको स्रोत र स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय तीन महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
12: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायहरूलाई किसानको भुक्तानी समयमै फर्छौट गर्न निर्देशन दिनुभएको छ। ललितपुरमा आयोजित छैठौं राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको हो। मन्त्री चौधरीले सरकारले अहिले व्यवसायहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कड़ा कदम चाल्न बाध्य नपार्न सचेत गराउनुभयो।
0: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर पाँचबाट गएको शुक्रबारदेखि बेपत्ता शस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर स्थानीय बासिन्दा चेतबहादुर थापा मगरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरूण प्रसाद सिंहका अनुसार 56 वर्षका थापाको शव परशुराम नगरपालिका पाँच अन्तर्गत महाकाली नदीको कलपट्ठे क्षेत्रमा फेला परेको हो। यस्तै शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवीमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जानाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो।
12: नेपाल दर्पणमा अब विदेशका खबर। युद्ध शुरू भए यता ईरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि शुरू भएको युद्धमा अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्वीर र भिडियोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ईरानले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गर्दै वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र रडारहरूमा लाखौं डलरको क्षति पुर्याएको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले अपरेशन एपिक फ्यूरी शुरू भएदेखि ईरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ। ईरानका सर्वोच्च नेता मोजदफा खामेनेईले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धि करार गर्दै मध्यपूर्व अब अमेरिकी सैन्य अड्डाका लागि सुरक्षित नरहेको दावी गर्नुभएको छ। अमेरिकी प्रशासनले भने ईरानको सैन्य क्षमता झण्डै ध्वस्त पारिएको बताउँदै आएको छ। बीबीसीको विश्लेषण अनुसार साउदी अरब, यूएई, कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन्, जबकि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको संख्या 28 पुग्न सक्छ।
0: मलेसिया सरकारले 16 वर्ष मुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कड़ा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानून अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा 16 वर्ष मुनिकाले व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने कम्पनीहरूलाई 1 करोड़ मलेसियन रिंगिटसम्म जरिमाना हुने व्यवस्था छ। बालबालिकालाई साइबर दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक दबावबाट जोगाउने उद्देश्यले यो कदम चालिएको सरकारले जनाएको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इण्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कड़ा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्याण्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढ़ाएका छन्।
12: नेपाल दर्पणमा अब खेल खबर। भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 को प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034सम्म 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो सँगै विश्वको प्रमुख बजारमध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भने गरेको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुरूमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झण्डै 10 करोड़ डलर खोजेको थियो, तर पछि 6 करोड़ डलरमा घटाएको थियो। अमेरिका, क्यानेडा र मेक्सिकोमा यही जेठ 29 गतेदेखि प्रतियोगिता शुरू हुनुभन्दा 10 दिन अघि सम्झौता भएको हो। यस्तै नेपालमा हिमालयन स्पोर्ट्स टीभी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ।
0: यसैबीच सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीति टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्डले पनि भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने जनाएको छ। 23 संस्करणको फिफा विश्वकप 1-29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
12: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछराको ज्यान गयो।
12: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनुभन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
0: युद्ध शुरू भए त इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
12: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश दिवाली र भोजन र बसेर पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा वाली नगरसभा सभापतिमा काफले, जिल्लाका 11 वटा स्थानीय तहमा रासोपा कन्या समिति गठन। वालिङका विभिन्न स्थानीय तहका वालिङका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईको लागि बनाइएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अल्पत्र अवस्थामा। र पोखरामा फेवतालमा सोमबार पुरूष र महिला खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न। आँधी खोला खबर अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा वालिङ नगर सभापतिमा सुरेन्द्र काफले निर्वाचित हुनुभएको छ। स्याङ्जाको वालिङमा सम्पन्न प्रथम अधिवेशनबाट सुरेन्द्र वालिङका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईको लागि बनाइएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अल्पत्र अवस्थामा। र पोखरामा फेवतालमा सोमबार पुरूष र महिला खुल्ला डुंगा

र सहसचिवमा श्यामप्रसाद डुम्रे चयन हुनुभएको छ। समितिका सदस्यहरूमा सुजन थापा, रूकमांगत गैरी, टीकाराज गुरूङ, टीकाराम गुरूङ, कमलकान्त नेउपाने, शालिकराम ढकाल, शंकर श्रेष्ठ, मोहन प्रसाद गेवाली पंगेनी, भीमादेवी रेग्मी र दक्षता रेग्मी निर्वाचित हुनुभएको छ। 15 सदस्यीय समितिमा 2 सदस्यपछि मनोनित गरिनेछ। अधिवेशनको उद्घाटन गर्दै रासोपा गण्डकी प्रदेश सभापति एवं सांसद राजन गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकको समृद्धिका लागि दूरगामी सोचाइका साथ काम गरिरहेको बताउनुभयो। तत्कालको लोकप्रियता भन्दा पनि आयोजनाले दीर्घकालीन रूपमा पार्ने प्रभावका विषयमा सरकारले काम गर्ने उहाँको दावी छ। कार्यक्रममा केन्द्रीय शिक्षा समिति सदस्य त्वय नारायण पौड्याल, जिल्ला सभापति रूकमांगत भण्डारी लगायतले बोल्नुभएको थियो। कार्यक्रम सभापति काफलेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति पुष्पा अर्याल र संचालन सचिव विश्वराज रेग्मीले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमालेका लेखा समिति सचिव रोशन कुंवर, वडा नम्बर 14 का पूर्व वडा अध्यक्ष तथा एमालेका संगठित सदस्य झम्मरबहादुर श्रेष्ठ लगायत अन्य पार्टी परित्याग गरी रासोपामा प्रवेश गरेको नवनिर्वाचित उपसभापति पुष्पा अर्यालले बताउनुभयो। वालिङको अधिवेशन सकिएसँगै रासोपाले जिल्लाका 11 वटै पालिकामा अधिवेशन सम्पन्न गरेको छ। आइतबार वालिङ नगरपालिका, फेन्दीखोला, आँधीखोला गाउँपालिकाको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेसँगै स्थानीय तहको निर्वाचन पूरा भएको हो। यसअघि जिल्लाका 8 वटा पालिकाको निर्वाचन सम्पन्न भइसकेको थियो। त्यस्तै आँधीखोला गाउँपालिकाको सभापतिमा हीरामणि पौडेल, फेन्दीखोलामा कुलबहादुर छेत्री चयन हुनुभएको छ भने बिरूवामा सुमित गुरूङ, हरिनाशमा अमूल्य रिजाल सभापतिमा चयन हुनुभएको छ। त्यस्तै पुतेलबजारमा वेदप्रसाद दुरंगा, भिकोटमा मीनबहादुर केसी, गल्याङ नगरपालिकामा टीकाराम भण्डारी, सापकोट नगरपालिकामा अकबर अली सभापतिमा चयन हुनुभएको छ। कालीगण्डकी गाउँपालिकामा माधव प्रसाद नेउपाने, अर्जुन चौपारी गाउँपालिकामा कमलकान्त अर्याल चयन हुनुभएको छ। रासोपाले केही पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको भने केही पालिकामा निर्वाचन मार्फत नेतृत्व टुंगाएको हो। पार्टीका नेताले अधिवेशन मार्फत संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने र आगामी राजनैतिक कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्य रहेको रासोपाले जनाएको छ। सैन्यको वालिङ नगरपालिकाका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईका लागि बनाएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अल्पत्र अवस्थामा छ। झण्डै 5,000 रोपनी खेतीयोग्य जमीनका लागि सहज सिंचाई गर्ने योजनाका साथ 2069 सालमा ट्याङ्की निर्माण गरिएको थियो। वालिङ नगरपालिकाको धेरै खेतीयोग्य जमीन रहेको वडा नम्बर 10 र 9 का कृषक लामो समयसम्म ट्याङ्कीको उपभोग गर्न नपाउँदा चिन्तित बनेका छन्। वालिङ साहना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय वालिङ 10 मदी खोलाको माथिल्लो भागबाट वालिङ बजारका नागरिकलाई उपभोग गराउन खानेपानी गरी लगे बापत पूर्व सहमतिको आधारमा 8 लाख लिटरको सिंचाई ट्याङ्कीको निर्माण गरिएको थियो। कृषकले सिंचाईका लागि चाहिने पानी भन्दै बजार क्षेत्रमा पानी लैजान अवरोध गरेपछि आर्थिक वर्ष 61-62 पानी संकलनका लागि ट्याङ्की निर्माण गर्ने सहमति भएको वालिङ नगरपालिका पूर्व नगर प्रमुख तथा तत्कालीन वालिङ साना शहरी खानेपानीका अध्यक्ष भोजराज अर्यालले बताउनुभयो। कृषकहरूसँगको सहमति अनुसार नै सिंचाईको लागि पानी संकलन गर्न ट्याङ्की निर्माण गरिएको उहाँको भनाइ छ। खानेपानी विभागसँगको सहकारीमा संस्थाले 56 लाखको लागतमा पानी संकलन गर्ने ट्याङ्की निर्माण गरिएको वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रमुख देवगतीले बताउनुभयो। लामो प्रयासपछि 2081 सामान्य प्रयोगमा ल्याउने प्रयास भएको ट्याङ्कीमा 100 वर्षको अवसरमा आएको ठूलो बाढ़ीले पानी ल्याउने पाइप र सो क्षेत्रमा क्षति भएको कृषक सूर्यप्रसाद पौड्यालले बताउनुभयो। गुल्मीको मालिका गाउँपालिका स्थित फुलबारी चोरकाटे अर्जय बोम लिलिङ अन्तर्गत पर्ने वडा नम्बर 6 अर्जय खण्डमा स्तरोन्नति गर्न लागि हुँदा 7 दिन बन्द गरिएको छ। सोमबारदेखि ज्येष्ठ 25 गतेसम्म यो खण्डमा सड़क बन्द हुन लागेको मालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विवेक खनालले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत खनालका अनुसार यस वर्ष यो सड़क खण्डमा स्तरोन्नतिका लागि ढलाई तथा बेस राख्ने कार्य भइरहेको हुँदा यो खण्ड बन्द गर्नु परेको हो। यहाँ निर्माणको काम गर्नका लागि यस समयावधिमा सड़क पूर्ण रूपमा बन्द गर्न लागेकाले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरिएको छ। यो सड़क खण्ड भएर आवाजावाज गर्ने सवारी साधनले वैकल्पिक सड़कका रूपमा चापटारी, कुखुरी खोला, पौवा, हरिसिंगे, ठाँटी, रामचे सड़क प्रयोग गर्न आग्रह गरिएको छ। सड़क स्तरोन्नतिको काममा आवश्यक सहयोगका लागि सबैलाई आग्रह पनि गरिएको छ।

0: तनहुँ दुग्ध उत्पादक सहकारी संस्था माओवाद किसानले दूध बिक्रीबाट मात्रै मासिक करिब 2 करोड़ रूपियाँ आमदानी गरेका छन्। 26 विश्व दुग्ध दिवसको सन्दर्भमा संस्थाले दिएको जानकारी अनुसार यहाँका किसानले गएको एक वर्षको अवधिमा 23 करोड़ रूपियाँ बराबरको दूध बिक्री गर्न सफल भएका हुन्। संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारी मार्फत दैनिक 8,000 लिटर भन्दा बढ़ी दुग्ध संकलन र बिक्री हुँदै आएको छ। यहाँ संकलन हुने अधिकांश दुग्ध सुजल डेरी मार्फत पोखरा नियमित हुने गरेको व्यवस्थापक भुजेलले बताउनुभयो। सहकारीले गत वर्ष मात्रै 19 लाख लिटर दूध बिक्री गरी 23 करोड़ रूपियाँ आमदानी गर्न सफल भएको थियो। संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार यो जिल्ला स्तरीय सहकारी संस्थासँग जिल्लाका अन्य 18 दुग्ध उत्पादक सहकारी संस्थाहरू आबद्ध छन्। यस सञ्जालमा हाल 1,500 जना व्यवसाय किसानहरू प्रत्यक्ष रूपमा जोड़िएर व्यावसायिक दूध उत्पादन गरिरहेका छन्। गाउँ गाउँमा गठन भएका सहकारीहरू मार्फत संकलित दुग्ध सहजै बजार गइरहेकाले किसानहरू पशुपालनतर्फ थप उत्साहित भएका हुन्। रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना एस वालिङसाना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भूमरे सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन जोन नम्बर 30 पुरानो बस्ती जोन नम्बर 31 मन्दिर लाइन जोन नम्बर 32 सातधारा जोन नम्बर 33, 34, 35 पर्वत रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। नेपाल नेत्र ज्योति संघ गुल्मी आँखा उपचार केन्द्रले आर्थिक वार्षिक रूपमा 40,000 बढ़ीको आँखा उपचार गर्ने गरेको जनाएको छ। नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीको 29 जिल्ला सभामा संघका सचिव पदम प्रसाद पाण्डेले यस बारेको प्रतिवेदन अनुसार 40,000 भन्दा बढ़ीको आँखा उपचार, 500 भन्दा बढ़ीको शल्यक्रिया र 10,000 जना विद्यार्थीको निशुल्क आँखा जाँच तथा 500 जनालाई निशुल्क चश्मा वितरण गरिएको हो। मासिक रूपमा सदरमुकाममा शल्यक्रिया शिविर, 7 स्थानमा निशुल्क शल्यक्रिया शिविर र प्रत्येक महिना 3 मासिक आँखा शिविर सञ्चालन हुँदै आएको पाण्डेले बताउनुभयो। सभाको लुम्बिनी प्रदेशसभा सदस्य दिल्लीराज भूषालले उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै भूषालले आँखा उपचारको सेवा घर नजिकै सम्भव बनेकाले दृष्टि गुमाएर नबस्न आग्रह गर्नुभयो। नेपाल नेत्र ज्योति संघ जिल्ला शाखाको रूपमा 2049 सालमा स्थापना भएको थियो। शाखाको सदरमुकाम तमघासमा एउटा शल्यक्रिया केन्द्र र विभिन्न पालिकाहरूमा रहेका 6 आँखा उपचार केन्द्रहरू छन्। यसका कारण गुल्मी जिल्लावासी र छिमेकी जिल्लाका नागरिकहरूको पनि आँखा उपचार सेवा र शल्यक्रिया सेवामा सहज पहुँच रहेको नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताउनुभयो। पोखराको फेवातालमा सोमबार पुरूष र महिला खुल्ला डुंगा दौड़ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पुरूषतर्फ कुमार जलारी, गणेश जलारी, कृष्ण जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्था प्रथम हुँदा महिलातर्फ अश्विनी गुरूङ, दिलसुबा गुरूङ र सीता श्रेष्ठ सम्मिलित पहाड़ी घाट प्रथम बनेको छ। फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्धनमा प्रतियोगिता भएको हो। पुरूषतर्फ टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बराही घाट समूह तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूह सान्त्वना बन्यो। महिलातर्फ उषा गुरूङ, निर्मला गुरूङ र अस्मिता मगर सम्मिलित ताल पारी दोस्रो, अञ्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदी बहिनी समूह तेस्रो हुँदा कृष्ण कुमारी कणेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना स्थान हात पार्यो। प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ प्रथमले 30,000, द्वितीयले 20,000, तृतीयले 10,000 र सान्त्वनाले 5,000 सहित ट्रफी प्रमाणपत्र हात पारेका छन्। विजय खेलाड़ीलाई आयोजक समिति अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहाड़ी, खेलकुद संयोजक बत्ती गुरूङ, आर्थिक समिति संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार प्रदान गर्नुभयो। अवधिमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि पटक राष्ट्रिय स्वतन्त्र पार्टी रासपा वालिङ नगर समितिको नगर सभापतिमा काफले जिल्लाका 11 तहमा रासपाको नयाँ समिति गठन वालिङका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईको लागि बनाइएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अल्पत्र अवस्थामा र पोखराको फेवातालमा सोमबार पुरूष तथा महिला खुल्ला डुंगा दौड़ प्रतियोगिता आधी खुला खबर सकियो भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहुला रेडियो आधी खुला नमस्ते।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सन्ध्या।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौ।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 98-560-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
7: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
11: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151।
12: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
13: होइन है दाई, बिमारले फेरि चिया पिबी क्या हो, गुनगुनाइ रहनु भएको छ त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
12: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
13: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
12: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560-85-6667।
14: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
14: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
14: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
14: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
14: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
14: चिरफार गर्ने,
13: थाइराइड जाँच,
14: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
14: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 0364-41-087, मोबाइल 98469-0174-47।
15: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोड खाँदै हुनुहुन्छ,
16: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
15: दिदी, यसरी चुरोड खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
16: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
17: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज।
13: छ्या, कस्तो सास गनाएको तिम्रो त,
18: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
13: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र,
18: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
13: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
19: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
20: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
13: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।
14: स्कूल तथा अफिस का ड्रेस किने बनाने पर्ने अन्य कपड़ा चाहिए थी भागादौड़ गर्नु पनि समय छैन सब सामान एक पाने भाई सजिलो हुने
0: त्यति कुरा मानि यति धेरै तनाव भर्खर जानु वालिङ आठ नया बजार को पोशाक बगैचा में सब सामान त्यही पाइन्छ
14: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोशाक बगैचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9856303829 ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
21: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामान अरे दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
21: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856303988 र 9856555988
22: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
23: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
22: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
23: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
22: मोबाइल 9815356496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
14: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
14: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
14: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
24: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुत्रोग तथा दीर्घ रोग सुगर थाइरोइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
14: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-44-594
25: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
25: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
24: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
26: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
24: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
1: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: सुख दुःखका तरेलीहरूसँग रम्दै
5: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
4: तपाईँको मनको टुकटुकी आधी खोलाको स्पन्दन।
5: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
4: 105.4 मेगाहर्ज।
8: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
8: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
8: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
8: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
8: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
27: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
27: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
27: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9855551104 र 9008747723।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
0: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
0: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डी एन वाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9855054313 र 9141443 32
0: मूल्य होइन स्वास्थ्य रोजौं

0: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 5108 र 98637 70 771।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 98460 86005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्चा।
1: फोन 0 63 44 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 0 63 44 100 258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0 63 44 100 96।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, सात दिनभित्र प्रतिवेदन आउने। संसद फेरि अवरूद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने व्यवहार जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1,00,000 धरोटीमा रिहा हुने। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने, कृषि मन्त्रीको चेतावनी। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। तान्त्रिक बहसको सर्वोच्च
0: रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव

0: भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुलका समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
0: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पछि नहटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
2: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो, प्रधानमन्त्री त स्पष्ट पार्नुभयो नि, उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिँ त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्तै लिनुपर्छ नि त, यो त गलत हो।
3: संसद अवरोध चलिराख्दाखेरि यसको दुवैतर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
2: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको भनेबाटै राक्षोप गर्न खोजेबाट नै देखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भन्ने चाहिँ यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
3: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
2: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिने उसले आफ्नै किसिमले ढाकचोक गरेर चाहिने अलिकति चाहिने जसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकचोक गर्न अलिकति सुधार्न खोजेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
2: रवि लामी छानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो, भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाकिरहेका विषयहरूलाई पनि चाहिने

0: वार्ता कोठाका खोल्न मद्दत गर्ला भन्ने चाहिँ मैले सोचेको छु। त्यसैले चाहिँ उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
1: प्रधानमन्त्री बालेनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
0: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा लिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी लिम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिए जस्तो चाहिँ वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहिँ हामीले पनि चाहिँ भारतको चाहिँ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो। जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिँ कब्जा गरेका छैनौँ। भारतले चाहिँ कालापानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ। अर्को जटिलता चाहिने उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउनु खोज्नुभयो तीन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपाल धेरै चाहिने मित्रवत वार्ताद्वारा समाधान गर्नुपर्छ।
2: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अरालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार, पर्यटक, शिक्षा, स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजीर मियाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने, प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सृजना गर्ने योजना समेटिएको छ। साथै उत्पादन, उद्यमशीलता र सीप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
3: प्रदेश सड़क सञ्जाल दुर्योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
2: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
4: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमलाको सिमकोटको बजारमा चहल पहल।
5: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
4: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
7: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
11: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
12: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ ललितपुरमा आयोजित छैठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्जियोट गर्न आग्रह गर्नुभयो
15: सहजीकरण गर्नको लागि दुग्ध व्यवसायसँग विभिन्न क्षेत्रका व्यवसायीहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गर्छु सबैभन्दा पहिले हामीले श्रीमन्तले पनि भन्नुभयो हामीले अनुरोधै गर्न तपाईँहरूलाई राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो
4: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटलहरू अहिले भरिभराउ छन् नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल
16: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाक्लै आउजारो यात्रुको ओहोरदोहोर हुने गरेको छ कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ यसका कारण सिमकोट विमानस्थल र बजुवार क्षेत्रको चहलपहल बढ़ेको छ पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
17: शाह
16: निकै तातो स्थानबाट हवाई जहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़ेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइरहेको छ सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
18: दिनभरि पायापै बोक्छौ तर अब त गाडी ट्र्याक्टर चले कहिले 500-600 हुँदैछ
16: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुशी भएका छन् सिमकोटमा होटेल व्यवसाय व्यवसाय गर्दै आउनु भएका रेबिना खनाल।
5: अब भर्खर स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। ठिकै
16: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनले उक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढेको हो।
4: साझा खबरमा अब हेलो सीआईएन।
17: मेरो नाम दत्त महतारा, म समिकाती खापर गाउँपाले वडा नम्बर 3 बोलिरहेको छु। यो उत्तरी बेल्डको जगन्नाथ बुढीनन्दा हिमाली र समिकाती खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ। सूचना पर्वा हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
2: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
19: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा कुवाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला, होइन? त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो, होइन? त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
20: शङ्कर थापा, यो अब वन्यजन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि लगभग कमसे कम पनि। अब सांसदहरूले बाँदर मार्नु हुँदैन, के गर्नु हुँदैन, मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने, होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्था मिल्छ। किसान चाहिँ मर्नु हुने, बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ। यो किसानको दुःखदायी कुरा हो।
2: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौं।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
21: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
4: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनाथ रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ। नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ।
23: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी, अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीयवासीको घर र भवनमा 81 गोला बारूद हुन्छ। एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाड़ीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन् त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो। काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेतपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4,179 जना शान्ति सैनिक कार्यरत छन्। नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
0: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
23: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सीआईएन, पाँचखाल, काभ्रे।
4: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका 3 माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेशाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
1: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ।
3: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ, हामीले पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न सबै 3-4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
1: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
3: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिटको, एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
1: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
3: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ हामीलाई। बिजुलीमा अलिकति अब त्यही हो, पैसा सहुलियत भनेको ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हो नि हामीलाई किसानलाई के चाहिने।
1: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
8: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, धेरै किसिमका कुराहरू अगाडि बढायौं र धेरै किसिमको महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरूले गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
1: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलबीचको विवाद चर्किदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। भेपसुन प्रकरणमा महरालाई 1,00,000 धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ र टी20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सुनत ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
4: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस्
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुखको खजना
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक, भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बैरघारी, स्याङ्जा।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9462698145।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।

प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। एस वालिङसाना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भुमरी सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 का जोन नम्बर 27, 28, 29 ठाडो लाइन जोन नम्बर 30 पुरानो बस्ती जोन नम्बर 31 मन्दिर लाइन जोन नम्बर 32 सात धारा जोन नम्बर 33, 34, 35 पर्वत रोड का सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 03644146996।

0: रेडियो आदिखोला 105.4 बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख मदत।
0: राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शंकर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढ़ाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छन्, बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौं। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लंघनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढ़िरहँदा यूले लेबननको भूमिमा सैन्य कार्यवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताहन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युशनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वाशिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाव बढ़दा रेस्टुरा र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि 6 साताको बीचमा 2 पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्यूबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रस्तीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने
4: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
5: हाम्रो राष्ट्रको असंलग्न राष्ट्रनीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौ र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणमा प्रधानमन्त्रीलाई नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
0: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
6: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुने तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ। अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेर त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु, यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
0: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। अब अर्को प्रसंग, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौ।
7: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेशनहरू डाक्ने होइन नेपाली कंग्रेस यूएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन, यस्ता किसिमको इन्टरेक्सन पार्टी टु पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले राखेको हो, अझ ठूलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो। किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। त्यो सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौँ, कस्तो किसिमको सहयोग चाहिन्छ भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
8: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिक नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 वटा पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको
2: थियो।
8: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रसारण भन्दा अलिकति फरक जस्तो देखिराखेका छ, त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन?
2: मलाई होइन, संवादको प्रयास त पक्कै पनि हो, तर यसमा एजेन्डाको बारेमा, सरकारी कुराहरूको बारेमा सायद कम नै होला, किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ होइन। अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन्, तर सरकारको अब जस्तो भनौँ न उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौँ भनेर त भन्नु पर्यो नि होइन, त्यो त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ। त्यो देखि
8: अथवा एक छौँ भन्ने पनि हुनसक्छ, अथवा उनले नारी छाम्न खोजेका पनि हुन सक्छन्। यो राष्ट्रपाभित्र जसरी बालिन शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति। त
2: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन, तर अरू जसले प्राइभेटली भेट्छ, जस्तो आजै चाहिँ भनौँ न अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई, त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
8: पहिले भन्दा कि आज यसो हेर्दाखेरि अब हुन त राष्ट्रपाको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन, र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाईवाले स्वागत गरेका थिए, अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलिक
2: होइन? अब अहिले भनौँ न एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ, तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले र फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो अनुसार।
0: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द बढ़ेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
9: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि
10: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जितु सुनचाँदी पसल
11: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
10: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
12: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: हेलो यो तो 7.5.4 मेगाहर्ज को रेडियो आदि खोले रसोई क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा।

0: आवाज बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुखी र सुरक्षित भाइ हो खुल्लुली.com तपाईँलाई हार्दिक स्वागत छ. हामी रेडियो हरिको स्टुडियो कमेडी हाई त्रिवेणेश्वर मार्ग बारेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, र तपाईँलाई कस्तो छ कुनी? सन्चो बिसन्चो छेउमा पानी ल्याउनु नबिर्सनुहोस् अनि सकारात्मक सोच राखौँ, सकारात्मक व्यवहार गरौं. अनि अलिक फरक सोचौ प्रकाशजी, अलिक फरक सोचौ भनेपछि तपाईँले पर्सि 1 गतेदेखि भ्रिगुटी मण्डलमा गर्न खोज्नुभएको कामको बारेमा नि थोरै कुराकानी गरेँ. मैले तपाईँलाई अहिले एमएलए अकिलको सचिव भन्नु चिनाउँदिनँ नि त है. त्यो पहिला त्यो कामको चाहिँ कुराकानी गरौँ.
1: हामीहरूले
0: अलिकति अगाडि आइदिनुहुन्छ.
1: हामीहरूले जेठको 1 गतेबाट 3 गतेसम्म स्पेसल्ली हामीले एउटा इभेन्टको रूपमा कसरी भने हाम्रो स्थापनाको 60 वर्ष हामीले मनाउँदैछौँ.
0: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको
1: स्थापनाको 60 वर्ष
0: वर्षको
1: अवसरमा हामीले अघिल्लो वर्षहरूमा त्योभन्दा अगाडि फरक फरक खालका कार्यक्रमहरू गर्यौं. हामीले यो 60 वर्षको अवधिमा चाहिँ हामीले के सोच्यौं भने पछिल्लो 59 वर्षले फर्केर हेर्दाखेरि नेपालको स्टार्टअप जागरणको आन्दोलनको दिनदेखि पहिलो पटक मानिसहरूलाई अवेरनेस गर्ने कुरामा रगत बगाउने मान्छेहरू विद्यार्थी थिए, गंगालाल श्रेष्ठहरू थिए. यो सबै खालको चेन्जको अभियानको अगुवाहरूको थिए, विद्यार्थीहरू थिए र समाजले यसले जागृत गर्ने काम गर्यो. विभिन्न खालका चरणका आन्दोलनको अगुवाई गर्ने काम गर्यो. जुनसुकै पनि अप्ठ्यारो राष्ट्र राष्ट्रियताको सबै खालको अभियानको चाहिँ संगठनको तर्फबाट विद्यार्थीहरूले अगुवाई गरे. हामीले आज के फिल छ भने आजको टाइम परिवर्तित छ र यो टाइमको अगुवाई पनि हामीले गर्नुपर्छ. जसरी हिजो विभिन्न शासनकालहरूमा आम जनताहरूलाई दमन गर्ने काम भएको थियो, आज पनि मानिसहरूलाई डिस्ट्र्याक्ट गर्ने काम भएको छ. आज मानिस दमनमा चाहिँ छैन, मान्छे डिस्ट्र्याक्ट भइरहेको छ. मानिसहरूलाई सम्भावनाको बारेमा बुझाइएको छैन, मानिसहरूलाई युवाहरूलाई विद्यार्थीहरूलाई प्रेरित गरिएको छैन. त्यसैले हामीले इम्पावरिङ माइन्ड स्टेपिङ फ्युचर भन्ने मूल नाराका साथ जेठको 1 गतेदेखि 3 गतेसम्म काठमाडौँको भिरगुटी मण्डपमा नेपालको इतिहासमा एकपटक हाम्रो अहिले म बधाई दिन चाहन्छु कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुभएको छ. हिक्मत कार्की अखिलको अध्यक्ष हुँदाखेरि यही टाइपको इभेन्टहरू चलेको थियो. त्योपछि हाम्रो माधव ढुङ्गेल अखिलको अध्यक्ष हुँदाखेरि हामीले एउटा विज्ञान मेला गरेका थियौं, विभिन्न खालका कन्क्लुजनहरू निकालेका थियौं. र यो चाहिँ के हो भने मलाई लाग्छ नेपालको हिस्ट्रीमा इस्टर्न युनियनको अथवा अर्गनाइजेसनको तर्फबाट आयोजना गरेको एउटा ओपन माइन्डेड पोलिटिकल फ्लेभर कम भएको सबैलाई यो प्रोग्राम हाम्रो हो भन्ने खालको चाहिँ फिल गराउन सक्ने खालको प्रोग्राम चाहिँ स्टुडेन्ट फेस्टिभल हो भन्ने लाग्छ. र हामी विभिन्न तयारीका साथमा यति बेला कार्यक्रमको सन्दर्भमा आइपुगेका छौँ.
0: एउटा विद्यार्थी अथवा एउटा अभिभावक जसले अस्ति भर्खरै एसएससी दियो, प्लस टू सकायो, 11 एक्जाम दिएको छ, म भोलि के भन्ने भन्ने सपना बोकेको छ, त्यो युवा र त्यो किशोर 1 गते जेठको 1 गते 2 गते र 3 गते भ्रिगुटी मण्डलमा गएन भने के कुरा मिस गर्छ?
1: यति बेला तपाईँको रेडियो विभिन्न बसमा हजारौं विद्यार्थीले ट्राभल गर्दै पनि सुन्दै हुनुहुन्छ, धेरै घरहरूमा पनि सुन्दै हुनुहुन्छ. म के भन्न चाहन्छु भने त्यो एउटा कम्बो प्रोग्राम हो. जब भ्रिगुटी मण्डपमा विद्यार्थीभित्र प्रवेश गर्नुहुन्छ, अभिभावकहरूलाई म अनुरोध गर्न चाहन्छु कुनै पनि हालतमा आफ्नो विद्यार्थीहरूलाई पार्टिसिपेट गर्न पठाइदिनु होला, विद्यार्थीहरू आउनुहोला, सबै खालको इन्ट्रीदेखि सबै कुरा फ्री छ. हामीले किन एउटा कम्बो प्रोग्राम भनेका छौँ भने हामीले 14 फरक फरक इभेन्टमा चाहिँ त्यहाँ हामी कार्यक्रम गर्दैछौँ. त्यो केसँग सम्बन्धित छ भने आज सी इक्जाम दिएर रिजल्टको पर्खाइमा रहेको, हिजो मात्रै केही दिन अघि मात्रै कक्षा 12 परीक्षा दिएको र हामीले प्रोग्राम गर्ने अवधिमा चाहिँ कक्षा 11 परीक्षा पनि चलिरहेको हुनेछ. हामीले यी सबै कुरालाई मध्यनजर गर्दै भौतिक तथा भर्चुअल सबै माध्यमबाट हामी विद्यार्थीको घर घरमा उनीहरूको यो 6 इन्चको मोबाइलमा हामी पुग्नेछौँ. यो प्रोग्रामलाई किन स्केप नगर्न म अनुरोध गर्न चाहन्छु भने त्यहाँ हामीले बन्न चाहनेहरूको लागि काउन्सिलिङ, एकदमै गुड मोटिभेटरहरूबाट करियर काउन्सिलिङको प्रोग्रामहरूदेखि आफूले सपनामा देखेको अथवा केही टेक्निकल्ली बन्न चाहेका विद्यार्थीहरूले तयार गरेका विभिन्न विश्वविद्यालयहरू कलेजहरूको तर्फबाट तयार भएका चाहिँ लाइभ प्रोजेक्टहरू 50 भन्दा बढी स्टलमा लाइभ प्रोजेक्टहरू हुनेछन्. हामीले विभिन्न न्यूजहरूमा हामी सुनिराखेका हुन्छौँ, फलानु ठाउँको विद्यार्थीले यस्तो बनायो, फलानु ठाउँकोले हेलिकप्टर बनायो, फलानुकोले ड्रोन बनायो, यस्तो यस्तो खालका चाहिँ इनोभेसनहरू भइरहेका छन्। तर त्यो संस्थागत भएको छ कि छैन, त्यसैले पोलिसी मेकरहरूलाई पनि त्यहाँ टेबलमा ल्याएर हरेक स्थलहरूमा चाहिँ यो देशको मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म विद्यार्थीहरूले सिर्जना गरेका सृजनशीलता त्यहाँ प्रदर्शन हुन्छ। त्यसपछि हामीले त्यहाँ युनिभर्सिटीको सबैभन्दा आज हामीलाई विद्यार्थी वर्गलाई एउटा निराश पारेको हाम्रो पोलिसी चाहिँ युनिभर्सिटीको समस्याहरू छ। त्यसलाई चाहिँ हामीले के भने युनिभर्सिटी इन्फो भनेर फरक प्याकेजमा नेपालका सबै विश्वविद्यालयका एक एक स्टल रहने गरी, त्यहाँको अथोराइट रहने गरी, युनिभर्सिटीको प्रोग्रामहरूको बारेमा, युनिभर्सिटीको समस्याहरूको बारेमा, युनिभर्सिटीले गर्न सकेका कामहरू, नसकेका कुराहरूलाई सुझावको आधारमा एउटा कन्क्लुजन निकाल्ने गरी हामीले युनिभर्सिटी इन्फोको डेस्क पनि राख्दैछौँ। त्यस्तै गरी हामीले पोलिसी मेकर तथा आवाजकर्ताहरूलाई समेट्ने गरी विभिन्न प्रख्यात अथवा ख्यातिप्राप्त आफ्नो क्षेत्रमा प्रख्यात बन्नुभएका मिडिया जगतका सर्दे व्यक्तिहरू, पोलिटिकल्ली चाहिँ पोलिसी मेकिङमा राम्रो रोल राख्न सक्ने हजुरको प्रतिभाशाली, एकदमै हामी भन्छौँ शक्तिशाली नेताहरू, सबै पार्टीका सबैलाई हामीले त्यो डिबेट एन्ड डायलगमा चाहिँ सहभागी बनाउनेछौँ। र यो मुलुकको विशेष गरी हामी शिक्षा प्रणालीको लागि, विशेष गरी युवा विद्यार्थीहरूको यो प्लानको आजको कारण के हो, हामीले देखेको कुरा तथ्यसहित र यसलाई रोक्ने कुरा विषयवस्तु के हो, त्यो तथ्यसहित चाहिँ हामीहरू यी खालका प्रोग्रामहरू गर्नेछौँ। त्यस्तै गरी हामीले विभिन्न स्कूलहरूलाई हामीले कस्तो, आज म रेडियोबाट पनि अनुरोध गर्न चाहन्छु, हामीले सरकारी स्कूलहरूले स्टल राख्न चाहँदाखेरि हामीले निशुल्क भनेका छौँ। यसमा कुनै पनि खालको कन्सल्टेन्सीहरू, कुनै पनि विदेश प्रेरित गर्ने खालका कुनै, यसमा कुनै टाइटलको कुनै स्थानै छैन, हामीले त्यो प्रोग्रामतिर हामीले सोचेकै छैनौँ। एकदम म यो कार्यक्रमको माध्यमबाट कतिपय डाउट लाग्न सक्छ, किनभने हामी कार्यक्रमहरू आयोजना गर्छौँ त्यसलाई धान्न नसक्दाखेरि हामी जुन पनि खालको कम्प्रोमाइज गर्ने हाम्रो पुरानो समस्या थियो, त्यसैले हामीले यसलाई त्यो छलफलमै राखेका छैनौँ। कुनै पनि सरकारी स्कूलले, नेपालको कुनै पनि क्षेत्रमा सामुदायिक स्कूलले, मेरो विद्यार्थीले यस्तो पेन्टिङ गरेको छ, मेरो विद्यार्थीले यस्तो इनोभेसन क्षेत्रमा काम गरेको छ, मेरो विद्यार्थीले यस्तो खालको चाहिँ प्रविधिको निम्ति चाहिँ उनीहरूले कन्सर्न गरिरहेका छन् भनेर उसले स्टल ल्याउन चाह्यो भने हामीले निशुल्क त्यसलाई प्रमोट गर्ने गरी हामीले सरकारी विद्यालयको लागि हामीले खुल्ला गरेर हामीले रजिस्ट्रेसन आह्वान पनि गरेका छौँ। काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रबाट ठूलो मात्रामा विद्यार्थीहरूको त्यहाँ सहभागिता हुँदैछ। त्यस्तै गरी विभिन्न प्राविधिक कलेजहरूमा आज वर्ल्ड एउटा चाहिँ रोबोटिक्स कम्पिटिसनमा गइरहेछ, उनीहरूले विज्ञान प्रविधिले युद्धदेखि सिर्जनासम्म सबै कामहरू रोबोटको माध्यमबाट गरिरहेका छन्। तर हामीहरू धेरै पछि छौँ, हामीले तीन टाइटलमा चाहिँ नेपालका विद्यार्थीहरूले तयार गरेका रोबोटहरूको कम्पिटिसन गराउँदैछौँ, रोबोटिक्स कम्पिटिसन। त्यो चाहिँ हाम्रो एउटा अर्को आकर्षणको कार्यक्रम हो, जसबाट धेरै हाम्रा प्रतिभाहरूले तयार गरेका सामग्रीहरू हेर्दै अगाडि आउनुहुनेछ। यहाँको शैक्षिक गुणस्तरीय सुधार भएको स्कूलहरू, त्यसपछि हामीले हाम्रो स्टेजहरू हुन्छ भेलकुटी मण्डपको खुल्ला चौरमा, जब विद्यार्थीहरू जब अभिभावकहरू प्रवेश गर्नुहुन्छ दिनको 3-4 बजेको हुनेछ, त्यति बेला घडीमा हामीले प्रवेश पूर्ण रूपमा निशुल्क भनेका छौँ। र हामीले नेपालमा एकदमै पछिल्लो समय आजको युवा पुस्ताका लोकप्रिय कलाकारहरू, आजको आधुनिकता र हिजोको क्रान्तिलाई हामी सँगै जोडेर एउटा स्टेजबाट पर्फर्मेन्स गराउँछौँ। जेठको 1 गते हामी जोन चामलिङ एन्ड टिम, जेठको 2 गते डेलिमेन्स, जेठको 3 गते हामीले निकै चर्चित ब्यान्ड अनुप्रस्थको प्रस्तुति हुन्छ। सँगसँगै के भने नेपालको रिभोल्युसनमा भएका धेरै कुराहरू छन्, हामीले यसलाई के भनेका छौं भने एउटा परिवर्तनको आन्दोलनमा संघर्षपछि आधुनिकतातर्फको एउटा प्रस्थान बिन्दु, नेपाली विद्यार्थीलाई आशा जगाउने, त्यहाँबाट जब निस्किन्छ विद्यार्थी 6:30-7 बजे घर पुग्छ नि, उसको मनमा फेरि होप ब्याक होस् क्या, ओ मेरो लागि यहीँ ठिक रहेछ, त्यो झल्काउने गरी हाम्रो कार्यक्रम हो।
0: अखिलले प्रोग्राम गरेको रहेछ, त्यो पनि एमाले अखिलले प्रोग्राम गरेको रहेछ, निसङ्गको साथी त किन जाने र त्यो पार्टीको प्रोग्राम हो भन्ने भाव चाहिँ कसैले पनि नराखेको हुनु।
1: हामीले यति बेला 50,000 हाम्रो इन्भिटेसन पासहरू बजारमा छन्, विभिन्न एकदमै हाइपर हामीलाई राम्रो इन्फ्लुएन्स राख्न सक्ने सोसियल साइटहरू, मिडियाहरूले हामीलाई कोलाबोरेसन गर्नुभएको छ, सहयोग गर्नुभएको छ हाम्रो यो इभेन्टहरूलाई राम्रो मानेर। त्यहाँ कुनै पनि ठाउँमा झण्डा पनि छैन, नाम पनि छैन, किनभने यो विद्यार्थीको कार्यक्रम हो। हामीले के भनेका छौँ भने के हामी अपडेटेड हुनुपर्छ कि आउटडेटेड हुनुपर्छ। आज विद्यार्थी संगठन अथवा विद्यार्थी स्टुडेन्ट मुभमेन्ट भनेको नेभर इन्ड मुभमेन्ट हो, यो कहिल्यै सकिँदैन, तर हामी सकिन्छौँ भने त हाम्रो व्यवहारले सकिन्छौँ, त्यसैले यसमा कुनै पनि प्रतिस्पर्धा छैन। यो फेस्टिभलभन्दा अझ यसलाई एजुकेसन मानेर अरू मित्र संगठनहरूले पनि योभन्दा अझै अपडेटेड प्रोग्रामहरू गर्नको निम्ति म आह्वान गर्न चाहन्छु, किनभने मानिसहरू रह्यो भने, युवाहरू रह्यो भने, विद्यार्थीहरू रह्यो भने मात्रै देश रहन्छ, देश रहँदा मात्रै हामी रहन्छ।
0: सामान्यत विद्यार्थी भनौँ न विद्यार्थी संगठनहरूले कार्यक्रम गर्यो भने त त्यो आफ्नै बारेमा बढी व्याख्या गर्ने, आफ्नो विचारलाई लाद्ने कुरा हुन्छ। यसले चाहिँ विद्यार्थीको विचार बदल्नका लागि मद्दत गर्छ।
1: यसले हाम्रो कन्सर्नै यति मात्रै रह्यो कि मानिस नै नरहेको एक दिन कुनै बेला आज त्यो एउटा पोलिटिकल्ली स्टेटस अथवा उनीहरू एउटा स्टेटसमा बन्न सक्छन्। एक पाला भारतमा त्यहाँ धार्मिक हिसाबले लडाइँ प्रारम्भ भएको थियो, उनीहरूले त्यसलाई एजेण्डा बनाएका थिए र जो आज त्यहाँ रुलिङ पार्टीहरू गर्छन्। त्यति बेला मलाई बिहारमा लालु यादवले भनेको मलाई एउटा स्पिचको चाहिँ मलाई याद आउँछ। म त्योभन्दा अरू पोलिटिकल्ली अरू थटमा म जान चाहन्न। जति बेला उनले भनेका थिए बिहारमा एउटा रथयात्रा आरवाणीको रथयात्रा प्रवेश गर्दै थियो, जब मानिस नै रहेन भने मस्जिदमा को हुन्छ, के अरे पण्डितै रहेन भने मन्दिरमा घण्टी कसले बजाउँछ। त्यसैले यो मानव नरसंह विरूद्धको यो अभियानमा मेरो समर्थन हुँदैन। त्यस्तै विद्यार्थी नै नरहे, देशमा मानिसहरू नै नरहे, थटले कहाँनिर काम गर्छ। त्यसैले यो एउटा ब्रेक भन्छ नि, काहीँ न काहीँ एउटा आशा जगाउने, काहीँ अँध्यारोमा उज्यालो बत्ती बले जस्तो एकदमै अनकन्टार गुडिरहेको एउटा टायरलाई चाहिँ ब्रेक गर्न राखिएको ब्रेकर जस्तो, एउटा अब चाहिँ छैन है भन्ने ठाउँबाट, सुक्खा ठाउँबाट चिस्यान भेटिए जस्तो एउटा सम्भावनाको। र संसारमा भन्ने गरिन्छ स्वर्ग ब्रह्म, नेपाल स्वर्ग हो, यो चिजलाई स्थापित गर्ने कुरा। र हामीहरू विभिन्न चक्रिय हिसाबले, भू राजनीतिक हिसाबले ठूलो डोमिनेसनमा छौँ। हामीहरूकै माध्यमबाट मात्रै हाम्रो देश बन्न सक्छ, न ओभर इमोसनल, न धेरै एक्साइटेड, मात्र एक स्टेपको धक्का अथवा एउटा खालको चाहिँ मेहनतले निकाल्न सक्ने नतिजाको निम्ति चाहिँ हामी यो काम गर्दैछौ।
0: रेडियो हरिको स्टुडियो कमेडी हाइट नारायण शर्मा मार्ग बानेश्वरबाट बोलिरहेका छौ। मेरो नाम दिपेन्द्र, स्टुडियोमा आज प्रकाश पौडेल हुनुहुन्छ। अघि नै फर्मल्ली चिन्जान गराइन, मैले माफी मागे तपाईँसँग। प्रकाश पौडेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको चाहिँ केन्द्रीय सचिव हुनुहुन्छ र केन्द्रीय प्रवक्ता पनि हुनुहुन्छ संगठनको, विद्यार्थी संगठनको। र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेठको 1 गते 2 गते र 3 गते काठमाडौँको भ्रिकुटी मण्डपमा एउटा वृहत खुल्ला कार्यक्रम गर्दैछ, जहाँ चाहिँ हरेक विद्यार्थी र हरेक अभिभावकले आएर आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ। मैले मोटामोटी पाएको तिनजेलको इन्फर्मेसन चाहिँ तपाईँले आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ, खास गरी शैक्षिक उन्नति र प्रगतिका लागि। यो 3 दिनको काठमाडौँ भ्रिकुटी मण्डपको उत्सवले नयाँ ऊर्जा जगाइदियोस्, नयाँ सम्भावनाको ढोका खोलिदियोस् र विद्यार्थी संगठन भन्ने बित्तिकै ढुङ्गा हान्ने, आन्दोलन गर्ने, सड़क जाम गर्ने, अब अथवा आज प्रिन्सिपलको ढोकामा के अरे चाबी लाएर भन्ने जस्तो समाचार मात्रै सुनिरहेको बेलामा यसलाई अन्यथा नलैदिनु होला प्रकाशजी। हाम्रो आजको सोसाइटी कस्तो छ भने नेता भन्ने बित्तिकै बदमास हुन्, सरकारी कर्मचारी भन्ने बित्तिकै ठग हुन्, पत्रकार भनेपछि लुच्चा भन्ने टाइपको एउटा छ नि, अनि कलाकार भनेको नौटङ्की भन्ने जुन समाज मलाई कता कता भन्न मिल्थ्यो मिल्थेन, यसरी कुरा गर्न मिल्थ्यो मिल्थेन थाहा छैन। तर एउटा कुरा के छ थाहा छ भने हामीमा पोजिटिभ थट भन्ने कुरा चाहिँ हराउँदै गएको छ, सकारात्मक सोच भन्ने कुरा चाहिँ हामीले गुमाउँदै गएका छौँ। यो देशमा केही पनि हुँदैन, यहाँ पढेर केही पनि हुँदैन, होइन एउटा दुईटा कुरा मात्र सत्य हो, बुवा आमा सत्य हो, छोराछोरी सत्य हो भन्ने कुरा भन्दा बाहेकमा अरू धेरै कुराहरूमा विश्वास हराइरहेको बेलामा अखिलले जुन कार्यक्रम भ्रिकुटी मण्डपमा गरेको छ, यो म त भन्छु तपाईँले वार्षिक क्यालेन्डर बनाउनुहोस् है, हरेक जेठको 1 गते 2 गते 3 गते चाहिँ हरेक वर्ष यस्तो एउटा थिमेटिक बनोस्। अझ सक्नुहुन्छ भने हामी काठमाडौँ मात्रै किन, हामी यही कुरा विराटनगरमा किन गर्न नसक्ने, यही कुरा हामी जनकपुरमा किन गर्न नसक्ने, यही कुरा वीरगञ्जमा किन गर्न नसक्ने, होइन यही कुरा हामीले चितवनमा गऱ्यौँ भने, पोखरामा गऱ्यौँ भने, बुटौलमा गऱ्यौँ भने, दाङमा गऱ्यौँ भने, नेपालगंजमा गऱ्यौं, सुर्खेतमा गऱ्यौं, धनगढीमा गऱ्यौं भने कम्तीमा त्यहाँका विद्यार्थीहरूले पनि आफ्नै घरभित्रको सम्भावना थाहा पाउँथे कि भन्ने थोरै तपाईँको लागि फिडब्याक पनि हो। हामी एकैछिनपछि आउनेछौँ खुल्लु डट कमको साथमा रहनुहोला।

भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन यसमा कुल धुली डट कम ग्याप सोलुसन यसमा कुल धुली डट कम

0: Braxton.
1: रेडियो अडिटी स्टुडियो कमेरी हाइट रामेश्वरमार्गका बालेश्वरबाट बोलिरहेका छौ। मेरो नाम दिपेन्द्र, यो खुनमुली डट कम हो। देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.eradio.com हाम्रो पात्र मोबाइल एपमा पोडकास्टको रूपमा पनि तपाईँले सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा लाइभ पनि सुन्न सक्नुहुन्छ। युट्युबमा हामीले संग्रहलाई यो कपीलाई संग्रह गर्न सजिलो हुन्छ भनेर रेडियो अडियो 106.3 सायद युट्युब च्यानल हो, खुल्नु डट कम भनेर युट्युबमा खोज्नु भयो भने पनि सम्भव त फेला पर्छ होला। हेर्नुहोस्, तपाईँका सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने हाम्रो वाट्सएप नम्बर 98010 81610 सधैँ खुला छ। थुप्रै साथीहरूको फिडब्याक पाइ पनि रहेको छु मैले। र त्योभन्दा पनि महत्वपूर्ण कुरा, हामी राम्रो कामको तारिफ गर्न सिक्यौं, असल कामलाई मल्टिप्लाई गर्न सिक्यौं, नराम्रो कुरा छ भने माइनस गर्न सकियोस्। अनि आज कुल्लु लटकमा सत्र सुन्दाखेरि दिपेन्द्रले पनि एमालेकै रहेछ क्या हो, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सचिवलाई स्टुडियोमा ल्याएछ भन्ने कतै परा छ भन्ने तपाईँको मनमा त्यस्तो परा रहेछ कि म केही भन्दिनँ होइन, किनभने म कुन विचारधाराको भन्ने कुरो मलाई मात्र थाहा छ होइन। तर अखिलले जे काम गर्दैछ प्रकृति मण्डलमा 1 गते 2 गते र 3 गते जेठको, त्यो चाहिँ साँच्चै राइट टाइममा, अब राइट टाइम भन्दा नि अप्ठ्यारो टाइममा गरेको राइट डिसिजन भन्ने लागिरहेछ। मैले फेरि प्रकाशजीलाई रिपिट गर्न चाहेँ कि सपना बोकेर आउनुहोस्, योजना बोकेर आउनुहोस् र केही कुरा लिएर जानुहोस् भन्ने भन्न मिल्छ अभिभावक र विद्यार्थीलाई।
2: एकदमै यो कार्यक्रम अझै बढी म अनुरोध गर्न चाहन्छु, सन्तानहरू अथवा छोराछोरीहरू बुवा आमाहरू सँगै हात समातेर सँगसँगै त्यो कार्यक्रममा चाहिँ आधा जति विद्यार्थीहरू आधा जति अभिभावक देख्न पाउँदा अझै बढी हामी सफल महसुस गर्नेछौँ। किनभने यो चीजको आवश्यकता आज हरेक घरमा, हरेक परिवारमा, हरेक अभिभावकमा, हरेक बच्चाहरूमा छ। एउटा पारिवारिक मित्रताको, एउटा सम्भावनाको सँगै दृश्यावलोकनको, त्यसैले यो कार्यक्रम चाहिँ बुवा आमा छोराछोरी जो अहिले इक्जाम भ्याएर हामी धेरै ठाउँमा अहिले धेरै कफी सपमा धेरै चिया पसलहरूमा हामी डुलिरहेका हुन्छौँ, हामी उहाँहरूसँग सोधिरहेका हुन्छौँ। त्यो मध्ये धेरैजना जति अहिले भर्खरै 12 इक्जाम दिएको विद्यार्थीहरू हुनुहुँदो रहेछ, काठमाडौँको धेरै ठाउँहरूमा हामीले यसरी हाम्रो साथीभाइहरूलाई चाहिँ त्यो सर्वेको लागि पठाएको छौँ। त्यसमा
1: अलिक जाडो जाडो जस्तो भयो र एसी बन्द
2: भित्र छिर्दा तपाईँले पनि अलि न्यानै भन्नुपर्ने कुरा चाहिँ कुलै भएको छ हाम्रो, किनभने प्रोग्राम पनि कुल भएको हिसाबले त्यति हाइपमा गइरहेको छ, भित्रको वातावरण र कुरा गर्ने त्यो पनि रह्यो। त्यसैले यो कार्यक्रम चाहिँ एउटा पारिवारिक कार्यक्रम हो, यसलाई अभिभावक सहित हामी एउटा त्यो डिटेल पनि हामी राख्न चाहन्छौँ, किनभने हामी धेरै गम्भीर छौँ यो विषयमा। यसलाई चाहिँ एउटा कार्यक्रम शुरूआत भयो, एक दिन अन्त्य भयो भन्ने कुराको मात्रै होइन, यसले के दिन सक्यो, के पाउन सक्नुभयो, हामीले अझै के कुरा थप्नुपर्छ तपाईँले अगाडि नै भन्नुभयो। यसलाई हामी एउटा नियमित कार्यक्रम, किनभने कुनै पनि अपडेटेड भर्सन मात्रै बजारमा सफल छ, हामीले कुनै ब्रान्डहरूको कुरा गरौं, बजारमा आइरहेका जति पनि ब्रान्डहरू छन् जसले आफूलाई अपडेट गरे ती आज पनि अलाइभ छन्, जसले आफूलाई म त सस्तै छु ठिकै छु बजारमा चल्ला किनभने मानिसहरू सस्तो रुचाउँछन् भन्नेहरू चाहिँ समाप्त भएको चरण छ। त्यसैले यो कुरालाई पनि हामी मनन गर्छौं र अहिले हामी पूर्ण रूपमा केन्द्रित के छौं भने यसको स्टार्टअपसँगै अत्याधिक अभिभावक र विद्यार्थीको सहभागितासँगै यसको एउटा कन्क्लुजन सहितको एउटा निश्चित कार्यक्रम अवधिको अन्त्य र त्योपछि हामी नयाँ सोचमा चाहिँ अवश्य पनि हामी जानेछौँ। तपाईँहरूसँग अभिभावक विद्यार्थीहरूसँग हामीसँग अहिले लाखौंजनाहरू चाहिँ हामीसँग सम्पर्कमा
1: अलिकति मलाई जोड्न मन लागेको छ यहाँ चाहिँ, जस्तो काउन्सिलिङको पाटो भन्नुभयो नि त्यहाँ के टेक्स्टहरू हुन्छ इन्जिनियरिङ पढ्नेका लागि, इन्जिनियरिङमा पनि विभिन्न विधा होला, जस्तो वनको विषय पढ्ने कि नपढ्ने, एग्रिकल्चर पढ्ने कि नपढ्ने, होइन ब्याचलर कहाँ पढ्ने अथवा सर्टिफिकेट लेभल कहाँ पढ्ने भने स्टल हुन्छ, कस्तो हुन्छ त खाका?
2: करियर काउन्सिलिङको लागि हामीले कस्तो इस्युमा प्रायोरिटी दिएको छौँ भने तपाईँले भन्नुभयो जस्तै जति पनि युनिभर्सिटीहरू छ त्यसले आफ्नो त्यहाँको बारेमा जानकारी त गर्नु, तर एउटा चाहिँ प्रभावकारी इन्फ्लुएन्सरहरू जो चाहिँ विद्यार्थीहरुको चाहिँ प्रेरणाका स्रोत साच्चैमा बनिराख्नु भएको छ उहाँहरुको माध्यमबाट सबै अध्ययनको सम्भावना हामीले त आज त म्याक्सिमम यो ब्रेन ड्रेनको समस्या छ मसल ड्रेनको समस्या छ हामीले मानिसहरु अथवा हाम्रो समूह यति धेरै ओरिट भइराखेका छौं कि हामीले सुरुवात कहाँबाट गर्ने भन्ने छ त्यसैले यी सबै कुराहरुलाई समेट्ने गरी सेसन सेसनमा हामीहरूले प्रोग्रामहरू बनाएका छौं र जसमा चाहिँ कस्तो खालको मनोविज्ञानले कस्तो पढाइ पढ्ने होइन अब आफ्नो रुचिको विषय के छ पारिवारिक रुचिले मानिसलाई कहाँ पुर्याए ती इक्जाम्पलका कुराहरूदेखि धेरै कुराहरूलाई जोडेर विद्यार्थीहरूले स्टल वाइज प्यानलमा यो छलफलहरूमा सरिक हुनेछ र हाम्रो वेबसाइट छ तपाईँहरूले नोट गर्नुहोला www.studentfest2024.com यसमा चाहिँ जुन जुन प्यानलहरूमा तपाईँहरू सरिक हुन चाहनुभएको छ जस्तै हामी लाइभ पेन्टिङ प्रोग्राम राखेका छौँ तपाईँहरू मजाले लाइभ पेन्टिङसँग रिलेटेडहरूले चाहिँ त्यो गर्न सक्नुहुन्छ यी सबै खालका इभेन्टहरू छन् ब्लड डोनेसनको प्रोग्राम हामीले राखेका छौँ सेवाभाव कतिपय विद्यार्थीहरूको प्रारम्भ हुनसक्छ हरेक 18 वर्ष केक काटेर होइन ब्लड डोनेसन गरेर मनाऊ भन्ने खालको कोटेसन पनि त्यति नै हाइपमा छ यो चाहिँ धेरै खालले चाहिँ एउटा माहौलको प्रोग्राम अथवा आफ्नो निम्ति चाहिँ एउटा मेमोरी चाहिँ क्याच गर्ने चाहिँ अवधि छ त्यसैले वेबसाइटमा सबै डिटेलहरू छ तपाईँहरू त्यहाँ जानुहोस् तपाईँले जुनमा इन्ट्रेस्ट लाग्छ तपाईँलाई भोलिन्टियर बन्न मन लाग्यो रोबोटिक्सको म भोलिन्टियर बस्यो भने त्यहाँ फर्म भर्न मिल्छ हाम्रो साथीभाइहरूले तपाईँलाई रिप्लाई गर्नुहुन्छ तपाईँलाई प्रोग्राममा म डायलग एन्ड डिबेटहरूमा म सरिक भएर म केही कुरा चाहिँ संवाद गर्न चाहन्छु भन्नुभयो भने तपाईँले ती सबै कुराहरू हामीले फेसिलिटेट गरेका छौँ त्योमा सरिक भएर गर्न सक्नुहुन्छ
1: विकृति मण्डलको प्रोग्राम भन्ने बित्तिकै पहिला पहिला हामी एक्जिबिसनको कुरा पढिसक्यौँ किनमेलको कुरा एक्जिबिसन भन्दा पनि पछि आएर यो जुत्ता मेला त्यहाँ सधैँ चलिरहेको हुन्छ मोटरसाइकलको एक्सचेन्ज मेला पनि सुन्थ्यौँ यसपालि त बुद्धिको एक्सचेन्ज हुने भएछ होइन
2: बुद्धिको एकदमै त्यो अनुभवको सपनाहरूको अनि त्यो त फ्रस्ट्रेसन फ्याँक्ने ठाउँ भन्छु म त्यसलाई किनकि मानिसहरू हामी साँच्चै ओरिएट भएको छौँ कि कसैले पनि कसैलाई रोकिएर टाइमै नदिने डेडिकेटेड नहुने इस्युहरूमा डिप नजाने हाम्रो पुरानो समस्या भएको छ तपाईँले अगाडि प्रारम्भमा पनि भन्नुभएको थियो हामी एउटा ट्रेन्डको शिकार भएको छौँ धेरै चिजहरूलाई मलाई लाग्छ त्यो दिन सबै कुराको समाधान त नहोला तर एउटा गुड स्टार्टअप चाहिँ हुन्छ
1: सुरुवात त शुद्ध मात्रै हुने हो कम्तीमा सोचौ के गरौँ भन्ने हो र अभिभावकका लागि विद्यार्थीका लागि जेठको 1 गते 2 गते र 3 गतेको एउटा चुल्यो निम्तो कति बजीबाट सुरु हुन्छ
2: हामीले त्यसलाई बिहान 10 बजीबाट सुरुवात
1: 10 बजीबाट सुरु हुन्छ विकृति मण्डलमा तपाईँले भर्खरै एसई दिनुभएको छ अथवा 12 कक्षाको इक्जाम दिनुभएको छ अथवा पढ्नु भएको छैन तपाईँले कति पनि पढ्नु भएको छैन तपाईँको पढाइमा रुचि छैन भने पनि मेरो विचारमा तपाईँ त्यहाँ जानुभयो भने नेपालको अबको शैक्षिक बाटो कस्तो हुनुपर्छ तपाईँले नपढेर केही पनि भएन सबै मान्छेले पढ्नै पर्छ भन्ने छैन होइन त्यो हाम्रो एकाडेमिक क्वालिफिकेसन चाहिन्छ भन्ने पनि छैन तर तपाईँले बुझ्नुभयो भने एकजना ट्याक्सी चलाइरहनु भएको दाई एकैछिन भिकुटी मण्डलको 1 गते ट्याक्सी अडाउँछु र म त्यहाँ मेला चलिरहेको रहेछ भनेर तपाईँले बुझ्न जानुभएको भने आउनै पर्छ तपाईँको छोराछोरीले एससी दिँदै हुन्छ आउनै पर्छ तपाईँको छोराछोरीले के अरे प्लस टू दिँदै हुनुहुन्छ भने के कतातिर गइरहेको छ समाज भन्ने कुरा तपाईँले बुझ्नुहुन्छ यो चाहिँ यहाँ ठ्याक्कै विद्यार्थी नै जाने अभिभावकै जाने भन्दा नि विद्यार्थी नभएकाहरू र अभिभावक नभएकाहरूले पनि के भन्दा यो सिकाइले हाम्रो भविष्य कता जाँदो रहेछ भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्छ अनि त्यो कुरा तपाईँले थाहा पाउनुभएको कुरा चाहिँ भान्जीलाई भनिदिनु भयो भने भतिजीलाई भनिदिनु भयो भने बुहारीलाई भनिदिनु भयो भने म अस्ति भ्रिकेट मण्डप गएको थिएँ यस्तो यस्तो रहेछ नि त त्यो मैले सुनेको है यो त प्रकाशी सुने हो कि होइन के पूर्व प्रधानमन्त्री केपी ओलीले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ अरे एमसीको रूपमा
2: जो हाम्रो पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा उहाँ सबैभन्दा अपडेटेड भर्सन हो हरेक कुरामा उहाँलाई हामी हेर्न सक्छौँ जो त्यो एउटा बिग कास्टिङ हुन्छ नि त त्यो दिनको हाम्रो प्रोग्राम चाहिँ त्यो फेममा चाहिँ
1: सूर्य मात्र हो कि थाहा छ सरप्राइज पनि होला यो तर त्यो दिनमा चाहिँ सबै प्रमुख अतिथि हुने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ एज अ कार्यक्रम होस्ट भन्दाखेरि होइन मैले त्यो राजा राजमलले रेडियोको चाहिँ 1200 गाइजुदा चलाएको फिल भइरहेछ क्या मलाई होइन त्यो भइदियोस् न अलिकति
2: प्रोग्रामलाई हामीले जस्तै हामीले के बनायौँ भने एउटा कार्यक्रममा सञ्चालक हुन्छ, धेरै ठुला मान्छेहरू सबै अतिथि प्रमुख अतिथि हुन्छन्, पालै पालो बोल्छन्, यो बोल्नु नपाउँदा अर्को मन कोडिन्छ, प्रमुख अतिथि भएको मान्छे अन्त्यमा आउँछ लामो बोल्छ, त्यो होइन। हामीले यो प्रोग्रामलाई चाहिँ एकदमै सरप्राइज, एकदमै इन्ट्रेस्टिङ प्रोग्रामहरू चाहिँ एकदमै हामीले घटनाक्रमहरूलाई सामान्य लिनुपर्छ भन्ने हिसाबले हामी प्रयास गर्ने मोडमा छौँ।
1: र मैले मोहन तपाईँको केन्द्रीय सदस्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी हुनुहुन्छ, केन्द्रीय सदस्य मोहनले पनि मलाई छोसो कुराकानी गरेको सुनेको थिएँ। सधैँ हामी यस्तो प्रकारहरूमा गर्ने भनौँ न राजनीतिक आस्था बोकेका कलाकारहरू मात्रै त्यो स्टेजमा पर्थे, यसपालि चाहिँ युवाको आस्था बोकेको, विद्यार्थीको आस्था बोकेको, नयाँ पुस्ताको आस्था बोकेको को चाहिँ बढी पावलता छ र सँगसँगै दिशा त अलिअलि आइ नै हाल्छ। यसले मलाई अर्को रमाइलो लाग्यो खास,
2: किनभने हामीले यसलाई जोड्नु चाहिँ कसरी पर्दो रहेछ भने जस्तै पोलिटिकल पार्टीहरू किन मानिसहरूको त्यो फ्लेभर भन्छ नि त्यो गुड फ्लेभरको एकदमै चाहिँ एकदम चाहिँ हगिङ फ्रेन्ड बन्न सकेनन्, अगमाल गर्ने टाइपको साथीहरू किन सिम्बल बन्न सकेनन् भने हामीले सधैँ आफ्नो त्यो थटलाई मात्रै हामी प्रस्तुत गर्न खोज्दो रहेछ। जस्तै त्यही गीतहरूबाट मान्छेहरूले क्रान्ति गरायो भने त गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, होइन यो देशको मुखार फेर्नलाई उठ, हातमा कलम हुनेहरू कलम लिएर उठ, साथमा केही नहुनेहरू आवाज लिएर उठ, बाजा बजाउन जानेहरू बाजा लिएर उठ, बुद्धिजीवीहरूले कलम चलाए, श्रमिक मजदुरहरूले श्रम गरिरहेको ठाउँबाट क्रान्तिको निम्ति उभिए, यी सधैँ प्रिय छन्। तर सँगसँगै हामीले यो प्रोग्राम कुन चरणमा गरिरहेका छौं, मन बलिएको बेला, मानिसहरूलाई दिक्क लागेको बेला,
1: मन आत्तिएको बेला,
2: युवा विद्यार्थीहरू ओरिएट भएको बेलामा, हावा जस्तै मलाई उड्न मन छ नि जुन चामलिङसँगै गीत गाउँदा, होइन कुनै बेला अनुप्रस्थाको एकदमै त्यो एकदम हाइप कसो हुन्थ्यो, दिन यस्तो पनि रहेछ, यो गीतहरूले साँच्चै छुन्छ क्या, द एलिमेन्ट्सको गीतहरू पुतली चाहिँ रियल भाइब छ कि, हामीले जोड्न मात्रै खोजे हो कि। मैले अगाडि पनि भनेको थिएँ नि एउटा कम्बो, आजभोलि रेस्टुरेन्टतिर तपाईँ जानुभयो भने कम्बोमा पाउँछ नि दुईटा डल्ला, एउटा एउटा के एउटा
1: चाउमिन, होइन
2: सारा चिज, यो के भने कम्बो प्रोग्राम हो क्या, गेटबाट निस्किँदाखेरि नहोस् क्या, एकदमै
1: चिल्याक्स टाइप, एकदम
2: आज चाहिँ मलाई दामी ठाउँमा आए भन्ने परिस्थिति चाहिँ हामी निर्माण गर्न खोजिरहेका छौँ।
1: त्यही कुरा सुनेर आज खुल्लो लटकममा तपाईँलाई बोलाएको हो, मलाई चाहिँ यो ढाँट्नु हुँदैन, के दिनु हाम्रो किरण केसी राईले भन्नुहुन्छ कि दिनु मरे जानुपर्छ किरण दाँती भन्नुहुन्थ्यो, र यो प्रमोसनल प्रोग्राम नै हो आज नियत बस्ने हामीले अखिलले विद्यार्थी सङ्गठन अखिलले चाहिँ जुन भिकुरीमा नव प्रोग्राम गर्दैछ यो प्रोग्राम नेपाल विद्यार्थी सङ्घले पनि गरिदियोस्, यस्तै प्रोग्राम के अरे अखिल क्रान्तिकारीले पनि गरिदियोस्, यस्तै कार्यक्रम राप्रपाको सँग सम्बन्धित पार्टीहरूले पनि गर्छन्, केही फरक पर्दैन, जसले सोसाइटीलाई राम्रो इम्प्याक्ट पार्छ, होइन त यहाँ तपाईँ आस्था बोकेर आउनु पर्दैन र आस्था बोकेर फर्किनु पर्दैन, होइन कि पर्छ पर्दैन,
2: सपना बोकेर उत्सुकता बोकेर आउने
1: ढुक्क भएर फर्किनु,
2: आशावादी बनाऊ अभियान, त्यो निराशा भने खतरनाक रोग हो।
1: र यो कुरा चाहिँ मलाई लागेको छ यदि कुनै पनि गाउँपालिकाको जिम्मेवार अध्यक्षले उपाध्यक्षले अथवा त गाउँपालिकामा तपाईँ चल्लो पुर्दो पार्टीको नेता हुनुहुन्छ अथवा तपाईँ गाउँपालिकाको चाहिँ चल्लो पुर्दो वडाध्यक्ष हुनुहुन्छ, वडा सदस्य हुनुहुन्छ, सदस्य हुनुहुन्छ भने यो हेर्नु राम्रो कारण जति मल्टिप्लाई गरे पनि केही फरक पर्दैन क्या, होइन कसैलाई त्यो क्रेडिट दिइराख्नै पर्छ भन्ने छैन क्या, मलाई एउटा कुरा के थाहा, मलाई एउटा कुरा के विश्वास छ भने थाहा छ भन्दा नि भरत मनोहर अधिकारी सायद अर्थमन्त्री हुनुहुन्थ्यो होला, मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो होला सायद एमालेको नौमिनी कालमा
2: 51 सालको
1: कुरा, त्यो बेलामा चाहिँ के अरे आफ्नो गाउँ आफै बनाऊ भनेर अभियान सुरु भयो क्या, हो सायद त्यो बेला 300 रुपियाँ दिन्थ्यो, 3 लाख रुपियाँ दिन्थ्यो अरे
2: वर्ष,
1: अनि त्यो बेलामा चाहिँ बुढा आमा बुवाको लागि वृद्ध भत्ता भनेर कति थियो,
2: 100 रुपियाँ
1: झट्टा हेर्दा त 100 रुपियाँ केही नै थिएन, तर त्यसको मिनिङ आज भएर मेरो बुवा आमा लगभग 74 वर्षको हुनुभयो, बुवा 82 वर्षको हुनुभयो, बुवा आमाले वृद्ध भत्ता बुझ्नुहुन्छ अनि मलाई एकदम रमाइलो लाग्ने चाहिँ म आमा आमा बुवा कान्छो छोरा होइन अनि म गाडी चढेर आमालाई भेट्न चाहन्छु होइन अनि कारण आमाले मलाई खुसुक्क तँलाई अलिक दुःख छ होला ला आफ्नो पैसा दिनुहुन्छ क्या त्यो पैसा म लिन्छु क्या फेरि मेरो श्रीमतीले आमालाई सुन आमालाई वृद्ध भत्ता आएको पैसा नि किन लिया भन्छ होइन आमाको यसमा चाहिँ आमाको माया छ क्या आमाको इमोसन छ मैले छोरालाई पैसा दिएँ भन्ने कुरामा क्या होइन कस्तो ठुलो मिनिङ लाग्छ होइन अनि मलाई अनि अहिले म जोड्न खोजेको चाहिँ यदि यदि त्यो बेलामा 51 सालमा एउटा सुरुवात नभइदिएको भए अहिले गाउँमा जति पनि टोल टोलमा घर घरमा कम्ती पनि पल्सर मोटरसाइकल होन्डा मोटरसाइकल यामाको मोटरसाइकल त पुगेको छ नि त कहीँ न कहीँ सुरुवात त्यो शून्यताबाट थियो
2: त्यो एउटा मोडेल थियो केही दिन अघि मैले इन्स्टाग्रामको रिलमा एउटा भिडियो देखेँ एकजना बाले पैसा गर्दै हुनुहुन्थ्यो उहाँले भ्याउनु भएन सँगै हिँड्नुभएको अर्को उहाँभन्दा अलिक कम उमेरको व्यक्तिलाई उहाँले दिनुभयो उहाँले पहिला एउटा बुढी औँठामा थुक लगाउनु भयो अर्कोमा लगाएर गर्न सुरु गर्नु त्यहाँ 12,000 थियो मान्छेहरूले कमेन्ट लेखे त्यहाँ अरू केही भनेको थिएन बा 3 महिनाको वृद्ध भत्ता बुझ्नुभयो त्यसैले एउटा ट्रेन भनिसक्यो त्यसले त्यसले एउटा अर्को के हो भने एउटा च्यालेन्जले किनभने यो प्रोग्राम कसरी आथ्यो भन्ने कुरामा हामी थोरै फ्ल्यासब्याकमा गयौँ भने एउटा थट बनेको थियो जसले चाहिँ यो कम्युनिस्टको विचारधारालाई एक्सेप्ट गर्छन् ती मानिसहरूले रिलेसन यी मानिसहरू चाहिँ एउटा उमेरमा पुगेपछि यी समाजका बोझ हुन् यिनीहरूलाई चाहिँ
1: 60 वर्ष
2: नागेपछि आज हामीले ठ्याक्कै त्यो टाइमले दिएको एउटा च्यालेन्ज थियो उहाँहरूले कार्यक्रम बनाउनुभयो र त्यो आज एउटा मुलुकको निर्माणको एउटा मोडेल भएको छ त्यस्तै यो इभेन्ट पनि अगाडि सुरुवातमा भन्नुभयो नि विद्यार्थी मुभमेन्ट धेरै ठाउँहरूमा अहिले हामीलाई चाहिँ धेरैजनाले एप्रिसिएट गरिराख्नुहुन्छ विद्यार्थी मुभमेन्ट भनेको ढुङ्गामुढा मुभमेन्ट हो विद्यार्थी मुभमेन्ट भनेको ड्याङडुङ हो विद्यार्थी मुभमेन्ट भनेको एकदम अराजक मुभमेन्ट हो हामीले योबाट हामीले देखाउन खोज्दैछौँ कि यो मुभमेन्ट स्मार्ट मुभमेन्ट हो यो नेभर इन्ड मुभमेन्ट हो र यो सधैँ जारी रहन्छ भन्ने हिसाबले यो कार्यक्रमको माध्यमबाट हामीले प्रमाणित गर्ने हामी प्रयास गर्नेछौँ र प्रारम्भमै तपाईँले भने जस्तै सुरुवात कसले गर्यो होइन आफूले के गर्यौं भन्ने विषयमा यसलाई अपग्रेड गर्दै लग्दाखेरि
1: अनि यही कुरा जोड्न खोजेको जस्तो संघीय सरकारहरूले गर्न सक्नुहुन्छ अहिले संघीयता भरे नेता पालीमा छ भनेर संघीय सरकारले यस्तो कुरा संघीय सरकारले यस्तो कुराहरूमा अप्लाई गरिदियो भने किन यो राम्रो काम हो क्या
2: इन्ड मुभमेन्ट हो र यो सधैँ जारी रहन्छ भन्ने हिसाबले यो कार्यक्रमको माध्यमबाट हामीले प्रमाणित गर्ने हामी प्रयास गर्नेछौँ र प्रारम्भमै तपाईँले भने जस्तै सुरुवात

मुख्यमन्त्री लिँदा हुन्छ, मन्त्री लिँदा हुनुहुन्छ, होइन उहाँले पनि यो मैले भृकुटी बन्दमा पछि हुने प्रोग्रामलाई एउटा ओनरसिप लिइदिनु होला, आफ्नै टुरमा गरिदिनु भयो भने वीरगंजको विद्यार्थी अथवा गण्डकी प्रदेशको विद्यार्थीले गण्डकी भित्रै सम्भावना देखोस् न, सुर्खेत होइन कर्णाली प्रदेशको विद्यार्थीले कर्णाली भित्रै सम्भावना देखोस् न, उनले सम्भावना देख्नको लागि फेरि भृकुटी बन्दमा आउनु नपरोस्। जस्तो तपाईँको यदि सुर्खेतको विद्यार्थी फेरि सम्भावना देख्न काठमाडौँ आउनुपर्छ भने अहिले सुर्खेतको मुख्यमन्त्रीको झण्डा हाल्न तपाईँले हिँड्नुको कुनै औचित्य छैन। मैले चाहिँ एउटा सेम्पल प्रोग्राम भएको हुनाले, यो पाइलट प्रोग्राम भएको हुनाले मलाई चाहिँ मलाई खासमा तपाईँले मेरो सम्बन्ध मैले जोडिदिनु भएको लोन मोहन, यो चाहिँ मेरो रिक्वेस्टमा यो प्रोग्रामको लागि चाहिँ जसरी हुन्छ सफल बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ मैले थप कुराकानी गर्न खोजेको। रेडियो अर्डीको स्टुडियो कमेडी हाइट नारायण मार्ग वाणिज्यबाट बोलिरहेको छौँ। स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र र प्रकाश चाहिँ सँगै हुनुहुन्छ। कुन्दुली.com को साथमा रहनुहोला।

0: नै हल्ली चल्ली हुन्छ अनि खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाई हुन्छ ब्रेकअप हो न टेन्सन करियरको कन्फ्युजन एजुकेसनको ट्रेजेडी अट्र्याक्सन
1: हामी रेडियो स्टुडियो कमेडी हाइट नारेश्वर मार्ग बालेश्वरबाट बोलिरहेका छौँ। स्टुडियोमा प्रकाशजी, प्रकाश पौडेल, एमाले अखिल। एमाले अखिल भन्दा के फरक पर्छ र
2: पर्दैन कि हामी
1: एमाले अखिल होइन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी के अरे पाँचौं भन्दै पहिला पहिला
2: यसका आठ नाम समय क्रम नाम
1: भनेको प्रकाश पौडेल सचिव हुनुहुन्छ तपाईँ। तपाईँ गण्डकीको प्रदेशको प्रमुख पनि हुनुभयो,
2: यो अगाडि पढ्दै
1: यो अगाडि हुनु। तपाईँको घर चाहिँ म्याग्दी
2: म्याग्दी बेनी
1: बेनी अनि रमाइलो अलिकति इन्फर्मली कुराकानी गरौँ। एक दिन भयो नि तपाईँ रेडियो पहिला नै प्रोग्राम चलाउनुमा छ
2: हो, ब्याक टु 13-14 वर्ष अगाडि।
1: हजुर,
2: एक दिन के थियो भने म त्यति बेला रेडियोमै भर्खर म उतातिर म्याग्दीतिर बोलिरहेको थिएँ। हामी एउटा इन्सिडेन्समा चाहिँ 3-4 महिनालाई काठमाडौँमा थियौँ, एउटा कार्यक्रमको क्रममा यस्तै ठाउँमा भेट भयो। मलाई एकदम कल भइरहेको छैन, मलाई कसले सजेस्ट गर्नुभयो म रेडियो अडियोमा पुगेँ। त्यति बेला रेडियो अडियोको बानेश्वरमा त्यहाँ चोकमा थियो रेडियो अडियो। गएको दिनमा प्रोग्राम बनायौँ हामीले, बोल्यौँ रेडियो अडियो, यो त भयङ्करै थियो, तपाईँलाई हामीले धेरै सुनिरहेका थियौँ। अनि कुरा के हो भने अर्को पनि प्रोग्राम अब आफ्नो प्रोग्राम रेडी गर्ने भन्ने भयो, तर समयक्रमले यहाँको प्रोजेक्ट अथवा जो जो कामको लागि हामी आएको थियौँ त्यो लामो समय रहेन, अनि ब्याक टु होम हुने परिस्थिति बनेर रेडियो अडियोको एक दिनको पाहुना बनेको थियो। आज तपाईँसँग बोल्न पाउँदा यो त धेरै खुसीको कुरा छ मलाई।
1: मलाई चाहिँ एक समय यस्तो थियो, हामी कोभिड पछि अब हाम्रो सोसाइटी कतातिर जान्छ, हामीसँग भएको फ्रस्ट्रेसनले के कुरा जन्माउँछ भन्ने कुरा अझै पनि एउटा निश्चित भएको छैन, होइन एउटा फेजमै हामी गुज्रिरहेका छौँ। अनि एक समय यस्तो थियो कि भ्याली बाहिर रेडियोमा काम गरेका साथीहरूको लागि पहिलो चोइस पहिलो रोजाई रेडियो अडियो भन्ने हुन्थ्यो, अनि मलाई अहिले पनि गर्व लाग्छ धेरै साथीहरू आउनुभयो। मैले तपाईँ म्याग्दीको साथी भन्ने बित्तिकै चाहिँ मैले प्रदीप कार्कीलाई सम्झेँ।
2: हजुर, प्रदीपजी परिवारसहित मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रमको माध्यमबाट धेरै सम्झना छ।
1: मलाई कार्यक्रमबाट भन्दा नि मलाई यो चाहिँ मैले एउटा सृजना गरेको एउटा आधार स्तम्भ मात्रै हो प्रकाशजी, अनि यहाँबाट थुप्रै साथीहरू हुर्किनु भयो, अघि बढ्नुभयो, मलाई यो मेरो

0: सूर्यगणपति गर्व लाग्छ है। मेग्दीबाट प्रदीप काठमाडौँ आए अनि काठमाडौँ कसैले रिफर गरे अनि म आइपुगे। क्लियर लाइन थियो, म जापान जान आएको, जतिन्जेल काम गर्छु, म इमान्दार काम गर्छु, मलाई काम दिनुहोस् भन्नुभयो। के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ हामीलाई रेडियोमा चाहिँ गीत चाहिँ रेन्डमली हाल्नु हुँदैन, सिलेक्सन गरेर हाल्नुपर्छ भन्ने थियो क्या हामीलाई। अनि त्यसमा यो काम गर्नुहुन्छ अनि गर्छु भने प्रदीप रेडियोमा काम गरिन्छ, प्रदीपसँग मेरो एकदमै इमोसनल अर्को एट्याचमेन्ट मैले भन्दाखेरि मलाई गर्व लाग्छ, सम्झि हुनुहोस् साथीलाई। फाइनेन्सियल एकदम क्राइसिस थियो, अहिले अहिले भन्दा पनि धेरै क्राइसिस थियो त्यो बेलामा। अनि मैले सुनेको छ प्रदीप त्यहाँको हुने खाने उनको त्यो बेलामा यामा मोटरसाइकलको सोरुम थियो म्याग्दीमा, आई थिङ्क त्यो बेलामा
1: इन्स्टिट्युटहरू
0: के थियो होइन। अनि मैले थाहा थिएँ कि प्रदीपको एकाउन्टमा पैसा थियो, ऊ रेडियो जागिरे अनि सबै म भन्दैछु। अनि एकजना भाइलाई गाह्रो भयो अफिसमा, अनि गाह्रो भएपछि अनि पैसा छैन अनि मैले भने अनि मैले प्रदीपलाई प्रदीप तिम्रो एकाउन्टमा कति छ भने 15-20 हजार होला सर भने। अनि मेरो भाइ जसलाई गाह्रो बजाएको थियो कति भनेको 2000 चाहिन्छ अनि होइन 2000 अनि 5000 लैजाऊ प्रदीप जाऊ न 5000 लिएर आऊ भने। ऊ काम गर्दै थिएँ नजिकै पिपल बोर्डतिर काम गर्दा एटिएमबाट उसले 5000 रुपियाँ लिएर आएँ होइन। उनी एउटा अलिक सेन्टिमेन्टल गर्छु टराएको थिएँ कि। अनि मलाई चाहिँ रेडियो अडियो सृजना चाहिँ मैले गरेँ, एउटा एउटा एउटा इनिसिएसन चाहिँ मैले लिएँ। यो मेरो मात्र होइन है, होइन यहाँ आउने धेरैको पसिना छ। अनि त्यो कुरामा चाहिँ प्रदीपलाई चाहिँ मैले त्यसरी सम्झिन्छु।
1: उहाँहरूले उतातिर पनि उहाँहरूको एउटा त्यो जोइन्ट प्रोग्राम थियो उहाँको, मलाई त्यो कमेडी नाम पनि याद छ तारे, त्यो टाइटलबाट उहाँले गर्नुभएको थियो। धेरै मेरो एकदम मिल्ने साथी, आज धेरै वर्षपछि हामीले तपाईँको माध्यमबाट सम्झिन पायो
0: के हुन्छ। र यस्ता यी चाहिँ हामीले एउटा साथीका बारेमा कुराकानी गर्यौँ। मेरो विचारमा पर्सि 1 गते 2 गते 3 गते भिकुजी मण्डपमा जुन आयोजना हुँदैछ विद्यार्थीहरूको लागि आयोजना गर्न लागेको जुन कार्यक्रम छ, यहाँ पनि यस्तै अनुभवहरू, यस्तै भोगाईहरू होइन, यस्तै सपनाका कुराहरू होइन, काहीँ न काहीँ त्यहाँ जोडिन्छन् होला। त्यसैले मैले फेरि पनि मैले प्रकाशजीको अनुविहारमा प्रकाशजीलाई साक्षी राखेर भने तपाईँ आस्था बोकेर नआउनुहोस्, विचार बोकेर नआउनुहोस्। होइन सम्भावना के हुन्छ कि होइन, केही सिक्न पाइन्छ कि होइन, खाली दिमाग लिएर आउनुहोस् र केही भरेर जानुहोस् भन्ने कुरा चाहिँ जोड्न चाहियो। के भयो
1: यसलाई
0: अलिकति इलाबोरेट गर्नु नि त, अनि त्यहाँ अझै समय छ।
1: यो हामीहरूले प्रारम्भमा पनि त्यही कुरा गरेका थियौँ, यो चाहिँ एउटा पारिवारिक कार्यक्रम हो, यो एउटा सपना छ भने त्यसलाई पूर्ति गर्ने, अलि निराशा छ भने जाग्ने, र यो यसलाई एउटा चाहिँ के भन्छ एउटा मोटिभेटर अथवा एउटा स्टार्टअप, अलि गर्न चाहेकोहरूलाई मोटिभेट गर्ने र नसकेकोहरूलाई चाहिँ एउटा स्टार्टअप गर्ने चाहिँ एउटा सही बिन्दु यो कार्यक्रम बन्न सक्छ। सबै अभिभावकहरू आफ्नै सम्झेर आउनुहोला, वातावरण एकदमै त्यो सुमधुर बन्नेवाला छ।
0: नेपालभित्रै कलेजहरू छन्, नेपालभित्रै राम्रो पढाइ हुन्छ र नेपालमै सद्भावना छ भन्ने कुरा काहीँ न काहीँ तपाईँलाई मोटिभेट गर्छ एउटा प्रकारमै भन्ने लाग्छ हो।
1: एकदमै हामीले त्यही भनिराखेका छौँ, जस्तै हामी निराश किन भयौँ त भन्दाखेरि युनिभर्सिटीहरूले सानो सानो कुरामा यिनीहरू चुकिराखेका छ। त्यसैले हामीले अखिलले क्लियरली हामीले भनिसकेका छौँ कि अब विश्वविद्यालयको कुलपति देशको प्रधानमन्त्री बन्ने होइन, बोर्ड अफ ट्रस्टीको माध्यमबाट खुल्ला प्रतिस्पर्धाबाट चलाउनुपर्छ, एउटा अवधारणा पत्र निकाल्यौँ हामीले। कहिलेकाहीँ के हुन्छ भने मेनिफेस्टो कमजोर हुँदाखेरि त्यसलाई मान्छेहरूले त्यो हेर्दैनन् क्या, नहेर्दिने काम भएको छ। म तपाईँको कार्यक्रमको यो मार्फतै मैले भन्न चाहन्छु, हाम्रो त्यो एउटा त्यो क्याम्पेनिङ पनि हो, हाम्रो एउटा मोडर्न रेगुलेसन पनि हो। हामीले निष्कर्ष निकालिसकेका छौँ, एजुकेसनमा जब पर्याप्त बजेट हुँदैन त्योपछि हामीले केही काम गर्न सक्दैनौँ। कम्तीमा शिक्षाको बजेट 20% भन्दा माथि हुनुपर्छ, जसले विश्वविद्यालयलाई बल्ल सही अवस्थामा पुर्याउन सक्छ। त्यहाँ सिग्नेचर क्याम्पेनिङ पनि हुन्छ क्या, विश्व देशको एजुकेसन बजेट 20% हुनु पर्यो अनि बल्ल विश्वविद्यालयमा चाहिँ प्राइभेट प्रोग्राम र अर्को सरकारी प्रोग्राम हुँदैन क्या। बीबीए पनि विद्यार्थीले 10,000 पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या, वार्षिक निशुल्क पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या। त्यो भएर यो चाहिँ विश्वविद्यालयहरूको अवस्थालाई छङ्ग लिएर अगाडि देखाउने भन्छ नि सरकारवाला चाहिँ, यति गर्दा पनि अनि अब हामी निराश हुने कि चेन्ज गर्ने भन्ने अप्सन हामीसँग रहन्छ त्यति बेला।
0: तपाईँहरूको अनुरोध चाहिँ सरकारी स्कुलको सुदृढीकरण अथवा शुद्धिकरण एजुकेसनमा अहिले कस्तो डरलाग्दो भयो नि त, यसमा चाहिँ तपाईँहरूको यसमा के डिबेटहरू हुन्छ?
1: हामीले योमा हामीले धारणाहरू पनि राख्दै आइरहेका छौँ। यो के हो भने सरकारी शैक्षिक संस्थाहरूलाई सबलीकरण गर्नको निम्ति प्रष्ट रूपमा पहिलो कुरा शिक्षकहरूमाथि हामीले दिइरहेको सेवा सुविधा, हामीले बनाइरहेको नियम कानून, हामीले बनाइरहेको उहाँहरूमाथि लिइरहेको इक्जाममै हामी रेटिङ गर्न आवश्यक छ। यसलाई आकर्षक पेसा बनाउन आवश्यक छ। यसलाई फाइनेन्सियल हिसाबले होस् र प्रतिस्पर्धाको हिसाबले, यसलाई कोटा सिस्टममा ढाल्ने, यसलाई अनेक ठाउँमा प्रपञ्च गर्ने रोक्ने कुराले यो सम्भव हुँदैन। यसलाई एकदमै हरेक विश्वविद्यालयको टप विद्यार्थी चाहिँ टिचर बन्न मन लाग्ने गरी सबै खालका सेवा सुविधा क्लियर गर्नुपर्छ। दोस्रो कुरा, एउटा टाइम अवधिसम्म चाहिँ सरकारी स्कूलको सरकारवाला चाहिँ समाजका प्रतिष्ठित मान्छेहरू अनिवार्य बन्न आवश्यक छ। यसलाई हामी अधिकारको कोणबाट पनि कतिपयले बहस गरेको पाउँछौं। हाम्रा सरकारी विद्यालयहरू किन गुणस्तरहीन हुने अवस्थामा पुगे भने त्यसको सरकारवालाहरू कमजोर मान्छेहरू थिए, जसलाई एबीसीडी आउँदैन थियो अभिभावकहरू, उहाँका सन्तानहरू त्यहाँ पढ्थे। सरकारवाला कमजोर हुँदाखेरि टिचर अथवा त्यहाँ जसले शिक्षा दिइरहे ती मान्छेलाई जे गर्नुपर्ने छुट भयो अथवा गुणस्तरमा जान प्रयास भएन। त्यसैले हामी यो हाम्रो एउटा आह्वान पनि हो। त्यसैले यो पोलिसीमा चाहिँ कम्प्लिट फ्री फाइटको माध्यमबाट पूरा आज भइरहेको सेवा सुविधामा डबल गर्नुपर्छ टिचरहरूको तलब, र जति पनि आज स्कूलहरूमा चाहिँ पुराना शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई ससम्मान, उहाँहरूको अनुभूतिलाई सम्मान गर्दै, उहाँहरूको योगदानलाई सम्मान गर्दै, उहाँहरूको भरण पोषण सहितको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्छ
0: भन्ने विषयमा पनि छलफल
1: छलफल अनिवार्य। स्कूल शिक्षा ठिक नहुँदासम्म अनि कसरी हामी विश्वविद्यालयसम्म पुग्दाखेरि हामी ठिक हुन्छ?
0: हुन त यो प्रश्न मैले पहिला सोधे पनि हुन्थ्यो होला। खास यो फरक किसिमको आइडिया चाहिँ कसरी जरुरी लाग्यो? खास कि
1: यसलाई हामीले अझ हामीले ठ्याक्कै यसलाई कसरी हेर्यौं भने धेरैले क्वेसन सोध्ने, तपाईँले अझ एउटा कुरा बताऊ
0: गर्नु न।
1: हामीहरू म अरुणाइसनको प्रवक्ता हुँ, धेरै पत्रकार मित्रहरूसँग म चिन्जा नै मैले गर्न चाहिन किनभने हाम्रो त्यो लेभलै भएको थिएन, बीचमा हामी हराइरहेका थियौं। जबरजस्ती मित्रवत भावनाले कुनै टेलिभिजनमा गएर कुनै अनलाइनमा गएर अन्तर्वार्ता दिने कुराले कुनै तोक राख्दैन। त्यसैले हामी एउटा एउटा इभेन्टबाट एउटा कहीँबाट हुन्छ नि त आउँछ नि आवाज, चिसो बतास क्या, एकदम हप गर्मी भइरहेको बेला चिसो बतास आए जस्तो, त्यो बतास बनेर हामी आउन चाहन्थ्यौँ। यो हाम्रो कार्यक्रम त्यही हो, एउटा सम्भावना, एउटा ऊर्जा र एउटा छलफलको विषयवस्तु क्या। कम्तीमा आज सामाजिक सरोकार राख्ने जुनसुकै क्षेत्रमा पनि मलाई लाग्छ यो विषयमा बहस भइरहेछ। हामीले त्यही कोणबाट परिकल्पना गरेको कार्यक्रम, हामीले भन्यौं नि अब कति चाहिँ यस्तो होइन त्यस्तो होइन भने कति आफूले आफूलाई दावी गर्नु त, केही गरेर देखाउन त हामी सक्दैनौँ त। अलिक क्रिएटिभ हौ, अलि दुई स्टेप अगाडि गएर सोचौं। कलेजतिर पढिरहेका हाम्रा धेरै साथीभाइहरू आज यो इभेन्टका हरेक कोण कोणमा रहेर काम गर्नुभएको छ, टिममा बसेर, किनभने सबैभन्दा क्लियर पिक्चर उनीहरूसँग छ नि त। त्यसैले हामीले त्यसलाई प्रायोरिटी दिइराखेका छौँ। यो कार्यक्रम चाहिँ विद्यार्थीको बीचबाट जन्मेको कार्यक्रम हो, जो चाहिँ भर्खरै कलेज पढ्न आए, हामीले उनीहरूमा उनीहरूलाई चाहिँ उनीहरूको साथीहरूले फलो गर्ने रिजन देखेनौँ, त्योपछि रिजन जरुरी छ भन्यो र हामीले यो कार्यक्रम परिकल्पना गर्यौँ।
0: रविन्द्र, अब हामी बिदा माग्दा हुन्छ, सबैको संकेत हुन्छ भन्ने पनि छ। प्रकाशजीलाई धेरै धेरै धन्यवाद यो समयका लागि र तपाईँको प्रोग्राम साँच्चै सफल रहोस्। यो चाहिँ एउटा विद्यार्थी संगठनको मात्रै कार्यक्रमको रूपमा यो चाहिँ भन्दा पनि यो समग्र विद्यार्थीका लागि बनाएको अर्को विद्यार्थीले तयार गरेको कार्यक्रमको रूपमा अहिले यो चाहिँ तपाईँको वार्षिक क्यालेन्डर भइदियोस्। रेडियो अडियो खुल्लुज .com र खुल्लुज.com प्रसारण गर्ने त्यसैभरिका लोकप्रिय एफएम स्टेशनको तर्फबाट यो कार्यक्रम सफलताको म कामना दिन्छु। तपाईँलाई समयको लागि धन्यवाद। तपाईँलाई
1: हजुरलाई पनि धेरै धन्यवाद। तपाईँले म धेरै पहिलाबाट सुनिरहन्थे, आज तपाईँसँग घण्टौं गफिने अवसर मिल्यो, यसको लागि रेडियो अडियो परिवार श्रोताहरू सबैलाई धन्यवाद। र अन्तिममा अभिभावक र विद्यार्थीहरू सबैलाई ZH13 काठमाडौँको भिरगुडी मण्डप यहाँ सहभागी हुनेहरू जो चाहिँ भर्चुअली त्यहाँ घरमा हुनुहुन्छ अथवा काठमाडौँबाट बाहिर हुनुहुन्छ, हाम्रो अनिराज रिभ्यूको फेसबुक पेज छ, हाम्रो इन्स्टाग्राम छ, हाम्रो वेबसाइट छ, त्यो सबैमा तपाईँहरू चाहिँ सर्च गर्नु, अहिले तत्कालै रेडियो सुन्दै हुनुहुन्छ भने नेपालीमा सर्च गर्नु, त्यहाँ हाम्रो पेजहरूमा एभ्रिथिङ अपडेट छ र त्यो कम्प्लिट लाइभ कास्ट चाहिँ हाम्रो त्यहाँ हुनेछ।
0: हामी सबैजना मैले मोहनलाई पनि सम्झिनु पर्छ
1: मोहन संग्राम हाम्रो खोटाङ निवासी अखिल हाम्रो केन्द्रीय सदस्य सही कविता बाचा कुनै बेला राष्ट्रिय कविता
0: मोहनले बोलेपछि प्लान त दिइहाल्ने मोहनलाई पनि यसको लागि धन्यवाद भन्दै हामी सबैजना खुल्लु.com बाट एकैसाथ बिदा हुन्छौ. नमस्कार, शुभरात्री.

देशै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम

0: रेडियो आदि खुला 105.4
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364 12 183।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेशनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पदेना तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
6: मुटुको जाँच, ईसीजी सेवा।
2: भाँचिएको हड्डी प्लास्टर सेवा।
6: डिजिटल एक्सरे सेवा।
2: चिरफार गर्ने,
6: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
6: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364-41-087, मोबाइल 9849-71-7174।
7: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
7: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
8: ए साँच्चै हो र? ल त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856-30-988 र 9856-55-988।
9: ए नानी, त्यो पानी नपिऊ त।
10: किन र काका?
9: त्यो पानी फोहोर छ।
10: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
11: सार्वजनिक हितका लागि रेडियो आदिकला।
12: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: थप जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड,
4: फोन 0364142558।
12: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
12: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुना सुना अहिले हाम्रो गर्नेमा पाँच बजे छ
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9:00 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com यो सँगै हाम्रो दैनिक

0: रेडियो आदि खुला 105.4
1: विक्रम सम्बत 2083 साल ज्येष्ठ 19 गते मंगलवार ज्येष्ठ कृष्ण पक्ष द्वितीय 2 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: संसद प्रधानमन्त्री केन्द्रित हुँदा कानून निर्माण ओझेलमा, प्रधानमन्त्रीको अभिव्यक्तिका कारण संसद बैठक फेरि पनि अवरूद्ध। सुस्तामा तटबन्ध निर्माणमा भारतको अवरोध। संविधान संशोधनमा सभामुखलाई विशेषाधिकार। नयाँ व्यवस्था अनुसार 26 लाख घर परिवारले विद्युतीय भ्याट तिर्नुपर्ने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको फिरन्ते जीवन छाडेर प्राविधिक शिक्षामा राउटे शीर्षकको शुभ समाचार।
1: राउटे समुदाय भन्ने बित्तिकै हाम्रो मनमा एक विचार आइहाल्छ, जंगलमा घुमी फिरी हिँड्ने लोपोन्मुख जाति। अहिले राउटे समुदायले जंगल परिवर्तन गर्ने मात्रै होइन, शिक्षाका लागि जिल्ला नै छाड्न थालेका छन्। डडेलधुराका परशुराम नगरपालिका 12 का 18 वर्षीय लक्ष्मण सिंह राउटे अहिले आफ्नो जिल्ला छाडेर स्याङ्जामा छन्। सामान्य साक्षर हुनु पनि राउटे समुदायका लागि नौलो कुरा मानिन्छ, तर लक्ष्मण भने प्राविधिक शिक्षा अध्ययनका लागि स्याङ्जाको चापाकोट आउनु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले स्याङ्जाको चापाकोट नगरपालिका 10 मा सञ्चालन गरेको किसान बहुप्राविधिक शिक्षालयमा उहाँले सिभिल इन्जिनियरिङ एण्ड डिप्लोमाको अध्ययन गरिरहनु भएको छ। पछिल्लो समय पढ्दै कमाउँदै गर्ने अवसर पाइने भएकाले विद्यार्थीमा प्राविधिक शिक्षातर्फ आकर्षण रहेको शिक्षालयका प्रमुख शिव पाण्डेले जानकारी दिनुभयो। लक्ष्मणले आफ्नो प्रतिभा र लगनशीलताको बलले छात्रवृत्ति पाएर प्राविधिक शिक्षा पढ्न आउनु भएको शिक्षालय प्रमुखको भनाइ छ। प्राविधिक शिक्षा सस्तो र पढ़ाई पूरा गर्न साथ रोजगारीको अवसर मिल्ने भएका कारण धेरै विद्यार्थीको आकर्षणमा पर्ने गरेको पाण्डेले बताउनुभयो। शिक्षालयमा हाल 250 जना विद्यार्थी पढ्दै आएका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपक्षीको अडानले संघीय संसद अवरूद्ध शीर्षकमा नागरिक दैनिकमा खबर छ। प्रधानमन्त्री वीरेन्द्र शाहले नेपाल भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले सोमबार संसदका दुवै सदनको बैठक सञ्चालनमा अवरोध पुर्याएका छन्। अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएका छन्। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचिएको अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कूटनीतिक रूपमा अपरिपक्व भएकाले नसच्याइएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्री निकट स्रोत र कूटनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री शाहको नियत राष्ट्रघाती किमार्थ होइन भन्ने रहेको छ। त्यस्तै उनले लिपुलेख, कालापानी, लिम्पिया, धुरा जस्ता रणनीतिक महत्वका क्षेत्र नेपालका भएको दावीलाई कमजोर बनाउन वा कुनै सौदाबाजी गर्न यस्तो अभिव्यक्ति दिएको भन्ने पनि आरोप लागेको छ। प्रधानमन्त्रीले खुला सीमा र नदीहरूको धार परिवर्तनका कारण 10 गजा क्षेत्रमा दुवैतर्फका स्थानीय नागरिक स्तरमा परापूर्वकालदेखि देखिँदै आएका प्राविधिक र व्यावहारिक समस्यालाई स्वीकार गरेको उनी निकट स्रोतको दावी छ। देशका कार्यकारी प्रमुखले संसदको रोस्टममा उभिएर बोल्दा कूटनीतिक शब्दावली छनौटमा ध्यान नदिँदा समस्या उत्पन्न भएको भन्ने पनि आरोप लागेको छ। सीमा क्षेत्रमा नागरिक स्तरको व्यावहारिक भोगचलनलाई व्याख्या गर्ने क्रममा जग्गा मिचेको भन्ने शब्द प्रयोग हुनेले नेपालको स्थापित राष्ट्रिय अडानलाई प्राविधिक रूपमा कमजोर बनाइदिएको एकथरी विज्ञहरूको बुझाइ छ। प्रधानमन्त्रीको यही कूटनीतिक कमजोरी र जवाफको अपरिपक्वतालाई विपक्षी दलहरूले राजनीतिक फाइदाका लागि राजनीतिकरण गर्दै राष्ट्रघातीको पगरी गुथी दिएको सत्तापक्षको आरोप छ। प्रतिनिधि सभा बैठक सोमबार शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
1: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जनताको प्रतिनिधित्व गर्दै आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नुपर्ने संसद प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उनको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले जनतालाई बोझ पर्ने कर नीति, पश्चिम एशिया द्वन्द्वका कारण बढ़ेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै चार दर्जन कानून बनाउने छलफल ओझेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले 17 जेठमा दिएको विवादास्पद अभिव्यक्तिको चित्त बुझ्दो जवाब संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढ़ी केन्द्रित भएर आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाई छ। 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस क्रममा शुरूआतमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएसँगै संसदले बहसको लीक छाडेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा प्रधानमन्त्री शाहले सेतो जुत्ता, कालो स्वेटर, टी शर्ट र कालै कोट प्यान्ट लगाएका थिए। करिब 50 मिनट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री संसद भवनमा रहेको आफ्नो च्याम्बरमा बसेका थिए। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छाडेको विषयमा केन्द्रित भयो। विपक्षी दलका नेताहरूले 29 वैशाखको बैठकमा प्रधानमन्त्रीले संसदको मर्यादा नराखेको आरोप लगाएका थिए। नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव प्रधानमन्त्रीको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेका थिए भने उठेका प्रश्नको जवाफ पनि उनैले दिएका थिए।
3: प्रधानमन्त्री शाहको अभिव्यक्तिपछिका बाछिटा सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसएसबीको अवरोध शीर्षकमा हिमालय टाइम्समा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिको असर सीमा नाकामा देखिन थालेको छ। प्रधानमन्त्री शाहले भारतसँगको सीमा समस्याबारे विवादित अभिव्यक्ति दिएसँगै भारतीय सशस्त्र सीमा बल सुस्ताको नेपाली भूमिमा प्रवेश गरेको हो। एसएसबीको टोलीले नवलपरासीको सुस्ता स्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएका छन्। पश्चिम नवलपरासीको सुस्तामा नयाँ ठेक्का अन्तर्गत भइरहेको तटबन्ध निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ। आइतबार अपरान्न नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता 5 स्थित ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निर्माण गरिरहेको तटबन्धको काम रोक्न चेतावनी दिएको छ। कटान र डुबानबाट सुस्ता बसाउन मन्त्रालयको 14 करोड़ लगानीमा तटबन्ध निर्माण भइरहेको छ। त्यस्तै भारतका नेपाल विज्ञ भनेर चिनिँदै आएका एसटी मुनिले भने प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे बोल्ड अभिव्यक्ति दिएको भन्दै बधाई दिनुभएको छ। नेपाल र भारतको सीमा समस्या एकतर्फी छैन भन्ने साहसिक रूपमा स्वीकारेको हुँदा प्रधानमन्त्री शाहले बधाई डिजर्भ गर्ने उल्लेख गर्दै मुनिले लेख्नु भएको छ, नेपाल सुस्तामा भारतको क्षेत्रमा बसेको छ जुन नदीको भाव परिवर्तनको परिणाम हो। सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासहरू भने प्रत्युत्पादक हुने मुनिको चेतावनी छ। आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे भारतीय मीडियाले उच्च प्राथमिकता दिएका छन्। दैनिक भास्कर, नव भारत टाइम्स, दि प्रिन्ट न्यूज, 18, अमर उजाला लगायतका मीडियाको अनलाइन संस्करणमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा आधारित समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्। साथै केही भारतीय संचार माध्यमहरूले

0: कटौती गरी प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। तर त्यस्तो अधिकार कसरी प्रयोग हुन्छ भन्ने विषय प्रष्ट गरिएको छैन। आइतबार प्रतिनिधि सभाले नियमावली पारित गरेको हो। उक्त नियमावलीको नियम 140 संविधान संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था छ। यसको उपनियम 11 भनिएको छ, सभा प्रतिनिधि सभाद्वारा पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधन सम्बन्धी विधेयक सन्देशसहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मामत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनेछ। यस्तो व्यवस्था प्रतिनिधि सभा नियमावली 2079 थिएन। यो थप भएको नियमको प्रयोग सभामुखबाट कसरी हुन्छ भन्ने विषयमा नियमावली मौन रहेको हो। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पठाइएको संविधान संशोधन सम्बन्धी विधेयक सन्देशसहित प्राप्त हुँदा तीनवटा अवस्था देखिन सक्छ। पहिलो, विधेयक संशोधनसहित पारित भएर आउन सक्दछ। दोस्रो, विधेयक जस्ताको तस्तै पारित भएर आउन सक्दछ। तेस्रो, विधेयक फेल भएर आउन सक्दछ। विधेयक पारित भएर फर्किँदा राष्ट्रिय सभाको तत्काल कायम रहेको संख्याको दुई तिहाई बहुमतबाट निर्णय भएर आएको हुन्छ।
1: जनसत्ताको पूर्जाले उठेवा शीर्षकमा नागरिक दैनिकमा खबर छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित पुनले 2059 सालमा छिमेकीसँग घरवासका लागि 150 वर्ग मिटर जग्गा किन्ने योजना बनाए। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजितको यो योजनाबारे थाहा पाए अनि उनलाई व्यक्तिगत जग्गा नकिन्न सुझावसहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। तपाईले व्यक्तिको जग्गा किनेपछि मालपोतमा जग्गा पासका लागि जानुपर्छ, उनले भने। तपाईलाई माओवादी भनेर सुरक्षाकर्मीले मार्न पनि सक्छन्, उनको भनाइ छ। व्यक्तिगत जग्गा नकिन्न सुझाव दिएका माओवादीका ती कार्यकर्ताले सर्वजितलाई गुठीको जग्गा खरिद गर्न सुझाव दिए। डिग्रेसाई कुमारी मन्दिरको गुठी जग्गा माओवादीले कब्जा गरेको थियो। उक्त जग्गा कब्जा भइसकेको र पछि पनि कुनै समस्या नपर्ने भन्दै सर्वजितलाई आश्वस्त पारियो। सर्वजितले माओवादी ती कार्यकर्ताकै सुझाव अनुसार जग्गा किन्ने योजना बनाएर डिग्रेसाई कुमारी मन्दिरका नाममा रहेको 150 वर्ग मिटर जग्गा 65,000 रूपियाँमा खरिद गरे। उनले खरिद गरेको जग्गा माओवादीले सञ्चालन गरेको जनसत्ता मार्फत पास गरिदिए। जनसत्ताले सर्वजितलाई जग्गा पूर्जा दियो। माओवादीले तत्कालीन सरकार विरूद्ध कार्यवाही गर्ने भन्दै समानान्तर सरकारका रूपमा जनसत्ता चलाएको थियो। 2069 सालमा माओवादीको आठ भरोसामा 150 वर्ग मिटर जग्गा किनेका सर्वजित सही जग्गामा घर बनाएर बस्न शुरू गरे। तर माओवादीको लहै लहैमा लागेर जनसत्ता मार्फत पास गर्ने गरी जग्गा किनेका सर्वजितको उठिवास लाग्यो। उनले जग्गा खरिद गर्दा बुझाएको रकम पनि फिर्ता पाएनन्। जनसत्ताको लिखत पासले मान्यता नपाउने भएपछि जग्गा छाड्नु पर्यो। केही समय अघि आफूले खरिद गरेको जग्गामा बनाएको घर छाडेका सर्वजितले भने माओवादी कार्यकर्ताले त जनसत्ताको लिखतलाई सरकारले मान्यता दिन्छ भनेर भ्रम फैलाएका रहेछन्। म भ्रममा परेछु, उनले भनेका छन्। तत्कालीन माओवादीले सञ्चालन गरेको जनसत्ता मार्फत रूकुममा मात्रै झण्डै 4,000 लिखत पास भएका थिए। जनसत्ताको लिखत पासलाई सरकारले आधिकारिकता दिने आश्वासन दिएको माओवादीले डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा मन्त्री परिषदबाट निर्णय पनि गराएको थियो। तर 2068 माघ 26 भट्टराई सरकारले गरेको उक्त निर्णय सर्वोच्चले उल्ट्याइदियो। जनसत्ताले गरेका निर्णयलाई सरकारी मान्यता प्रदान हुने गरी कार्यान्वयन नगर्न सर्वोच्चले गरेको आदेशपछि तत्कालीन जनसत्ताको लिखतका आधारमा बिक्री गरेका जग्गा धनीहरूले जग्गा आफ्नो भएको दावी गर्न थाले। सर्वजित पनि यसकै मारमा परे। उनले खरिद गरेको डिग्रेसलाई मन्दिरको जग्गामा गुठीले दावी गर्न थाल्यो।
0: २६ लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढ़ी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गरे। 20 युनिटसम्म खपत गर्ने ग्राहक 19 लाख